0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
4: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
3: हार, मंगलसूत्र, छड्के तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
4: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
3: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
4: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
3: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201
4: मोबाइल 97460054
3: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
5: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
6: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
5: जान त जाने, बरु कहाँ जाने होला खै।
6: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
7: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
8: प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस्ट डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
9: सन्तोष जी, तपाईँले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
10: धन्यवाद सञ्जय जी, हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ। अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
9: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
11: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टिल रेलिङ, स्टिल भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
12: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
1: बछलामाई सटर ग्रिल उद्योग, बेसी सहर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
4: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463 38518।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 3 गते बुधबार सन् 2026 जून 17 तारीक जेठ शुक्ल पक्षको तृतीय तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको मुगुको रेडियो मुगु 107.4 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कानून भन्दा माथि मन्त्रीका बोली विधी पन्छाएर धम्की, कानूनी प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना।
0: साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रूपियाँ भार, राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ।
1: आज विश्व खडेरी विरूद्ध संघर्ष दिवस, यस वर्ष एल निनोका कारण खडेरीको जोखिम उच्च, पानी जोगाउनेदेखि राहतसम्मको पूर्व तयारी थाल्न विज्ञको सुझाव।
4: मानुष कि तपाईँले एउटा बाली लगाएको थियो, त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो, उम्रेन भनेपछि तत्काल राहतको लागि राहतको निर्माण गरेर उसलाई कति दिने त, किन भन्दा उ त बाँच्नु पर्यो नि पहिला चाहिँ।
0: G7 सम्मेलन अमेरिका इरान शान्ति सम्झौतामा केन्द्रित, युक्रेनको समर्थन र रूसमाथि थप प्रतिबन्ध लगाउने सहमति।
1: र विश्वकप फुटबलमा फ्रान्स र नर्वेको विजय शुरूआत, फ्रान्सका एम्बाबेको कृतिमानी गोल, अहिले पाउने 7 बजे अर्जेन्टिना र अल्जेरिया खेल्दै।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुगलिन सड़क आयोजना अनुगमनको क्रममा गएको आइतबार काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनुपर्ने अभिव्यक्ति दिनुभयो। मन्त्री लम्सालले यस्तो अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। यो सरकारका जिम्मेवार अधिकारीबाट आएको पहिलो विवादित अभिव्यक्ति भने होइन। प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएका सचिव कृष्णहरि पुष्करलाई चेन अफ कमाण्ड मिचेको भन्दै किरकार गरियो र लगत्तै प्रधानमन्त्री शाहले व्यङ्ग्यात्मक स्टाटस लेख्नुभयो, मलाई पनि राजदूत बन्नु छ, प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुहोस् न। त्यस्तै जेठ 28 संसद बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले भन्नुभयो, यो नैतिक आँट नैतिक उचाइ मप्रति औंलो ठड्याउने माननीय जीवहरूलाई पनि प्राप्त होस्, शुभकामना छ, तर तपाईहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्। चुनावी अभियानदेखि सरकार सञ्चालनसम्म आइपुग्दा प्रधानमन्त्री बालेन्द्र शाह र वहाँको मन्त्री परिषदका सदस्यहरूले ठेकेदार वा आलोचकलाई लक्ष्य गर्दै कानूनी प्रक्रियाभन्दा बाहिरको दण्डात्मक भाषा प्रयोग गर्दै आएका छन्। शब्द फरक भए पनि ती अभिव्यक्तिले राज्यशक्ति प्रयोगको सीमा र कानूनी शासनबारे प्रश्न उठाएका छन्। राष्ट्रिय मानवाधिकार आयोगकी पूर्व सदस्य समेत रहेकी अधिवक्ता मोहना अन्सारी कसैले कानून उल्लंघन गरेको छ भने कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाउन सकिने भए पनि सार्वजनिक रूपमा त्यस किसिमका भाषा प्रयोग गर्न उपयुक्त नहुने बताउनुहुन्छ। त्यस्तै नेपाल निर्माण व्यवसाय महासंघका महासचिव शिवहरि घिमिरे सार्वजनिक खरिद ऐन वा अरू कुनै नियमदेखि शब्दकोशसम्म खोज्दा नपाइने शब्द प्रयोग गरेर मन्त्री सुनिल लम्सालले समग्र पूर्वाधार विकास र निजी क्षेत्रलाई तर्साउन खोजेको बताउनुहुन्छ। कानूनभन्दा माथि मन्त्रीका बोली, विधि पन्छ्याएर धम्की शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा र उहाँकी पत्नी डाक्टर आरजू राणाले आउँदो साउन 28 गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराउनु भएको छ। उहाँहरूले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई ईमेल मार्फत पत्राचार गर्दै नेपाल फर्किने जानकारी दिनुभएको हो। स्वास्थ्य उपचारका क्रममा नेपाल बाहिर रहेका देउबा दम्पतिले विभागको अनुसन्धानमा सहयोग गर्ने बताउनु भएको छ। विभागका महानिर्देशकलाई सम्बोधन गरी पठाएको 4 पेज लामो ईमेल उहाँहरूले आफूहरू विरूद्ध भ्रमपूर्ण भाष्य सृजना नगर्न र धरपकड नगर्न समेत अनुरोध गर्नुभएको छ। देउबा दम्पतिले आफूहरू विरूद्ध धरपकड नगर्न सर्वोच्च अदालतबाट गएको जेठ 11 गते अन्तरिम आदेश भइसकेको स्मरण समेत गराउनु भएको छ। गएको असोज महिनामा परेको उजुरीका आधारमा विभागले अनुसन्धान टोली गठन गरेको थियो। सम्पत्ति शुद्धिकरण विभागलाई देउबा दम्पतिको पत्र आजको अन्नपूर्णमा खबर छ।
2: साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेशामा पनि सिप परीक्षण गर्ने भएको छ। आजदेखि सिप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैनन्। साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य हो। सिप परीक्षणका लागि $100 झण्डै 15,000 रूपियाँ शुल्क तोकिएको छ। परीक्षा शुल्क बापत $50 र पूर्व सिकाई मान्यता आरपीएल बापत $50 शुल्क लाग्नेछ। गएको माघ 11 नेपाल र साउदीबीच श्रम सम्झौता सम्झौता भएको थियो। सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न दुई देशका कम्तीमा छ सदस्य अधिकारी संलग्न रहेको संयुक्त प्राविधिक समिति व्यवस्था गरिएको छ। यसले सम्झौता कार्यान्वयनको अनुगमनदेखि मूल्याङ्कनसम्म गर्नेछ। साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले सूचना निकालेर साउदी अरबमा श्रम भिसा प्राप्त गर्न सिप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको हो। सूचना अनुसार सिप परीक्षणका लागि श्रमिकलाई तीन पटकसम्म मौका दिइनेछ। यसमा अनुत्तीर्ण भएमा श्रमिक साउदी जान पाउने छैनन्। साउदीले यो कार्यक्रम सबै स्रोत देशमा लागू गरेको जनाएको छ। यस विषयमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघले हिजो युवा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको ध्यानाकर्षण समेत गराएको छ। कान्तिपुर दैनिकमा खबर छ। यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई नियन्त्रणमा लिएको छ। राहदानी खरिदको ठेक्का सम्बन्धी अनियमितता अनुसन्धानका क्रममा अख्तियारले उनीहरूलाई पक्राउ गरेको हो। अख्तियारको टोलीले अर्याललाई सोमबार बेलुका धनगढ़ीबाट काठमाण्डु आउने क्रममा तिरूवनन्तराष्ट्रिय विमानस्थलबाट समातेको थियो। त्यसपछि केसी पक्राउ परेका हुन्। राहदानी खरिदसँग सम्बन्धित अनियमिततामाथि अनुसन्धान गर्ने सिलसिलामा उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। विशेष अदालतले महानिर्देशक अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चार दिन थुनामा राख्न हिजो अख्तियारलाई अनुमति दिएको छ। यसैगरी विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक संजीव गौतमलाई भ्रष्टाचार मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले गौतमलाई थुनामा पठाउने आदेश गरेको हो। पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा दायर भएको मुद्दामा बयान दिन उनी अदालतमा उपस्थित भएका थिए। का तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित गौतम विरूद्ध पनि अख्तियारले भ्रष्टाचार अभियोग मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमसँग 6,73,59,648 रूपियाँ 59 पैसा असूल उपर गरी कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।
3: औषधि व्यवस्था विभागले एकैपटक 5,000 भन्दा बढ़ी औषधि पसलहरूको दर्ता रद्द गरेको छ। नियमानुसार नवीकरण हुन नआएका 5,302 औषधि पसलको एकै दिन दर्ता खारेज गरिएको हो। विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले औषधि ऐन 2035 दफा 11 भएको संशोधित व्यवस्था अनुसार तोकिएको अवधिभित्र नवीकरण नगरेका औषधि पसलको दर्ता प्रमाणपत्र स्वत रद्द भएको जानकारी गराउनु भएको छ। नवीकरण नगरिएका औषधि उत्पादन अनुज्ञापत्र सिफारिश पत्र तथा प्रमाणपत्रहरू स्वत रद्द हुने व्यवस्था ऐनमा रहेको छ। 28 जेठ 2083 नवीकरण म्याद समाप्त भएका र तोकिएको अवधिभित्र नवीकरण नगरेका औषधि पसलहरूको दर्ता प्रमाणपत्र स्वत रद्द भएको हो। 8 महिना अघि बनेको नियमावलीको संशोधित व्यवस्था अनुसार विभागले तोकेको समयभित्र दर्ता हुन नआएकाहरूलाई खारेज गर्न सक्ने व्यवस्था छ। विभागका अनुसार देशभर 26,300 फार्मेसी रहेका छन्। आजको नया पत्रिकामा खबर छ।
2: काया कैरनमा एलनिनोका कारण खडेरीको जोखिम र गर्नुपर्ने पूर्व तयारी बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कानून भन्दा माथि मन्त्रीका बोली, विधि पञ्चाएर धम्की, कानूनी प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना, नेपाल फर्कने सहज वातावरण बनाइदिन देउबा दम्पतिको सरकार समक्ष आग्रह, साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रूपियाँ भार, राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ, नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक गौतमलाई भ्रष्टाचार मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश, एकैपटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। आज विश्व खडेरी विरूद्ध संघर्ष दिवस बढ़दो मरूभूमिकरण र खडेरी विरूद्ध जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ। आज खडेरीका कारण हुन सक्ने खाद्य असुरक्षादेखि वातावरणीय मुद्दाहरूबारे चर्चा गर्दै गर्दा केही दिन अघि विकास भएको एल निनोका कारण यस वर्ष नेपालमा पनि खडेरीको जोखिम बढ़ाएको छ। विश्व मौसम संगठन डब्ल्यूएमओ का अनुसार यही जून 11 तारीक अर्थात 6 दिन अघि एल निनो विकास भएको हो। यसपटक सुपर एल निनोका रूपमा विकास भएर चरम खडेरी ल्याउन सक्ने डब्ल्यूएमओको चिन्ता छ। एल निनोको असर नेपालमा चाहिँ कस्तो पर्न सक्छ त? थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
8: विश्वभर तापक्रम र वर्षाको सन्तुलनलाई प्रभाव पार्ने मौसमी प्रणालीका मुख्य दुई कारण छन् एल निनो र लानिना। सरल भाषामा भन्नुपर्दा यो प्रशान्त महासागरको पानी असामान्य रूपमा ताप्ने वा चिसिने प्रक्रिया हो। समुद्रको पानी सामान्य भन्दा धेरै ताप्यो भने त्यसलाई एल निनो भनिन्छ। त्यसको उल्टो प्रशान्त महासागरको पानी असामान्य रूपमा चिसो हुने प्रक्रियालाई लानिना भनिन्छ। अहिले एल निनो अर्थात प्रशान्त महासागरको पानी असामान्य रूपमा तातेको अवस्था हो। यसमा समुद्रबाट उठेको तातो बाष्पले दक्षिण एसियाली मनसुनी प्रणालीलाई समेत कमजोर बनाउँछ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल एल निनोको प्रभाव नेपालमा स्पष्ट देखिने गरेको बताउनुहुन्छ।
9: 1981 2020 हाम्रो आफ्नै अध्ययनमा एल निनो वर्षहरूमा 20% चाहिँ पानीको मात्रा घटेको हामीले पाएका छौं र यसमा चाहिँ फेरि चौतर्फी अलिक बढी चासोको रूपमा अहिले हेरिएको छ। कतै अहिलेको एल निनो चाहिँ अधिक शक्तिशाली हुने र यो चाहिँ 1877 एल निनोले चाहिँ चरम भोकमरी सृजना गरेको थियो भनिन्छ, होइन? अब त्यो स्थितिमा त पुर्याउँदैन भन्ने किसिमको एउटा चासो रहेको छ।
8: यसरी सन् 1982, सन् 1997 र सन् 2015 पनि शक्तिशाली एल निनो विकास भएका थिए। तर यसपालि विकास भएको एल निनो यसअघि सन् 1877 विकास भएको जस्तै सुपर एल निनो हुन सक्ने धेरै बिग्रेको चिन्ता छ। त्यस्तै यसपालि मनसुन भित्र नै केही ढिलाइ भएको छ, तर यसमा भने एल निनो भन्दा पनि अरू प्रभावको कारण हुन सक्छ। प्रशान्त महासागरमा विकास भएको एल निनोको प्रभाव नेपालमा देखिन केही समय लाग्ने भएकोले साउन भदौमा सुक्खा ल्याउन सक्छ।
9: एल निनो सुरु भइसकेपछि यसको प्रभाव हामी कहाँ पर्ने चाहिँ एउटा ल्याग टाइम हुन्छ, होइन? अहिलेको स्थितिमा चाहिँ जुलाईमा भन्दा हाम्रो चाहिँ अगस्त र सेप्टेम्बरमा एल निनोले बढी सुक्खा हुने देखाउँछ।
8: एल निनोको प्रभाव यो मनसुनमा मात्र होइन, आउँदो हिउँदमा पनि देखिन सक्छ। विश्व मौसम संगठनका अनुसार सन् 2027 यसको प्रभाव अझै बढ्न सक्ने भएकाले आउँदो हिउँद र प्री मनसुनमा पनि खडेरीको जोखिम उत्तिकै रहन्छ।
9: यो मनसुन चाहिँ कमजोर हुने र कम वर्षा हुने भन्दै गर्दाखेरि फेरि अब आउने पोस्ट मनसुन अथवा चाहिँ आउने हिउँद पनि यसबाट प्रभावित हुने चाहिँ हामी देख्छौं, किन भन्दा यसको प्रभाव 2026 र 2027 हुने आकलन गरिएको छ।
8: विज्ञहरूले बितेका केही महिनादेखि अत्यधिक चिन्ता व्यक्त गरिरहेको एल निनो केही दिन अघि विकास भइसकेको छ। हुन त थप विकास हुँदै जाँदा अहिले अनुमान गरेको जस्तो सुपर एल निनो नहुन सक्छ, तर देखिने सम्भावना पनि उत्तिकै रहेकाले अहिले नै पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलको सुझाव छ।
9: सिड ब्याङ्क चाहिँ पालिकाले एउटा बनाइराख्यो भने जस्तै विषम परिस्थितिसँग जुद्दाखेरि कुनै हामीले बिउ लगाएको नउम्रिन सक्यो नि त, त्यो अवस्थामा चाहिँ विकल्प दिनको लागि चाहिँ विभिन्न बाली नालीको दिन सकियो। त्यसपछि अर्को चाहिँ सिंचाईको प्रबन्ध चाहिँ हामीले कुन रूपमा गर्न सक्छौँ, एउटा चाहिँ हामीले आफ्नो गाउँपालिका अथवा वार्डमा एउटा नक्साङ्कन, जस्तै यो सुक्यो भने विकल्प के त, जस्तै एउटा इनार छ ठूलो इनार, त्यो इनार सुकेको अवस्थामा अर्को कुन ठाउँमा चाहिँ पानीको स्रोत छ, अर्को खोला सुक्दाखेरि त्यसको विकल्प के, त्यो विकल्प हामीले त्यसरी हेर्नु पर्यो। अर्को चाहिँ हामीले जल संरक्षण गर्नको लागि चाहिँ पानीलाई बचाउनु पर्नेछ, सिंचाईमा पनि त्यो धेरै पानी खेर जान नदिने, जस्तै हामी चाहिँ थोपा सिंचाई भन्छौँ नि होइन, त्यतातिर कसरी हामी जान सक्छौँ। अर्को भनेको चाहिँ पोखरीहरू चाहिँ हामीले निर्माण गरेर चाहिँ त्यो कामहरू, जस्तै त्यस्ता क्षेत्रहरू पहिचान गर्नु पर्यो पालिकाहरूले चाहिँ, त्यो सक्छ स्थानीयले चाहिँ। अनि अर्को चाहिँ किसानलाई चाहिँ मान्नुहोस् कि तपाईँले एउटा बाली लगाएको थियो, त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो, उम्रेन भनेपछि तत्काल राहतको लागि राहतको निर्माण गरेर उसलाई कति दिने त, किन भन्दा उ त बाँच्नु पर्यो नि पहिला चाहिँ।
8: सन् 1877-78 सुपर एलनिनोले विश्वभर भीषण खडेरी र अनिकाल निम्ताएको थियो। 18 महिनासम्म चलेको एलनिनोका कारण एसिया अफ्रिकाका साथै ब्राजिल जस्ता देशले खडेरी र अनिकाल भोग्दा 5 करोड़ भन्दा बढ़ी मानिसले ज्यान गुमाएको अनुमान छ, जसलाई मानव इतिहासमै परेको सबैभन्दा भयावह वातावरणीय विपत्ति मानिन्छ। आशा गरौं यसपालिको एलनिनोको प्रभाव त्यही रूपमा देखिँदैन, तर सम्भावनाको सुई त्यतातिर पनि देखिएकाले सरकारले तयारी तीव्र बनाउनुपर्छ।
2: त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, देशका 50% भन्दा धेरै सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी अध्ययन गर्छन्। यसले स्पष्ट देखाउँछ गाउँका विद्यालयमा विद्यार्थीको चरम अभाव, गाउँबाट बढ़दो बसाईसराई र गुणस्तरीय शिक्षाका लागि शहर पस्ने प्रवृत्तिका कारण गाउँका सामुदायिक विद्यालय रित्तिदै गएका छन्। विद्यार्थीलाई गाउँकै विद्यालयमा आकर्षित गर्ने सरकारको नीति र कार्यक्रम नआए आउँदा दिनमा यो समस्या झनै विकराल भन्ने शिक्षाविदहरू बताउँछन्। गाउँका विद्यालय धमाधम बन्द हुँदै एकापसमा गाविन थालेपछि गाउँको पहिचान समेत मेटिँदै जान थालेको छ। गाउँका विद्यालय रित्तिदै शहरमा भने भर्नाकै समस्या शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
10: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
12: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
10: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ, समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
13: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। टिकटकमा पारू कलेक्शन चलाउने काठमाडौँकी पारू घिमिरेले 2 महिनामा 375 धान पैरन देशभरका विभिन्न शहरमा बेचिसक्नु भएको छ। उहाँले सामान पठाउनु अघि वा बेचेपछि मोबाइल ब्याङ्किङ मार्फत ग्राहकसँग पैसा लिनुहुन्छ। आफूले होलसेलबाट सामान किन्दा पनि डिजिटल माध्यमबाटै भुक्तानी गर्नुहुन्छ। पारूले जस्तै प्रविधि प्रयोग गरेर गरिने वित्तीय कारोबार नै वित्तीय प्रविधि अर्थात फिनटेक हो। यी सेवा खल्ती कनेक्ट आईपीएस फोन पे इजी लोन प्रभु मनी ट्रान्सफर डिजिटल टिग टीएमएस जस्ता सेवा वित्तीय प्रविधिका उदाहरण हुन्। यिनले बैंकसम्म पुग्नुपर्ने र लाइन बस्नुपर्ने झन्झट हटाइदिएको छ। खाता खोल्नेदेखि शेयर कारोबार अनलाइन बुकिङ अनलाइन टिकटिङ भिडियो केवाईसी खाता बन्द गर्ने जस्ता सेवा वित्तीय प्रविधिले नै सम्भव तुल्याएका छन्। व्यवसायहरूको दैनिक कारोबार डिजिटल बिलिङ र अकाउन्टिङ सिस्टम निर्माण गर्ने वित्तीय प्रविधि पनि आईएमएस सफ्टवेयर प्रणालीका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारका अनुसार नेपालमा कोविड-19 महामारीपछि नगद रहित कारोबार तीव्र बनेको हो। अहिले सर्वसाधारण गोजीमा नगद नहुँदा पनि सामान किन्न सक्ने भएका छन्। उहाँ भन्नुहुन्छ, फोन पे वा नेपाल पे जस्ता प्रविधिले नेपालबाट विदेशी नै पैसा पनि जोगाएका छन् र कारोबारलाई पारदर्शी बनाएका छन्। नेपालमा फिनटेक अन्तर्गत डिजिटल भुक्तानीको जग बसिसकेको F1 सफ्टका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष शर्मा पनि बताउनुहुन्छ। F1 सफ्टले नै सन् 2009 नेपालको पहिलो वालेट एवं पेमेन्ट गेटवे यी सेवा विकास गरेको थियो। अहिले 22 मोबाइल वालेट सञ्चालनमा छन्। डिजिटल वालेट र मोबाइल ब्याङ्किङ एप जस्ता वित्तीय प्रविधिले व्यक्तिको कारोबारको तथ्याङ्क राख्ने र त्यही तथ्याङ्कका आधारमा बैंकले बिना धितो कर्जा दिने सुविधा ल्याइसकेका छन्। फैलिँदै वित्तीय प्रविधि बढ्दै डिजिटल कारोबार कान्तिपुर दैनिकमा खबर छ।
2: अब विदेशको खबर। फ्रान्समा चलिरहेको G7 शिखर सम्मेलनमा इरान अमेरिका सम्झौता प्रमुख एजेण्डा बनेको छ। विश्वका 7 प्रमुख औद्योगिक राष्ट्रका नेताहरूले यो सम्झौताको स्वागत गर्दै कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्मेलनको क्रममा इरानसँग भएको सम्झौताको पूर्ण पाठ केही दिनभित्र नै सार्वजनिक गरिने बताउनु भएको छ। यद्यपि सम्झौताका कतिपय पक्ष अझै स्पष्ट नभएको र विशेष गरी लेबनानको विषय विवादको मा रहेको देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानले सम्झौताका लागि इजरायलले लेबनानबाट आफ्नो सैन्य उपस्थिति अन्त्य गर्नुपर्ने माग राख्दै आएको छ। तर अमेरिकी अधिकारीहरूले इजरायलको लेबनानबाट फिर्ती सम्झौतामा समावेश नभएको बताएका छन्। यसैबीच G7 नेताहरूले संयुक्त वक्तव्य मार्फत युक्रेनप्रति आफ्नो स्पष्ट समर्थन दोहोर्याएका छन्। नेताहरूले इरान अमेरिका सम्झौतालाई समर्थन गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्ने बताएका छन्। साथै इरानसँग थप व्यापक र दीर्घकालीन कूटनैतिक समझदारी आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन्। सम्मेलनका क्रममा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा विभिन्न अरब राष्ट्रका नेताहरूसँग पनि छलफल गर्नुभएको छ। G7 सम्मेलनमा भएका निर्णयहरूले युक्रेन युद्ध, मध्यपूर्वको सुरक्षा चुनौती तथा विश्व आर्थिक स्थिरता जस्ता प्रमुख अन्तर्राष्ट्रिय मुद्दामा सदस्य देशहरूबीचको साझा धारणा झल्काएको विश्लेषण गरिएको छ।
3: अब खेल खबर। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वेले विजयी शुरूआत गरेका छन्। नर्वेले इराकलाई 4-1 पराजित गरेको छ। नर्वेका एर्लिङ ह्यालाण्डले 2 गरे। यस्तै क्रिस्टियन थर्स्टबेट्स र मार्टिन ओडेगार्डले 1-1 गरेका छन्। इराकका कप्तान आयमन हुसेनले 1 फर्काएका छन्। गैराती भएको खेलमा फ्रान्सले सेनेगललाई हराउँदै विजयी शुरूआत गरेको छ। न्यूयोर्कको न्यूजर्सी स्टेडियममा गैराती सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई 3-1 अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक जोडेको हो। फ्रान्सको जीतमा कप्तान केलियन एम्बापेले 2 गरे। खेलको पहिलो हाफ गोलरहित बराबरी भएकामा फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो। खेलको 66 मिनटमा माइकल ओलिसेको पासमा एम्बापेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसपछि 82 मिनटमा एड्रियन राबिओटको पासमा ब्राडली बार्गालाले गोल थप्दै फ्रान्सको अग्रता 2-0 बनाए। इन्जुरी समयको 5 मिनटमा इब्राहिम न्यायले सेनेगलका लागि 1 फर्काए पनि त्यसको 1 मिनटपछि एम्बापाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि 3 गोल गर्दै फ्रान्सको जीत पक्का गरे। यससँगै एम्बापे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। उनले राष्ट्रिय टोलीका लागि 79 खेलमा 58 गोल पूरा गर्दै ओलिभियर जिरुडोको 57 गोलको कीर्तिमान तोडेका छन्। विश्वकपमा एम्बापेको कुल गोल संख्या 14 पुगेको छ। विश्वकप फुटबलमा अहिले बिहान 6:45 साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्।
2: अब केही खबर संक्षेपमा। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 82-83 कुल बजेट खर्चको संशोधित अनुमान बढ़ाएको छ। अर्धवार्षिक समीक्षा मार्फत कुल बजेटको अनुमान संशोधन गर्दै 16,88,32 करोड़ खर्च हुने संशोधित अनुमान गरिएको थियो, तर जेठ 15 संसदमा पेश गरिएको आर्थिक वर्ष 83-84 बजेटको अनुसूचीमा संशोधित अनुमान 8 अर्बले बढ़ाउँदै 16,96,32,00,00 पुर्याइएको हो।
3: नेपाली चिया निर्यातमा भारतले अवरोध गरेपछि पूर्वी नेपालका किसान, उद्योगी र निर्यातकर्ता यति बेला निराश बनेका छन्। चिया निकासीको मुख्य सिजनमै भारतले अवरोध गरेका कारण यसपटकको उत्पादित चिया गोदाममा थन्किएको हो भन्ने चिन्ता व्यवसायीको छ। सरकारी तहमा कूटनीतिक पहलको कुरा भइरहे पनि ठोस परिणाम हुने देखिएको छैन। नेपाल निर्यात व्यवसायी महासंघले प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेर यो समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो। चिया अवरोधमा प्रधानमन्त्रीको साथ खोज्दै व्यवसायी आजको कारोबारमा खबर छ।
2: नेपाल भारत सीमा 10 गजा र सीमा स्तम्भहरूको अध्ययन सकेको संयुक्त फिल्ड सर्वे टीमका अधिकारीहरू पूर्वदेखि पश्चिमका सीमा स्तम्भ र त्यहाँ हुन सक्ने सम्पूर्ण गतिविधिमाथि निगरानी गर्न सेटेलाइट प्रणाली जीपीएस जडान गर्न सहमत भएका छन्। बाँके, बर्दिया, दाङ र कपिलवस्तुसँग सीमा जोड़िएका क्षेत्रको 10 गजाको स्थलगत अवस्था अध्ययन तथा निरीक्षण सकेको 3 नम्बरको फिल्ड सर्वे टोलीको हिजो नेपालगंजमा सम्पन्न संयुक्त बैठकका अधिकारीहरूले 10 गजाको सुरक्षाका लागि जीपीएस जडान गर्न सहमत भएका खबर अन्नपूर्ण पोस्टले छापेको छ।
3: राज्यसभाको प्रदेश अधिवेशनमा सभापतिको उम्मेद्वार बनेका 4 सांसद पराजित भएका छन्। पार्टीका महामन्त्री कविन्द्र बुरुला कोटीले जिल्ला र प्रदेश समितिमा नजान गरेको लिखित निर्देशन नमानी उम्मेद्वार बनेका सांसद पराजित भएका हुन्। राजसभा सुदूरपश्चिम प्रदेश सभापतिमा सांसद जनक सिंह धामी, बागमती सभापतिमा सांसद अच्युतम लामिछाने, गण्डकी प्रदेशका सभापतिमा सांसद राजन गौतम र लुम्बिनी सभापतिमा सांसद मंजू भूषाल पराजित हुनुभएको खबर कान्तिपुरमा छ।
2: काया कैरनमा अब पालो उखानको
3: खेल्नेलाई भन्दा हेर्नेलाई मज्जा।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: कानून भन्दा माथि मन्त्रीका बोली, विधि पन्छाएर धम्की, कानूनी प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना।
2: साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रूपियाँ भार, राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ।
3: आज विश्व खडेरी विरूद्ध संघर्ष दिवस, यस वर्ष एल निनोका कारण खडेरीको जोखिम उच्च, पानी जोगाउनेदेखि राहतसम्मको पूर्व तयारी थाल्न विज्ञको सुझाव।
2: G7 शिखर सम्मेलन अमेरिका इरान शान्ति सम्झौतामा केन्द्रित, युक्रेनको समर्थन र रूसमाथि थप प्रतिबन्ध लगाउने सहमति।
3: र विश्वकप फुटबलमा फ्रान्स र नर्वेको विजयी शुरूआत, फ्रान्सका एम्बापेको कृतिमानी गोल, अहिले 6:45 अर्जेन्टिना र अल्जेरिया खेल्दै।
2: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको, उसै पनि भीड़भाड़ हुने सरकारी अस्पतालमा अहिले हप्ताको 2 दिन सार्वजनिक विदाले बिरामीलाई थप शास्ति दिएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना डाक्टरले भीड़मै बिरामी जाँच गर्दैछन्, छेवैमा एक्सरे पनि छ, त्यो एक्सरे हेर्दै ती डाक्टरले सोध्दैछन् कसको छाती हो यो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463 06501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्सुम। प्रोपाइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा बिहान 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङका स्थानीय तहमा कुल बेरुजू मध्ये अनियमित शीर्षकमा मात्रै करिब 5 करोड़ रकम। सो शीर्षकमा सबैभन्दा बढ़ी बेरुजू राइनसमा। आगामी आर्थिक वर्षमा लमजुङका सबै स्थानीय तहहरूले मनास्लु पर्वतारोहण रोयल्टी पाउने। 3 वटा स्थानीय तह विशेष प्राथमिकतामा। कोलसोथर नौगिलुङमा गरीबी निवारणका लागि 5 दिने होमस्टे व्यवस्थापन तथा पाक शिक्षा तालिम। लमजुङ प्रहरीबाट गत महिनामा मात्रै 8 जना फरारी अभियुक्त पक्राउ। 3 वर्ष बढ़ी कैद र 59,000 जरिवाना असूल। र दुईवटा स्थानीय तहमा असूल गर्नुपर्ने र प्रमाण पेश नभएको बेरुजू शून्य। अनियमित शीर्षकमा भने सबै पालिकामा बेरुजू। अब समाचार विस्तारमा। लमजुङका स्थानीय तहहरूमा गत आर्थिक वर्ष देखिएको बेरुजू रकम मध्ये करिब 5 करोड़ रूपियाँ अनियमित शीर्षकमा रहेको पाइएको छ। महालेखा कार्यालयले सार्वजनिक गरेको स्थानीय तह प्रतिवेदन अनुसार जिल्लाका 8 स्थानीय तहहरूमा कुल 4,82,81,609 रूपियाँ अनियमित शीर्षकमा बेरुजू देखिएको हो। महालेखाको 63 प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढ़ी अनियमित शीर्षकमा राइनसमा बेरुजू देखिएको छ। राइनसमा मात्रै 1,04,42,664 रूपियाँ अनियमित शीर्षकमा बेरुजू देखाइएको छ। यसै गरी दोर्दी गाउँपालिकाको सबैभन्दा दोस्रो बढ़ी अनियमित शीर्षकमा बेरुजू देखिएको छ। दोर्दी गाउँपालिकामा 88,49,715 रूपियाँ अनियमित शीर्षकमा बेरुजू देखाइएको छ। सोबाहेक बेसी सह नगरपालिकामा कुल बेरुजू रकम मध्ये 75,07,466 रूपियाँ अनियमित शीर्षकमा बेरुजू देखाइएको छ भने सुन्दरबजार नगरपालिकामा 71,15,870 रूपियाँ अनियमित शीर्षकमा बेरुजू देखाइएको छ। त्यसै गरी मर्सिङ्गी गाउँपालिकामा अनियमित शीर्षकमा 52,78,449 रूपियाँ, मध्य नेपाल नगरपालिकामा 37,96,330 रूपियाँ, दूधपोखरी गाउँपालिकामा 30,18,354 रूपियाँ र सबैभन्दा कम कोल्लसुथार गाउँपालिकामा 22,72,761 रूपियाँ अनियमित शीर्षकमा बेरुजू रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। महालेखाको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा जिल्लाका स्थानीय तहमा 9 करोड़ बढ़ी रकम बेरुजू रहेको पाइएको छ। जिल्लाका 8 स्थानीय तहमा आर्थिक वर्ष 2081/82 कार्यान्वयनमा रहेको 10,32,72,64,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 9,54,76,000 रूपियाँ बेरुजू देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाइएको हो। जिल्लाका स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै आधा जसो बेरुजू कम भएको हो। आर्थिक वर्ष 2080/81 कार्यान्वयनमा रहेको 9,99,30,46,000 रूपियाँ बजेटको लेखा परीक्षण गर्दा 17,23,21,000 रूपियाँ बेरुजू देखिएको हो। आठवटा स्थानीय तह रहेको लमजुङका सबै पालिकाले आगामी आर्थिक वर्षमा मनास्लु हिमाल पर्वतारोहण रोयल्टी पाउने भएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष 2083/84 कार्यान्वयन हुने गरी मनास्लु पर्वतारोहण रोयल्टी प्राप्त गर्न स्थानीय तहमा जिल्लाका सबै पालिकाको नाम सिफारिश गरेको हो।

0: आयोगले सिफारिश गरेको विवरण अनुसार 8000 मीटर भन्दा माथिका हिमाल मध्ये लमजुङमा 8163 मीटर उचाइमा रहेको मनासलु हिमालको पर्वतारोहण रोयल्टी मात्र प्राप्त हुने भएको छ। आयोगले सिफारिश गरे अनुसार लमजुङका तीनवटा स्थानीय तहले हिमाल रहेको स्थानीय तहसँग जोड़िएको स्थानीय तहको रूपमा रोयल्टी प्राप्त गर्नेछन् भने अन्य स्थानीय तहहरूले सीमा जोड़िएको स्थानीय तहको सूचकमा रोयल्टी प्राप्त गर्नेछन्। आयोगले हिमाल रहेको स्थानीय तह सोसँगै सीमा जोड़िएका स्थानीय तह र सीमामा पर्ने स्थानीय तहसँग जोड़िएका अन्य स्थानीय तह गरी तीन प्रकारका सूचक निर्धारण गरेको छ। सीमा जोड़िएको स्थानीय तहको वरपर रहेका बेसीसह नगरपालिका, खोला सुथार गाउँपालिका, मध्य नेपाल नगरपालिका, सुन्दर बजार नगरपालिका र रायनस नगरपालिकाले पनि मापदण्ड बमोजिम रोयल्टी प्राप्त गर्ने भएका छन्। मुलुक संघीयतामा गएपछि अन्तर सरकारी वित्त आयोग वित्त व्यवस्थापन ऐनले प्राकृतिक स्रोतको रोयल्टीको बाँडफाँड गर्दा संकलित रकम मध्ये 50% संघ तथा प्रदेश र स्थानीय तहलाई 25-25% दिने व्यवस्था गरेको छ। पर्वतारोहण रोयल्टी बापत प्राप्त रकम स्थानीय तहहरूले पर्यटकीय संरचना निर्माण वा सोसँग सम्बन्धित क्षेत्रमा मात्रै खर्च गर्न पाउने कानूनी प्रावधान छ। विशेष गरी पर्यटकीय सड़क, गोरेटो गोढेटो पर्यटन, पदमार्ग, पदमार्गमा पर्ने पुल, पुलेसा फड्के विश्रामस्थल, कामदार विश्रामस्थल, जलविहार आदिको सर्वेक्षण, अन्य पर्यटकीय दृष्टिले महत्वपूर्ण ठानिएको पूर्वाधार निर्माण तथा मर्मत सुधारका लागि खर्च गर्नुपर्ने ऐनमा उल्लेख छ। पर्वतारोहण बापत प्राप्त हुने रोयल्टी रकम ऐनको दफा 4 लेखिए बमोजिम पर्यटन क्षेत्र बाहेक अन्य क्षेत्रमा उपयोग गर्न नपाइने स्पष्ट लेखिएको छ। जिल्लाका विभिन्न स्थानीय तहहरूले 8000 मीटर भन्दा कम उचाइ भएका अन्य 6 हिमाल को रोयल्टी पनि प्राप्त गर्नेछन्। लमजुङको कोलसुथा गाउँपालिका नौ गिलुङमा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत 5 दिने होमस्टे व्यवस्थापन तथा पाक शिक्षा तालिम भएको छ। तालिम गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरूङको प्रमुख आतिथ्यता तथा वडा नम्बर 9 अध्यक्ष हिमराज गुरूङको अध्यक्षतामा भएको हो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गम्मी माया गुरूङको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गुरूङले ग्रामीण पर्यटनको विकास, स्थानीय संस्कृतिको संरक्षण तथा रोजगारी सृजनाका लागि होमस्टे व्यवसाय महत्वपूर्ण भएको बताउनुभयो। वहाँले तालिमबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्दै होमस्टे सेवालाई थप व्यवस्थित, आकर्षक र गुणस्तरीय बनाउन सहभागीहरूलाई आग्रह गर्नुभयो। गाउँपालिकाका उद्यम विकास सहजकर्ता यज्ञबहादुर चन्दका अनुसार ग्रामीण पर्यटन प्रवर्धन, स्थानीय उद्यमशीलता विकास तथा आय आर्जनका अवसर विस्तार गर्ने उद्देश्यले गाउँपालिकाले तालिम सञ्चालन गरिएको हो। 5 दिनसम्म सञ्चालन हुने तालिमले गिलुङका होमस्टे व्यवसायीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। सोमबारबाट शुरू भएको तालिम शुक्रबारसम्म सञ्चालन हुनेछ। तालिमको पहिलो चरणमा होमस्टे राष्ट्रिय महासंघ केन्द्रीय सदस्य चूर्णमणि पौडेलले होमस्टे व्यवस्थापन, पाहुना सत्कार, सेवा प्रवाहका मापदण्ड, सरसफाई, स्थानीय संस्कृति र पहिचानको प्रवर्धन तथा होमस्टेलाई दिगो र व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा प्रशिक्षण प्रदान गरिएको छ। त्यसै गरी बुधबारदेखि प्रशिक्षक मनिषा श्रेष्ठले स्थानीय तथा परम्परागत परिकारको तयारी, खाद्य स्वच्छता, पोषणयुक्त खानाको व्यवस्थापन, पाक कलाको प्रस्तुतिकरण तथा होमस्टेमा पर्यटकलाई आकर्षित गर्ने विभिन्न परिकार निर्माण सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ। गाउँपालिकाले यस्ता सिपमूलक तालिम मार्फत स्थानीय स्रोत, संस्कृति र पर्यटनलाई जोड्दै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। हिमाली जिल्ला मनाङका दुई स्थानीय तहहरूमा असूल गर्नुपर्ने बेरुजु रकम शून्य रहेको महालेखाको प्रतिवेदनले देखाएको छ। महालेखाको 63 प्रतिवेदन अनुसार गत आर्थिक वर्षको बजेट लेखा परीक्षण भएकोमा चामे गाउँपालिका र नार्पभूमि गाउँपालिकामा असूल गर्नुपर्ने र प्रमाण नपुगेको बेरुजु रकम शून्य देखिएको हो। सो बाहेक मनाङमा नासौं गाउँपालिका र निस्याङ गाउँपालिकामा भने असूल गर्नुपर्ने र आवश्यक प्रमाण नपुगेको बेरुजु देखिएको छ। नासौं गाउँपालिकामा मात्रै 3,61,657 रूपियाँ असूल गर्नुपर्ने बेरुजु देखिएको छ भने निस्याङ गाउँपालिकामा 61,68,951 रूपियाँ असूल गर्नुपर्ने बेरुजु रकम देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। त्यसै गरी नासौं गाउँपालिकामा आवश्यक प्रमाण पेश नभएको बेरुजुमा 7,83,547 रूपियाँ रहेको छ भने सोही शीर्षकमा निस्याङ गाउँपालिकामा 60,63,504 रूपियाँ रहेको छ। यसै गरी अनियमित भएको बेरुजु विवरणमा भने मनाङका चारवटै स्थानीय तह परेका छन्। जसमध्ये नासो गाउँपालिकामा मात्रै अनियमित बेरोजी शीर्षकमा 40,60,267 रूपियाँ रहेको छ। सोबाहेक निस्याङ गाउँपालिकामा 18,60,224 रूपियाँ, नार्प भूमि गाउँपालिकामा 66,55,894 रूपियाँ र चामे गाउँपालिकामा 55,36,874 रूपियाँ अनियमित शीर्षकमा बेरुजु देखिएको छ। जिल्लाका चार स्थानीय तहमा आर्थिक वर्ष 2081-82 कार्यान्वयनमा रहेको 1,75,36,45,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 3,73,09,000 रूपियाँ बेरुजु भएको महालेखाको प्रतिवेदनले देखाइएको हो। मनाङमा अघिल्लो आर्थिक वर्षमा 10,77,94,000 रूपियाँ बेरुजु देखिएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा मनाङका स्थानीयले बेरुजु रकम घटाएका छन्। आर्थिक वर्ष 2080-81 10 करोड़ बढ़ी बेरुजु देखिएका मनाङका स्थानीय तहमा गत आर्थिक वर्ष करिब 4 करोड़को हारीमा मात्रै बेरुजु देखिएको हो। तपाईहरूले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: नेशनल सिटी हस्पिटल,
2: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
3: विशेषज्ञ चिकित्सक र सेवाहरू,
4: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
3: पेट कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
4: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
3: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
3: फिजिसियन डाक्टर गौरीराम महतो,
4: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
3: हार्ट जोनी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
4: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
3: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
3: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर। सम्पर्क 0054-93-611।
2: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
5: सुर्बी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
6: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
5: धन्यवाद काका।
6: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
5: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
6: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
5: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा चारो, गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
6: हजुर हजुर,
5: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
7: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र
8: कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सत्तामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मर्मत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो जाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा ट्रान्स गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनुहुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिऊ। लमसुङ कालिका यातायात संचालक प्रणाली बेसी सर लमसुङ।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङ प्रहरीले गत महिनामा मात्रै 8 जना फरारी अभियुक्तहरू पक्राउ गरी कैद तथा जरिवाना असूल गराएको छ। जिल्ला प्रहरी कार्यालयले गत महिनाको कार्य सम्पादन सार्वजनिक गर्दै सो विवरण उपलब्ध गराएको हो। विभिन्न स्थानमा विभिन्न समयका घटनामा संलग्न भई फरार भएका अभियुक्तहरूलाई पक्राउ गरी 3 वर्ष 5 महिना 19 दिन कैद र 59,000 रूपियाँ जरिवाना असूल गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। पक्राउ परेका फरार अभियुक्त मध्ये केहीले जरिवाना बापतको रकम र कैद भुक्तानी गरी स्वतन्त्र भएका छन् भने केही कैद भुक्तानको क्रममा रहेका छन्। अघिल्लो महिना मात्रै लमजुङ प्रहरीले 15 जना फरार प्रतिवादी पक्राउ गरेको थियो। विभिन्न मितिमा घटेका विभिन्न अपराधिक घटनामा संलग्न रहेकाहरूलाई लमजुङ जिल्ला अदालतबाट कैद र जरिवानाको फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरू खोजतलाश गरी फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय लमजुङले प्राथमिकतामा राखेको छ। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको कार्य सम्पादन विवरण अनुसार फरार प्रतिवादी पक्राउ बाहेक चालू मुद्दाका 5 जनालाई पनि पक्राउ गरी कार्यवाहीको दायरामा ल्याएको छ। प्रहरीले गत महिनामा मात्रै महिला बालबालिका ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका 4 जना प्रतिवादी र लागू औषध सम्बन्धी 1 जना प्रतिवादी पक्राउ गरी कार्यवाहीको दायरामा ल्याएको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गत महिनामा मात्रै जिल्लामा दर्ता भएका कुल 11 मुद्दा मध्ये 2 मुद्दा जघन्य, 2 गम्भीर र 2 जबरजस्ती करनी सम्बन्धी रहेका छन्। सो बाहेक अन्य 5 मुद्दा जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। गत जेठ महिनाको अवधिमा प्रत्यक्ष प्रहरीमा परेका 19 उजुरी मध्ये फोरसुट भएको पनि लमजुङ प्रहरीले जनाएको छ। ट्राफिक कार्यवाहीतर्फ जिल्लामा गत महिनामा मात्रै सानो ठूलो गरी 19 दुर्घटना भएकोमा 18 घटनामा प्रहरीले उद्धार गरेको जनाएको छ। गत महिनाको ट्राफिक कार्यवाहीबाट 9,13,000 रूपियाँ राजस्व संकलन गरेको पनि प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। गत महिनामै प्रहरीले जिल्लाको विभिन्न स्थानबाट 2 नाल भरूवा बन्दुक पनि बरामद गरेको प्रगति विवरणमा उल्लेख छ। जिल्ला प्रहरी कार्यालय लमजुङले प्रत्येक महिनाको 2 गते अघिल्लो महिनाको कार्य प्रगति सार्वजनिक गर्दै आएको छ। नेपाल प्रहरीको काम कार्यवाहीलाई प्रभावकारी र पारदर्शी बनाउन र प्रहरीप्रति नागरिकको विश्वासलाई अझ बलियो बनाउने केन्द्रीय निर्देशन बमोजिम प्रत्येक महिनाको कार्य प्रगति सार्वजनिक गरिएको लमजुङ प्रहरीले जनाएको छ। लमजुङको विशेष नगरपालिका 7 विषयमा रहेको भूपू सैनिक आवासीय माध्यमिक विद्यालयले अभिभावकहरूको सहभागितामा आर्ट अफ प्यारेन्टिङ विषयक कार्यशाला भएको हो। सोमबार आयोजित कार्यशालामा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूको उल्लेखनीय उपस्थित रहेको थियो। बालबालिकाको समग्र विकासमा अभिभावक र विद्यालय बीचको सहकार्यलाई थप मजबूत बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ। कार्यशालामा नेतृत्व प्रशिक्षक तथा उत्प्रेरणादायी वक्ता डाक्टर ताराजीले सहजीकरण गर्दै आधुनिक अभिभावकत्वका विविध पक्षबारे प्रशिक्षण दिएका थिए। उहाँले बालबालिकासँग प्रभावकारी सम्वाद स्थापना गर्ने उपाय, सकारात्मक अनुशासनको अभ्यास, भावनात्मक सम्बन्ध सुदृढीकरण तथा असल संस्कार निर्माणका विषयमा अभिभावकहरूलाई जानकारी गराएका थिए। बदलिदो सामाजिक परिवेशमा अभिभावकले अझ बढ़ी जिम्मेवार र संवेदनशील भूमिका निर्वाह गर्नुपर्ने उहाँले जोड़ दिनुभयो। कार्यक्रमको समापनमा विद्यालयका प्रिन्सिपल विनोद गुरूङले अभिभावकत्व जीवनको महत्वपूर्ण र चुनौतीपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले व्यस्त समयबाट समय निकालेर कार्यक्रममा सहभागी भए अनुभव तथा सिकाई साटासाट गरेकोमा अभिभावकहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूको शैक्षिक उपलब्धिसँगै सामाजिक, नैतिक र व्यावहारिक विकासका लागि घर र विद्यालय बीचको समन्वय अपरिहार्य रहेको बताउनुभयो। अभिभावकहरूको निरन्तर विश्वास, सहयोग र सहभागिताले विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्न थप प्रेरणा मिलेको उहाँको भनाई थियो। विद्यालयले यस्ता अभिमुखीकरण तथा अन्तर्क्रियात्मक कार्यक्रमले अभिभावक र विद्यालय बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ। आगामी दिनमा पनि अभिभावकको सक्रिय सहभागिता सहित यस्ता कार्यक्रमलाई निरन्तरता दिइने विद्यालयले जनाएको छ। लमजुङको उत्तरी भेग, बाहुनडाँडा, घेर्मू र ताग्रिङका युवाहरूको साझा संस्था बागेता युनाइटेड क्लबको 11 वार्षिक उत्सव विविध सामाजिक खेलकूद तथा सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ। वर्षेन्दी गाउँपालिका 6 बाहुनडाँडामा आयोजित दुई दिने कार्यक्रममा स्थानीय युवादेखि विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वार्षिक उत्सवको शुरूआत राष्ट्रकवि पार्क परिसरमा सरसफाई अभियान सञ्चालन गरी गरिएको थियो। कार्यक्रमको उद्घाटन वडा नम्बर 6 अध्यक्ष मिनराशे गुरूङले राष्ट्रिय झण्डो तोलन गरेका थिए। सरसफाई अभियानमा स्थानीय क्लब, सामाजिक संस्था तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो। वार्षिक उत्सवको पहिलो दिन प्राथमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगितासँगै भलिबल र ब्याडमिण्टन प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगिताले बालबालिका तथा युवाहरूमा प्रतिस्पर्धात्मक भावना र प्रतिभा विकासमा सहयोग पुगेको आयोजकले जनाएको छ। दोस्रो दिन आयोजित सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरूले गीत संगीत तथा नृत्य मार्फत मनोरञ्जन प्रदान गरे। कार्यक्रममा खेलकूद तथा बौद्धिक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता टोली तथा व्यक्तिहरूलाई पुरस्कार र सम्मान समेत प्रदान गरिएको थियो। क्लबका अध्यक्ष विष्णु गुरूङले वार्षिक उत्सव सफल बनाउन सहयोग पुर्याउने सरकारी तथा गैर सरकारी संस्था, आमा समूह, युवा क्लब, कलाकार, स्थानीयवासी तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गरेका थिए। उहाँले युवाहरूलाई सामाजिक, सांस्कृतिक र खेलकूद गतिविधिमा सक्रिय बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन क्लब निरन्तर क्रियाशील रहेको बताउनुभयो। विगत 11 वर्षदेखि समुदायमा सामाजिक एकता, खेलकूद विकास तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा काम गर्दै आएको क्लबले यस्ता कार्यक्रमले स्थानीय प्रतिभा उजागर गर्नुको साथै सामाजिक सद्भाव र आपसी सम्बन्धलाई अझ मजबूत बनाउने विश्वास व्यक्त गरेको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
9: मुख्य समाचारका प्रायोजक
10: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: लमजुङका स्थानीय तहमा कुल बेरुजु नदी अनियमित शीर्षकमा मात्रै करिब 5 करोड़ रकम, सो शीर्षकमा सबैभन्दा बढ़ी बेरुजु रायनसमा। आगामी आर्थिक वर्षमा लमजुङका सबै स्थानीय तहहरूले मनास्लु पर्वतारोहण रोयल्टी पाउने, 3 स्थानीय तह विशेष प्राथमिकतामा। कोलसुथार 9 गिलुङमा गरीबी निवारणका लागि 5 दिने होमस्टे व्यवस्थापन तथा पाक शिक्षा तालिम। लमजुङ प्रहरीबाट गत महिनामा मात्रै 8 फरारी अभियुक्त पक्राउ, 3 बढ़ी कैद र 59,000 जरिवाना असूल। मनाङका 2 स्थानीय तहमा असूल गर्नुपर्ने र प्रमाण पेश नभएको बेरुजु शून्य अनियमित शीर्षकमा भने सबै पालिकामा बेरुजु। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: सुंदर र समृद्ध गंडकी प्रदेश
1: यो हो समुन्नत गंडकी रेडियो कार्यक्रम।
2: नमस्कार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रारको कार्यालयद्वारा प्रायोजित प्रदेश सरकारका गतिविधि नीति योजना कार्यक्रम लगायत समसामयिक विषयमा नागरिकलाई जानकारी दिने उद्देश्यले तयार पारिएको समुन्नत गण्डकी रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। तपाई यो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरा र एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ।
1: आजको कार्यक्रममा हामी गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत आन्तरिक मामिला शान्ति सुरक्षा तथा विपत्त व्यवस्थापन शाखा अन्तर्गत रहेर कुराकानी गर्न लागिरहेका छौं र विशेष गरेर विपत्त व्यवस्थापन शाखाका प्रमुख नवराज पोखरेलज्यूलाई आज हाम्रो स्टुडियोमा निम्त्याएका छौं। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
3: धन्यवाद सर।
1: अब हामी विभिन्न यो घटनाहरू विपदहरू कहिले पनि सूचना दिएर आउँदैन भनिन्छ अथवा दुर्घटनाहरू पञ्चेबाजा बजाएर आउँदैन भन्छन्। हुन त हाम्रा मौसम पूर्वानुमान विभागले पनि लहै ठूलो पानी पर्दैछ जोगिनु होला हावाहुरी चल्दैछ यस्ता संकेतहरू त हुन्छ। तथापि यहाँहरूको कार्यालयले कस्ता कस्ता कामहरू गरिरहेको छ यो कार्यालयका गतिविधिहरूका बारेमा बताइदिनुहोस् न।
3: हुन्छ। सर्वप्रथम त यो विपद व्यवस्थापन भन्ने बित्तिकै हजुरबाटै शुरू गरेको विषय विपद बाजा बजाएर आउँदैन भन्ने हाम्रो भनाइ छ।
1: हजुर हो।
3: तीन तह हुन्छ विपदको पनि, विपद पूर्वको चरण, विपद चरण र विपद पश्चातको चरण।
1: हजुर।
3: यसमा पनि अहिले नेपालको संविधान 2072 सालमा जारी भएको संविधानले यो विपद व्यवस्थापनलाई तीन तहको आफ्नो आफ्नो सरकारको अधिकार क्षेत्रभित्र राखेको छ र संघ र प्रदेशको साझा अधिकार सूचीमा पनि छ। त्यो कारणले विपद व्यवस्थापनको क्षेत्रमा सर्वप्रथम नेपाल सरकारले 2074 सालमा विपद व्यवस्थापन ऐन जारी गरेको छ र त्यसै ऐनले दिएको अधिकारलाई प्रयोग गरी गण्डकी प्रदेश सरकारले आफ्नो गण्डकी प्रदेश क्षेत्रमा विपद व्यवस्थापनको लागि विपद व्यवस्थापन नियमावली जारी गरेको छ।
1: हजुर।
3: त्यस लगत्तै विपद व्यवस्थापनका लागि विभिन्न कानूनहरू तर्जुमा गर्ने क्रममा प्रदेशको आपतकालीन कार्य सञ्चालन केन्द्रहरू छन्। जुन आपतकालीन कार्य सञ्चालन केन्द्रहरूको सञ्चालन गर्ने क्रममा नेपाल प्रहरी सशस्त्र प्रहरीहरूको संयुक्त संयोजनमा प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र छ।
1: हजुर।
3: जसले केन्द्रीय आपतकालीन कार्य सञ्चालन केन्द्र र जिल्ला स्तरीय साथै स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रहरूसित समन्वय गरिरहेको छ। हाम्रा पृष्ठभूमिमा भएका प्रदेशका विभिन्न भूभागमा भएका घटनाहरूको लागि त्यसमा जुनसुकै ठाउँमा पनि घटेका घटनाहरूको लागि इकाइहरूले संकलन गर्ने घटनाहरू र केन्द्रीय स्तरको राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको एउटा पोर्टल छ। त्यसमा अपलोड गरी सर्वसाधारण नागरिकहरूलाई सार्वजनिक गर्ने व्यवस्था गरेको छ। साथै समय समयमा नेपाल प्रहरी सशस्त्र प्रहरी लगायत सुरक्षा निकायहरूसँग समन्वय गरी विभिन्न तालिम कार्यक्रमहरू समन्वयात्मक कार्यक्रमहरू जिल्ला स्तरीय सुरक्षा समितिसँग समन्वय साथै प्रदेश स्तरीय सुरक्षा गोष्ठीहरू पनि सञ्चालन गरिरहेको अवस्था छ।
1: हजुर। जस्तै विपदका कुराहरू भन्ने बित्तिकै त अब भनौं वर्षायाममा अधिक वर्षा हुन्छ, खोला नालाहरू बढ्छन् अनि त्यसपछि पहिरोहरू जाने सम्भावना हुन्छ। कतिपय हाम्रो भूगोलका हिसाबले पनि डाँडा पाखामा घरहरू हुन्छन्, अब पहिरो भएर तत्कालै त्यहाँ राहत उपलब्ध गराउन पर्ने, मान्छेको जीवधनको सुरक्षा गर्न पर्ने, पहिरोले पुरेकाहरूलाई निकाल्नु पर्ने, बाँचेकाहरूलाई खाद्य ओतको पनि व्यवस्थापन गर्ने, यो सम्बन्धी के काम गर्छ प्रदेश सरकार अन्तर्गतको विपद व्यवस्थापन शाखाले?
3: यो शाखाले अब हाम्रो कानूनमा पनि व्यवस्था भए अनुसार प्रदेश स्तरमा प्रदेश विपद व्यवस्थापन कोष भन्ने एउटा कोष खडा गरेको छ। राहत तत्काल राहत पुनस्थापना उद्धारको लागि जसमा न्यूनतम 10 करोड़ मौद्दात रहने एउटा कानूनी व्यवस्था नै रहेको छ। त्यसको उद्देश्य भनेको कुनै पनि विपद घटना घटिहालेमा पनि बजेटको अभावले गर्दा जीवनमा नागरिकहरूको जीवनयापन गर्नको लागि तत्काल उद्धार गर्नको लागि बजेट अभाव नहोस् भन्ने उद्देश्य हो। त्यसै गरी जिल्ला स्तरमा जिल्ला विपद व्यवस्थापन कोष छ, त्यसमा पनि प्रदेश सरकारले आवश्यकता अनुसार बजेटहरू हस्तान्तरण अनुदान स्वरूप हस्तान्तरण गरिरहेको हुन्छ। साथै जिल्लामा घटेका घटनाहरूको सम्बन्धमा प्रमुख जिल्ला अधिकारीज्यूको संयोजकत्वमा जिल्ला सुरक्षा समिति हुन्छ। हजुरले भने जस्ता यस्ता घटनाहरू जुन समय अनुसार घट्ने घटनाहरू छन् विपदहरू छन् यस्ता घटना घटनासाथ कस्तो प्रकृतिको राहत अथवा पुनस्थापनाको लागि बजेट अथवा जनशक्ति आवश्यकता पर्ने हो त्यो समितिले एउटा निर्णय गरेर अथवा निर्देशन दिए बमोजिम प्रदेश सरकारले सुरक्षा निकायहरू लगायत जनशक्तिसँग समन्वय गरेर कार्यक्रमहरू अगाडि बढ़ाइरहेको छ।
1: अब जस्तै कुनै घटना घटिहाल्यो, त्यहाँ उद्धार गर्न पर्यो, उद्धार गर्नका लागि पनि आवश्यक सामग्रीहरू चाहियो, उपकरणको पनि चाहियो, होइन, यातायात सेवाहरू पनि तत्काल उपलब्ध हुन पर्यो। कतिपय हिमाली क्षेत्रमा हाम्रो गण्डकी प्रदेश अन्तर्गतका त मनाङ मुस्ताङ जस्ता, चाहे म्याग्दी बागलुङ जस्ता पहाड़ी क्षेत्रहरू, गोर्खाको उत्तरी क्षेत्रमा पनि अत्यन्तै विकट ठाउँहरू पनि छन्। त्यस्तामा उद्धार सामग्री पुर्याउनका लागि त्यस्ता उपकरणहरूको व्यवस्थापन छ कि छैन?
3: एकदम, हजुरले जुन मैले भन्नै पर्ने विषयमा केन्द्रित रहेर प्रश्न गरिदिनु भयो। अहिले समग्रमा भन्नुहुन्छ नि, हाम्रो गण्डकी प्रदेश हिमाल पहाड़ तराई तीनै खालको भौगोलिक अवस्था भएको ठाउँ छ।
1: हजुर,
3: समग्रमा हजुरले जोड्नु भएको विषय हिमाली भूभागमा हिउँ पहिरो जान सक्ला, कतिपय लेक लागेको घटनाहरू पनि हामीले सुन्छौं।
1: हजुर,
3: त्यसको लागि तत्कालै उद्धारको लागि हामीले गत वर्ष पनि मनाङमा रहेका सशस्त्र प्रहरीको गुल्मलाई उद्धार राहत सामग्री, पहिलो कुरा त्यहाँ भएको सुरक्षा कर्मीहरू आफू सुरक्षित रहनु पर्यो, उहाँहरूले लगाउने सेफ्टी सामग्रीहरू र उद्धारका लागि चाहिने आवश्यक सामग्रीहरू हामीले जेठमा त्यहाँ खरिद गरेर हस्तान्तरण गरेका छौं।
1: हजुर,
3: त्यसै गरी यो हाम्रो यो विपद भइसकेपछि तत्कालै उद्धारका सामग्री खोज्नुपर्ने, बजारमा अभाव हुने यस्तो अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणमा एउटा केन्द्रीय स्तरको गोदाम घर छ, आपतकालीन कार्य सञ्चालन गोदाम घर भन्ने छ।
1: हजुर,
3: त्यस्तै प्रदेश स्तरमा हाम्रो पनि गण्डकी प्रदेश स्तरीय लामापाटन सशस्त्र प्रहरीको कार्यालयभित्र त्यहाँ एउटा प्रदेश स्तरीय आपतकालीन गोदाम घर छ, सञ्चालनमा रहिरहेको छ, त्यसमा पनि आवश्यक मौद्धार सामग्रीहरू छन्।
1: हजुर,
3: त्यसै गरी जिल्ला स्तरमा पनि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिले पनि जिल्ला स्तरमा प्रत्येक जिल्ला र स्थानीय तहहरूमा पनि गोदाम घर सञ्चालन गर्ने भनेर एउटा कार्यविधि तर्जुमा भएको छ।
1: हजुर,
3: त्यसमा पनि समय समयमा आवश्यक सामग्रीहरू स्टक राख्ने र यदि खर्च भइहालेमा पनि शोध भर्ना गर्ने गरी आवश्यक सुरक्षा सामग्रीहरूको व्यवस्था गरिएको छ।
1: जस्तै ती गोदाम घर भन्नुभयो, भण्डारणका लागि राखिने सामान, कहीँ पालको आवश्यकता पर्ला, कहीँ जस्ता पाताको आवश्यकता पर्ला, गाउँमा पहाड़मा पहिरो गयो, मान्छे पुरिए, घरले खोलाले बगाइसकेका छ, होइन, त्यहाँ त कुटो कोदालो गैचीदेखि लिएर पनि सामग्रीहरू आवश्यक। कतिपय ती पालहरू कमाकिएर बिग्रिएर नष्ट भएर, होइन, कमजोर अवस्थामा, यस्तालाई कसरी व्यवस्थापन गर्नुहुन्छ?
3: त्यसको लागि उही तत्काल राहत कार्यक्रम र दीर्घकालीन दुई चरणमा हामीले तत्कालै गर्ने कार्यक्रमको लागि उद्धार गरेर नजिकको सामुदायिक संस्थाहरू, स्कूलहरू हुन सक्छन्, सामुदायिक भवनहरू हुन सक्ला, नभए अलिक सुरक्षित बस्तीहरू रहेको ठाउँमा, अलिक घनाबस्ती भएको ठाउँमा तत्कालै उद्धार गरेर राख्ने।
1: हजुर,
3: र त्यसपछि हाम्रो सुरक्षा समितिका बैठकहरू आकस्मिक रूपमा बैठक बसिसकेपछि कस्तो प्रकृतिको सुविधा दिनुपर्ने हो र दिँदाखेरि नागरिकहरूलाई तत्कालै सुविधा दिन सकिन्छ भन्ने हिसाबले निर्णयका आधारमा आवश्यकता अनुसार त्यसलाई व्यवस्थापन गर्ने चलन छ।
1: जस्तै मैले अघि भन्न खोजेको कुरा के हो भने, सामान त तपाईँहरूले खरिद गर्नुभयो, स्टकमा रह्यो, विपद परेन, त्यस्तो दुर्घटना भएन, खर्च भएन, तर धेरै पहिला खरिद गरेका सामानहरू त बिग्रिने अवस्था हुन्छन्, त्यसलाई चेक जाँच गरेर अहो यो योग्य छैन है भनेर त्यसलाई डिस्पोज गर्ने हो कि, त्यसको पनि त व्यवस्थापन गर्नुपर्ने होला नि।
3: हजुर, हजुरले भने जस्तो कति सामग्रीहरूको निश्चित अवधि हुन्छ, समयावधि, समयावधिपछि त्यसको नष्ट गर्नुपर्ने नै हुन्छ। त्यसको अवस्थामा हाम्रो एउटा सफ्टवेयर नै बनेको छ, गोदाम घर सञ्चालन सम्बन्धी एउटा सफ्टवेयर निर्माण गरेको छ
1: राष्ट्रिय
3: प्राकृतिक जोखिम तथा व्यवस्थापन प्राधिकरणले, त्यसमा सामग्रीहरू हाम्रो इन्ट्री गरेका हुन्छौँ, त्यसको त्यसरी अवधि सकिएकाको हकमा त्यो सिस्टमबाट नै हटाउने एउटा छ। त्यो कारणले गर्दा जिन्सी व्यवस्थापन जस्तै तरिकाले एउटा गोदाम घरको मात्रै अध्ययन गर्नको लागि एउटा सफ्टवेयर बनेको छ, इन्ट्री गर्नको लागि, निकासा गर्नको लागि, त्यसमा नै हजुरले भने जस्तो भोलि अब दियो आज दियो भोलि प्रयोग नहुने अथवा स्टकमा सामान देखिने तर दिने बेलामा त बिग्रेको हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै कतिपय नष्ट गर्नुपर्ने नै हुन सक्ला, कतिपय तत्काल दिइहाल्दाखेरि त्यसको भविष्यमा क्षति नहुने हिसाब पनि हुन सक्ला, त्यही अनुसार त्यसको प्रयोगको मूल्य, लागत, समयावधिको आधारमा क्षेत्र हेरेर त्यसको विभाजन तथा बाँडफाँड गर्ने गरिन्छ।
1: कहिलेकाहीँ जनगुनासाहरू यस्ता आएका हुन्छन् कि एक ठाउँमा विपद परेका छ, विपद पर्दाखेरि विभिन्न ठाउँमा राष्ट्रले आफ्नो देशभन्दा बाहिर रहेका सहयोगी दाताहरू, अन्तर्राष्ट्रिय दाताहरू सबैसँग लौ सहयोगको अपेक्षा गरेका हुन्छ, त्यहाँबाट विदेशबाट पनि राम्रा राम्रा खालका कहिले कम्बलहरू, पालहरू, यस्ता यस्ता सामग्रीहरू आएका हुन्छन् विपदमा प्रयोग गर्नका लागि, जहाँ अप्ठ्यारो परेका छ तिनीहरूले प्रयोग गरून् भने, तर लौ ती गतिला गतिला सामान देखेर लुकाइए, दुरूपयोग भए, पाउनु पर्नेले पाएनन् भन्ने गुनासा छन्। अहिले त्यस्ता गुनासा सुन्न पर्छ कि पर्दैन?
3: त्यो हजुरले भने जस्ता समय पनि थिए, त्यो बेला कुन सामग्री कसरी आए भन्ने पनि अभिलेख राम्रोसँग हुँदैन थियो,
1: हजुर,
3: हस्तान्तरण गर्ने पनि एउटा पद्धति थिएन। अहिले चाहिँ वान डोर पोलिसी भने जस्तो एक दर प्रणाली लिनेले एक ठाउँमा लिन्छ र उसले अभिलेख राखिसकेपछि हस्तान्तरण पनि गर्ने र सम्बन्धित व्यक्तिले पाइसकेपछि उसको भरपाई समेत गर्ने हुँदाखेरि हजुरले विगतमा गरेका ती गुनासा नसुनिएका होइनन्। ती प्रकृतिहरू अहिले पछिल्लो समयमा सबै सफ्टवेयर बेस हुन थाल्यो, दिइसकेपछि सामाजिक सञ्जाल, सामाजिक सञ्जालहरूमा समेत सार्वजनिक गरिने, व्यक्तिले प्राप्त गरिसकेपछि त्यसको पाए भनेर भरपाई गर्ने गर्ने हुँदाखेरि त्यसको दुरूपयोगको क्रम अहिले छँदै छैन नै भन्न सक्छु मैले, किन भन्दा सबै प्रणालीमा आबद्ध भइसक्यो,
1: हजुर,
3: अनि खरिददेखि लिएर त्यसको वितरणसम्म नै अभिलेखीकरण हुने हुँदाखेरि अहिलेको परिस्थितिमा त्यस्तो मिसयुज हुने सम्भावना म देख्दिन।
1: जस्तै जनताका लागि सुसूचित गर्नका लागि सूचना प्रवाह गर्नका लागि ल अब बादल मडारिएर हावा हुरी सहित यस्तो यस्तो किसिमले ल है पानी पर्दैछ वर्षात ठूलो हुँदैछ तपाईँहरू घरबाट अत्यावश्यक काम नपरिकन बाहिर ननिस्कनु होला भनेर मौसम पूर्वानुमान विभागले पनि वर्षातका कुराहरूलाई पूर्व जानकारी गराएको हुन्छ। विभिन्न संचार माध्यमहरूले हामी रेडियो नेपाल नेपाल टेलिभिजन लगायतका प्राइभेट संचार माध्यमहरूले पनि जानकारी त दिएका हुन्छन्। यहाँहरूले जनताका लागि हावाहुरीको समयमा आगलागी हुने समयमा लहै बालबच्चाहरूलाई सलाई नदिनु होला घरमा खाना पकाउन अथवा हामी गाउँ गाउँले भरिएको देश छ आगो बालिन्छ भैँसीलाई कुँडो पकाउनु पर्छ तर त्यो आगो ननिभाइकन छोडेका हुन सक्छन्। हावाहुरीको बेलामा चट्याङ पनि पर्न सक्छ रुखका हाँगा ठूला रुखका हाँगा मुनि बस्यो भने हाँगा भाँचिएर मृत्यु समेत हुन सक्छ। यस्तो जनतालाई सचेतना दिने किसिमका सूचनाहरू यहाँहरूले कसरी प्रवाह गर्छ?
3: सर्वप्रथम त हामीले यो सूचनाहरूको स्रोत भनेको नै हाम्रो यो राष्ट्रिय स्तरमा केन्द्रीय आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्तरीय आपतकालीन केन्द्र कार्य सञ्चालन केन्द्र र स्थानीय स्तरमा स्थानीय कार्य सञ्चालन केन्द्रहरू छन्
1: हजुर
3: र प्रदेशमा रहेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रले सम्बन्धित आपतकालीन कार्य सञ्चालन केन्द्रहरूलाई जुन हजुरले भने जस्ता समयमा अब जस्तो पूर्वानुमान महाशाखाबाट जारी गरेका सूचनाहरू सावधानीका लागि अप्नाउनु पर्ने विधिहरूलाई ती कार्य सञ्चालन केन्द्र मार्फत हाम्रो सम्पूर्ण प्रदेश अन्तर्गतका रहेका जिल्ला सुरक्षा समितिहरूमा साथै सुरक्षा निकायका कार्यहरूमा जति सक्दो छिटो त्यसलाई सूचना प्रवाह गरी अहिले सबैभन्दा नागरिकसित सहज भनेको चाहिँ सुरक्षा निकाय नै पहुँच धेरै जसो सबै ठाउँमा पुगिसकेको र संचार माध्यमहरूमा भएका विषयहरूलाई पनि हामीले जस्तो राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणको एउटा फेसबुक पेज लगायत सामाजिक सञ्जालहरू वाट्सएप ग्रुप भाइबर ग्रुपहरू लगायत सामाजिक सञ्जालका ग्रुपहरू छन् त्यसमा लाइक गरेको भरमा पनि आज यति बजी यो ठाउँमा पानी पर्छ यस्तो हावाहुरी चल्दैछ तपाईँ सावधानी अप्नाउनुहोस् भन्ने जानकारी भएको हुँदा आजभोलि हातमा सामाजिक सञ्जालहरू चलाइरहने भएको कारणले गर्दा सर्वसाधारण नागरिकहरू जसको त्यो पहुँच छ पहुँच हुनेहरूलाई पनि त्यसमा आबद्ध हुने समय समयमा त्यस्तो अपडेट हेर्ने र हामीले पनि कार्यक्रमहरू गोष्ठी गरी त्यस्ता प्रयोग गर्नको लागि सुरक्षा निकायहरूलाई पनि समयअनुसार क्षमता विकासका कार्यक्रमहरू लगायत कर्मचारी समुदायहरूसँग अपील गरेर यस्ता सूचनाहरू प्रवाह गर्ने गरेका छौं।
1: हाम्रो देश मात्र नभएर विशेष गरेर गण्डकी प्रदेश समृद्ध प्रदेश समुन्नत प्रदेश भनेर भनिन्छ त्यो बनाउनका लागि आर्थिक हिसाबले सम्पन्न सुसम्पन्न हुनपर्ने छ त्यसका लागि एउटा मेरुदण्ड भनौं पर्यटनबाट पनि विदेशी पाहुनाहरू स्वदेशीहरू होइन आन्तरिक तथा बाह्य पर्यटकहरूले गर्दाखेरि पनि आर्थिक चलखेल हुन्छ र आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ। अब विदेशी पाहुनाहरू हाम्रा यी अत्यन्तै सुन्दर हिम श्रृंखलाहरू घुम्न जानुहुन्छ कति गुनासाहरू छन् भने आपतकालीन रूपमा उहाँहरू बिरामी पर्नुभयो साधारण स्वास्थ्य चौकी पनि नभएर साधारण उपचार पनि नभएर ज्यानै गुमाउन परेका घटनाहरू पनि हामीले सुनेका छौं भने अब हाई अल्टिच्युडमा बढी उचाइमा जाँदाखेरि अनि त्यसपछि बढी अचानक हिउँ परिदिँदाखेरि पनि त त्यस्ता खालका दुर्घटनाहरू हुन्छन् यस्तो बेलामा उद्धारका लागि स्वास्थ्य सम्बन्धी चेतनाका लागि के काम भएको छ त विपद व्यवस्थापन महाशाखाको?
3: सर्वप्रथम यो हजुरले भने जस्तो गरेर एउटा मुख्यमन्त्री कार्यालयको एउटा आन्तरिक महाशाखाले मात्र यो गर्ने सम्भावना विषय होइन
1: हजुर
3: प्रदेश अन्तर्गत हाम्रो मन्त्रालयहरूमा अहिले पछिल्लो समय जुनसुकै घटनाहरू पनि पर्को वर्षसित सम्बन्धित घटनाहरू छन्
1: हजुर
3: बाढी पहिरो हुन सक्ला वन जंगलको आग लागि होला हजुरले भने जस्तो अब हिउँ पहिरोका कुराहरू छन् ती सम्बन्धित मन्त्रालयहरू छन् हाम्रो मन्त्रालयहरूलाई आफ्नो कार्यक्रम अनुसारको जुन विनियोजन गर्दा बजेट विनियोजन गर्दा स्वास्थ्य मन्त्रालयले कम्तीमा पनि दुर्गम क्षेत्रमा जुन हिमाली क्षेत्रमा पर्यटकहरूको सुरक्षाको लागि ट्रेकिङ गाइडहरूलाई तालिम दिने लगायत स्वास्थ्य सामग्रीहरूको कम्तीमा पनि न्यूनतम स्वास्थ्य सामग्रीको आपूर्ति व्यवस्था मिलाउने गरेको छ बजेटमै त्यसलाई समावेश गरिएको छ वन जंगलमा आग लागि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै वन मन्त्रालयले आवश्यक त्यस्ता सचेतना कार्यक्रम लगायत बजेटको व्यवस्था मिलाएको छ बाढी पहिरो लगायत यस्तो घटनाहरू घट्छ भन्ने हिसाबले हुन सक्ने सावधानी अप्नाउनको लागि तथा भएका घटनाहरूको राहतको लागि ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गत त्यसलाई सिंचाईहरूका कार्यालयहरू छन् जस मार्फत त्यसलाई कसरी त्यसलाई रोकथाम गर्न सकिन्छ वाल निर्माण लगायत विभिन्न सेफ्टी मेजर्सहरू अप्नाएर मन्त्रालयगत रूपमा कार्य विभाजन गरेर यसलाई समन्वय रूपात्मक ढंगबाट यसलाई नियन्त्रण तथा उपचारात्मक विधिको रूपमा यसलाई सञ्चालन गरिएको छ।
1: अब कतिपय के छ भने दुर्घटना हुन सक्ने भन्दा पनि कतिपय राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न भने जस्तो म ज्यानै फाल्छु भनेर कसैले गएर पुलबाटै हाम फाल्यो भने त्यो हाम फालिसकेपछि विपद पूर्वका तयारीका कुराहरू पनि तपाईँले सुनाउनु होला केही समय पछाडि तर समावेश ठाउँ जस्ता अलिकति खतरायुक्त ठाउँहरूमा के भयो भने पूर्वाधारको व्यवस्थापन नगरिएका कारणले अँध्यारो ठाउँ उज्यालो नमनाइदिएका कारणले पनि कसैले घटना घटाएर मान्छेलाई हामी पोखरा नजिकका विभिन्न समाचारहरू पनि सुनेका छौँ नि लौ मान्छेलाई मारेर बोरामा राखेर सेतीको खोजमा फाल्यो रे त्यस्ता ठाउँमा सुरक्षा निगरानीका कुराहरू सीसी क्यामेरा जडानका कुराहरू बत्तीको व्यवस्थापनका कुराहरू तारजालीका व्यवस्थापनका कुराहरू यो सम्बन्धी कसले हेर्ने हो विपद व्यवस्थापनले हो कि मन्त्रालयले हो कि के छ यसमा यसको प्रगति विवरण सुनाउ न
3: यस्तो समग्रमा ठ्याक्कै यो एउटा यसले गर्ने भन्ने किटान भएको त छैन
1: हजुर हजुर
3: सबै हाम्रो शाखा अथवा हाम्रै विपद व्यवस्थापन मात्रै विषय पनि भएन यो
1: हजुर
3: कति कुरा सुरक्षाका कुराहरू छन् व्यक्तिगत रिसिभी कुराहरू भए कति कता आन्तरिक व्यक्तिगत कारणहरू पनि छन् तर केही हजुरले भने जस्ता सामान्य बार नलाइदिएकै कारणले एउटा पुल छ अथवा कहीँ एउटा पार्क छ त्यसमा सामान्य एउटा बार नलाउँदा नै मान्छे फोटो खिच्दा दुर्घटना भएका घटनाहरू छन् त्यस्तो विषयमा हामीले कार्यक्रमहरू सञ्चालन गर्दाखेरि पुल निर्माण गर्नुपर्ला सड़क निर्माण गर्नुपर्ला त्यस्तो गर्दाखेरि मापदण्ड नै बनाएर त्यसलाई पूरा इस्टिमेट तयार गर्दा लागत अनुमानमा नै त्यस्ता विषयहरू समावेश गरी अधुरो आयोजना नराख्ने भन्ने हिसाबले कार्यक्रमहरू सञ्चालन गरिएको छ सरकारको गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बजेट प्रस्तुत हुँदा पनि यी विषयहरू प्राथमिकतामा राखेर काम गरिएको छ र कतिपय विषयहरू हाम्रो कार्यक्षेत्र नहुन सक्छन् तर पनि त्यो विषय सम्बोधन गर्दा पनि हुने रहेछ भने संघीय सरकारसँग हुन सक्छ स्थानीय सरकारसित हुन सक्यो त्यो सम्बन्धित क्षेत्रसित समन्वयात्मक बैठक गरेर हुन्छ कि जानकारी गराएर हुन्छ कि बजेट उपलब्ध गराएर हुन्छ कि त्यस्ता घटनाहरू न्यूनीकरणको लागि प्रदेश सरकारले एकदम अगाडि हातेमा हात राखेर अगाडि बढ़िरहेको छ
1: जस्तै कुनै सामाजिक संघ संस्था छन् रेड क्रस जस्तो समुदायमा युवा क्लबहरू टोल सुधारहरू टोल विकासहरू यस्ता यस्ता पनि सेवामा समर्पित संघ संस्थाहरू छन् उहाँहरूसँगको कतिको सहकार्य हुन्छ यहाँहरूको
3: यसमा अब हजुरले भने जस्तो अब सरकारी क्षेत्र त यत्तिकै नै आफ्नो दायित्व नै भयो लगायत रेड क्रस भयो अरू गैर सरकारी संस्थाहरू पनि हुनुहुन्छ विपदको क्षेत्रमा कार्य गरिरहेको त्यस्तोसित हामीहरूले बेला बेलामा समन्वयात्मक बैठक राख्ने विपदका लागि उद्धार सामग्रीहरू उहाँहरूसित पनि हुन सक्लान् कति तालिम क्षमता विकासका कार्यक्रमहरू हुन सक्छन् त्यस्तो विषयमा समन्वयात्मक छलफल गरी साझा धारणा बनाएर कम्तीमा एउटाले गरेको कामलाई अर्कोले जस अपनत्व लिने गरी एउटा कहीँ उद्धारको लागि दुईजना पुग्ने कहीँ पुग्दै नपुग्ने अवस्था पनि नहोस् कहीँ राहत पाउँदा धेरै हुने कहीँ नपुग्ने नहोस् भन्ने हिसाबले हजुरले भने जस्तो सरकार र सरकार बाहिरका हाम्रा सहयोगी संस्थाहरूसँग पनि समन्वय गरेर नै कार्यक्रमहरू गरिरहेको छ
1: जस्तै हाम्रो गण्डकी प्रदेशका 11 जिल्लामा विपद व्यवस्थापन कार्यालयहरू खड़ा गरिएको छ
3: विपद व्यवस्थापन कार्यालय चाहिँ एउटा मुख्यमन्त्री कार्यालयमा एउटा महाशाखा अन्तर्गत रहेको छ
1: हजुर
3: र यसको जिम्मेवारी हजुरले भने जस्तो कार्यालयकै नाममा नभए तापनि हाम्रो अङ्गहरू विभिन्न नाममा छन्
1: हजुर
3: 11 जिल्लामा प्रदेश अन्तर्गतका कार्यालयहरू छन् लगायत जिल्ला स्तरीय जुन आपतकालीन कार्य सञ्चालन केन्द्र भनिएको छ
1: प्रमुख जिल्ला अधिकारीको
3: संयोजकत्वमा हुने
1: हजुर
3: त्यो आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालन भइरहेको छ त्यसले गर्दा जिउस प्रदेश सरकारको सबै ठाउँमा पहुँच छ भन्न सकिन्छ
1: स्थानीय तहमा पालिका नगरपालिका गाउँपालिकालाई पनि ल है तपाईँहरूले पनि विपद व्यवस्थापन सम्बन्धी हामी प्रदेश सरकार अन्तर्गत हाम्रो नजर नपुग्ला त्यहाँका विभिन्न ती घटनाहरू दुर्घटनाहरू विपदका क्षणमा तपाईँहरू चाहिँ यो उद्धारमा खटिनुपर्छ भनेर त्यस्तो एउटा सेल गठन गरेर अथवा केही बजेटको व्यवस्थापन गरेर गर्दा अझ प्रभावकारी हुन्थ्यो होला नि
3: त्यो हजुरले भनेकै विषयमा विगतमा भए उद्धार राहत लगायत तीनै चरणमा विपद पूर्व विपद र विपद पश्चातको चरणमा समन्वय भएन भन्ने धेरै विषयहरू आए
1: हजुर
3: आइसकेपछि पछिल्लो समय नेपाल सरकारले यो राहत वितरण सम्बन्धी एउटा मापदण्ड नै संशोधन गरेर राहत वितरण गर्दा स्थानीय तह मार्फत गर्ने यसको अर्थ के हो त भन्दा जनताको सबैभन्दा नजिकको सरकार अहिले स्थानीय तह हो स्थानीय सरकार छ प्रदेशले संघ र स्थानीय तहसँग समन्वय गर्ने भूमिका हो आर्थिक हिसाबले गर्न सक्ला प्राविधिक मानवीय जुनसुकै हिसाबले नै प्रदेशले समन्वय गर्ने र विपदका लागि तत्कालै घट्ने भनेको स्थानीय तहमै हो
1: हजुर
3: जसरी भने नि राज्य सञ्चालन भए पनि सबभन्दा जनताको नजिकको तह भनेको स्थानीय तह भएको सरकार भएको कारणले गर्दा हजुरले भने जस्तो तरिकाले स्थानीय स्तरमा घटनाहरू घटिहालेमा अथवा त्यस्ता सावधानीका लागि स्थानीय स्तरमा पनि विपद व्यवस्थापन शाखा सबै पालिकाहरूमा छ
1: हजुर
3: त्यो पालिकाहरूसित पनि हामीले समन्वय गर्छौं उहाँहरूले पनि निश्चित बजेट राखेर यस्ता उद्धार राहतका लागि विपदका सम्बन्धीका सूचना जानकारी सामाजिक सचेतनाका कार्यक्रमहरू पनि उहाँहरूबाट पनि सञ्चालन भइरहेका छन् र यसको लागि हामीले प्रदेशमा पनि समय समयमा यस्ता गोष्ठीहरू आयोजना गरेर पालिकाका प्रमुख प्रशासकीय अधिकारी लगायत त्यो शाखासँग सम्बन्धित व्यक्तिहरूलाई यो सम्बन्धी चेतना समन्वय लगायत विभिन्न कार्यहरूमा हातेमालो गरेर अगाडि बढ़िरहेको छ
1: अब दिनदिन बर्खाले च्याप्दैछ
3: हजुर
1: अब भनौँ न बाढी पहिरोको समय पनि भयो, कहिले अब बाटो भत्किएर मान्छेहरू अलपत्र पर्ने अवस्था रहन्छ होइन, घर गोठ बगाएको हुन्छ, जनधनको क्षति हुन्छ। मानव यही वर्षका लागि अब यस्तो यस्तो पनि हुन सक्छ है भनेर तपाईँहरूको पूर्व तयारी के छ?
3: यसमा हजुरले भने जस्तो हाम्रो बाढी पहिरोका घटनाहरूको लागि हाम्रो सुरक्षा निकायहरूसित समन्वय गरेर आपतकालीन कार्य सञ्चालन केन्द्रहरूसित समन्वय गरेर गोदाम घर प्रदेश गोदाम घरको लागि उद्धार राहतका लागि सामग्री खरिदको लागि बजेट छ, त्यसको लागि हामीले तत्कालले त्यसको सामग्री आवश्यकता अनुसार स्टक हेरेर कस्तो खालको सामग्री हामीलाई अत्यावश्यक हो भनेर सुरक्षा निकायहरूसित समन्वय समेत सामग्रीहरू पनि व्यवस्थापन गर्ने कार्य भइरहेको छ। त्यसै गरेर जस्तो अब हाम्रो हिमाली क्षेत्रहरूमा कुराहरू हुन सक्छ, हिमाली क्षेत्रका कुरा बाढी पहिरोका आकस्मिक हुन सक्यो, यसलाई मध्यनजर गर्दै अब तत्कालै सामाजिक अब हाम्रो पीओसी भनेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र र डीओसी भनेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रहरूको तत्कालै हामीले एउटा बैठक पनि सञ्चालन गर्न लागिरहेका छौँ। यसमा बाढी पहिरोबाट हुने क्षतिहरूको न्यूनीकरण गर्नको लागि यदि भइहालेमा पनि कसरी राहत दिन सकिन्छ भन्ने हिसाबले, र अर्को हामीले के गर्न लागिरहेका छौँ भन्दा जिल्ला स्तरमा जिल्ला विपद व्यवस्थापन कोष छ, कहिले कहिले त्यस्तो घटना घट्यो भने राहत उद्धारको लागि बजेट अभाव हुन सक्छ, त्यसको लागि त्यो कोषमा भएको मौद्दातको विवरण माग गरिएको छ। यदि मौद्दात न अस्वाभाविक अथवा नपुग्दो रहेछ भने त्यसको लागि 10 लाख राख्नुपर्ने व्यवस्था भएकोमा प्रदेश सरकारले त्यसलाई आवश्यकता अनुसार स्रोत भर्नाको लागि पत्रचार गरिरहेको छ। त्यो विवरण प्राप्त हुनसाथ जिल्लामा हामीले नगद मौद्दातको लागि पनि व्यवस्था गर्छौँ, र त्यस्तै अरू विपदको लागि उद्धारका सामग्रीहरू जिन्सी सामग्रीहरू पनि आवश्यकता पर्ने हो भने सके प्रदेश सरकारले मिलाउने, यदि नभएमा पनि राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरण एनडीआरआरएमए भन्छ उसित समन्वय गरेर हामीले त्यसमा अगाडि कार्यक्रमहरू अगाडि बढाउने योजना रहेको छ।
1: जस्तै विपद पूर्व कतिपयलाई त थाहा हुँदैन नि, उहाँहरूलाई यस्तै आइपर्ला भनेर त त्यो डाँडा कसले घर बनाउँथ्यो
3: होइन,
1: भत्केरै जाला हाम्रा परिवारका परिवारमा क्षति पुग्ला भन्ने त उहाँहरूलाई थाहा हुँदैन। विपद भइसक्यो, त्यो घटना घटेका ठाउँमा उद्धार टोलीहरू जानुहुन्छ, मान्छेको कसैको ज्यानै गयो भने नियम अनुसार धर्म संस्कार संस्कृति अनुसार अब मान्छेले ज्यान गुमाइसक्यो त्यही अब हामी जति रोए पनि मान्छे फर्केर आउँदै होइन भनेर मन बुझाउन पर्ला, कोही बाँचेका अङ्गभङ्ग हुन्छन्, त्यस्ताका लागि विपद व्यवस्थापन कार्यालयले आर्थिक रूपमा केही सहयोग गर्न सक्छ कि सक्दैन?
3: यसमा न्यूनतम तोकेको रकम छ तर त्यसमा धेरै उल्लेखित रूपमा त छैन, तर तत्कालै उपचार गर्नको लागि त्यहाँ एउटा बजेट न्यूनतम रकम तोकिएको छ। त्यसको लागि यदि अब बजेटको अब सीमितताभित्र सम्भव नहुने भएमा प्रकृति हेरेर विपद व्यवस्थापन समितिको बैठक भयो नि, यसमा हाम्रो यो विपद व्यवस्थापन नियमावलीमा दुईवटा समितिहरू छन्, एउटा विपद व्यवस्थापन परिषद भन्ने छ देशमा माननीय मुख्यमन्त्रीज्यूको संयोजकत्वमा, प्रदेशका मन्त्रीज्यूहरूको सदस्य सचिवज्यूहरू सदस्य लगायत सरकारवालाहरूको एउटा समिति छ, त्यो भनेको एउटा मेन बडी हो, उसले यस्ता आकस्मिक घटनाहरू भएमा तत्कालले निर्णय गरेर बजेट लगायत अन्य सुविधाहरू दिन सक्ने राहतका कार्यक्रम, हजुरले भन्नुभयो कोही मृत्यु भइहालेमा पनि तत्काल राहत दिनुपर्ने हुन सक्ला, अनि घाइते भयो भने उद्धारको लागि अब उसको उपचार गर्न सक्ने क्षमतै नहुन सक्ला
1: हो नि,
3: त्यसको लागि निर्णय गरेर आवश्यकता अनुसार सरकारी हस्पिटलमा होला अथवा कसरी हुन्छ त्यसलाई उद्धार राहतका लागि कार्यक्रम गर्न सक्छ। र अर्को भनेको कार्यकारी समिति भन्ने छ एउटा, यसले परिकल्पना गरे हाम्रो नियमावलीले, कार्यकारी समिति भनेको आन्तरिक मामिला मन्त्रीको अध्यक्षतामा भनेको छ, अहिलेको अवस्थामा आन्तरिक मामिला मन्त्री नभएको अवस्थामा मुख्यमन्त्रीज्यूले नै त्यसको संयोजकत्व गर्नुहुन्छ, त्यसमा प्रदेशका सचिवज्यूहरू हुनुहुन्छ र सरकारवालाहरू बीचमा रहेर एउटा समिति छ, त्यो समितिले पनि त्यस्ता घटनाहरू घटिहाल्यो, कहीँ अब बाढी पहिरो गयो उद्धार राहतको लागि समस्या पर्यो भनियो भने एउटा कार्य हाम्रो यो कानूनले नै व्यवस्था के गरेको छ भन्दा एउटा प्रहरी मुजुलका स्थानीय विपद व्यवस्थापन समितिको निर्णय र जिल्ला विपद व्यवस्थापन समितिको निर्णयसहित निवेदन दिएमा तत्कालै त्यसलाई राहतको लागि बजेट विनियोजन गर्ने व्यवस्था छ। कुनै पनि नागरिकलाई समस्या पर्यो, संघ संस्थाहरूमा त्यस्तो क्षति भयो, बाढी पहिरो गएर समाजमा टोलमा बस्ने नसकिने अवस्था भयो, बस्ती नै जोखिममा पर्ने अवस्था भयो भने पनि तत्कालै कागजपत्रहरू अथवा मौखिक रूपमा जानकारी गरेर हुन्छ कि कसरी हुन्छ त्यसलाई हामीहरूसम्म आइसक्ने बित्तिकै हामीले आकस्मिक रूपमा बैठकहरू सञ्चालन गरेर राहतका कार्यक्रमहरू सञ्चालन गर्छौं।
1: जस्तै घाइते भइहालेमा घाइते भयो त्यो उपचारको लागि कम्तीमा प्रदेश सरकारले सरकारी स्वास्थ्य संस्थाबाट उपचार निशुल्क गरिदिँदा त ठूलो राहत हुन्थ्यो होला नि, यस सम्बन्धी केही सोच्नु भएको छैन?
3: होइन, समग्रमा त्यो विषयमा कुराकानी पनि भइरहन्छन्, त्यो गर्नुपर्ने दायित्व पनि हो, तर लास्टमा गएर कुरा जाने बजेट ठोकिन्छ, बजेट सीमितता प्रदेश सरकारमा पनि विभिन्न योजना कार्यक्रमदेखि लिएर सबै सञ्चालन गर्नुपर्ने, तथापि यो विपद भनेको आकस्मिक कार्य हो, तैपनि यसलाई अब कसरी समन्वयात्मक ढंगबाट बजेट विनियोजन गरेर नागरिकहरूलाई राहत दिन सकिन्छ भन्ने विषयमा प्रदेश सरकार सोचिरहेको छ। हजुरले भनेका जुन सुविधाहरू तत्कालै नभए नि केही समयमा छलफल हुँदैछ, कुनै दिन अब त्यसलाई प्रदेश सरकारले सम्बोधन गर्छ
1: अब हामी कार्यक्रमको अन्ततिर पनि आइपुगेका छौं। कतिपय कुराहरू यो छोटो समयमा मैले राख्न पनि नभ्याएको हुन सक्छु, सोध्न पनि नभ्याएको हुन सक्छु। यहाँले भन्नै पर्ने विपद सम्बन्धी जनतालाई सुसूचित गर्नका लागि, चेतना दिनका लागि, अथवा हामी यो गर्छौं है, तपाईँहरू ढुक्क हुनुहोस्, सकेसम्म तपाईँहरूलाई विपद पर्दै नपरोस्, परिहालेछ भने पनि हामी छौं भन्ने कुराहरू केही तपाईँले भन्न बाँकी कुरा छन् भने राखिदिनका लागि अनुरोध गर्छु।
3: हजुर, धन्यवाद। विपद भन्ने बाजा बजाएर आउँदैन, हामीले जुन शुरूआतमै गरिएको छ त्यस कारणले विपद भइसकेपछि सावधानी अप्नाउनु भन्दा विपद पूर्व नै हामीले यसलाई कसरी उद्धार राहतका कार्यक्रमहरू गर्न सकिन्छ, आफू सचेत रहन सकिन्छ, त्यसै गरी राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणले बेला बेलामा सूचनाहरू जारी गरेको छ। हजुरहरूले त्यो विपद व्यवस्थापन तथा जोखिम प्राधिकरणको सूचनाहरू पनि, त्यो विपद सम्बन्धी जानकारीहरू पनि अध्ययन गर्नुहोला, हेरिदिनुहोला। त्यो हेरिसकेपछि धेरै जसो समयमा अहिले बाढ़ी पहिरो आगा लागिका कुराहरू, यी सबै पूर्व सावधानीका विषयहरू त्यहाँ सचेतना शिविर भइरहेको छ, जानकारी भइरहेको छ। यस्ता सूचनाहरू पालना गरौं। यदि घटना घटिहालेमा पनि नजिकको सुरक्षा निकायसित समन्वय गरे त्यो जानकारी हामीले प्राप्त गर्छौं र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पनि विपद व्यवस्थापन शाखा छ, त्यो शाखालाई पनि बेलामा हजुरले सम्झिनु हो भने यस्ता घटनाहरूबाट हामीले तत्कालै के गर्न सकिन्छ त्यसमा हाम्रो बडीसित समन्वय गरेर मुख्यमन्त्री कार्यालय, गण्डकी प्रदेश सरकार यस्तो सुविधाहरू प्रदान गर्ने, राहत कार्यक्रम प्रदान गर्ने, विपदको पूर्व, विपद र विपद पश्चातको चरणमा गर्न सक्ने सहयोगको लागि सदैव तयार रहेको जानकारी गराउन चाहन्छु।
1: हवस् त, यहाँले जुन यो अमूल्य समय हामीलाई प्रदान गर्नुभयो, यो अमूल्य समयका लागि यहाँलाई कार्यक्रमको तर्फबाट हार्दिक धन्यवाद।
3: धन्यवाद। हजुरहरूले पनि यो छोटो समयमा पनि हाम्रो मुख्यमन्त्री कार्यालय विपद व्यवस्थापन शाखालाई सम्झेर गण्डकी प्रदेशमा विपद व्यवस्थापनमा भएका गतिविधिहरू र गण्डकी प्रदेश सरकारका सुविधाहरू लगायत विपदमा गरेका कार्यहरूको लागि जानकारी गराउने अवसर प्रदान गर्नुभएकोमा समग्र गण्डकी प्रदेश सरकारको तर्फबाट रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालयलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
1: आदरणीय श्रोताहरू, यहाँ हुनुहुन्थ्यो गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत आन्तरिक मामिला, शान्ति सुरक्षा तथा विपद व्यवस्थापन शाखाका प्रमुख नवराज पोखरेलज्यू। उहाँसँगको कुराकानीका साथ साथमा आजको कार्यक्रमबाट प्रविधि संयोजक मित्र विष्णु लामिछाने र कार्यक्रम संचालक म पुरूषोत्तम न्यौपाने बिदा चाहन्छौ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।
2: अबको क्रममा राख्दैछौ केही सन्देशमूलक सामग्रीहरू। होइन हजुरआमा, रेडियोमा के सुनेर बस्नु भएको?
4: सुनिरहौ, सुखयाम लाइसको जताततै डरेलो लागेको खबर सुन्नमा आइराखा। हाम्रो वन जंगल डरेलो लागिहाल्यो भने कसरी नियन्त्रण गर्ने भनेर सुनेको नि।
2: ए, रेडियो अलि ठुलो बनाउनु न हजुरआमा, म पनि सुन्छु।
4: तर्ने सुन्छे।
1: तुरन्त उपलब्ध भएका सामग्रीको प्रयोग गरेर आगो निभाउने, प्रतिरोधात्मक आगो लगाएर आगो निभाउने, डडेलो क्षेत्रको निरीक्षण गरी बचेको आगो निभाउने, सुक्खा मौसममा वन क्षेत्रबाट ज्वलनशील वस्तुहरू हटाउने, अग्नि नियन्त्रण सामग्रीको व्यवस्था गर्ने, वन जंगलमा घाँसपात गर्न जाँदा सलाई तथा लाइटरको जथाभावी प्रयोग नगर्ने।
5: एउटा रुखबाट लाखौं सलाईका काँटी बन्न सक्छन्, तर त्यही एउटा काँटीले हजारौं हेक्टर वन क्षणभरमै सखाप पार्न सक्छ। त्यसैले वन डडेलो नलाग्ने वातावरण बनाऊ, लागिहालेमा सबै एकजुट भई तुरन्त निभाऊ।
2: रेडियो नेपाल पोखरा र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: चट्याङबाट आफू पनि बचाऊ र अरूलाई पनि बचाऊ।
7: चट्याङ पर्ने सम्भावना भएको बेला घर बाहिर हुनुहुन्छ भने अग्लो र एक्लो रुखमुनि नबस्ने,
6: पौडिने, माछा बाँड्ने तथा ऱ्याफ्टिङ जस्ता क्रियाकलाप नगर्ने,
7: खुल्ला मैदानमा नबस्ने,
6: धातुबाट बनेका तारबार नजिक नबस्ने,
7: घरभित्र हुनुहुन्छ भने विद्युतीय सामग्रीहरू जस्तै टिभी, कम्प्युटर, फ्रिज, वासिङ मेसिन, मोबाइल फोन नजिक नबस्ने र प्रयोग नगर्ने,
6: तार सहितको टेलिफोन, ल्यान्डलाइन प्रयोग नगर्ने,
7: घरबाट बाहिर ननिस्कने,
6: धारामा नुहाउने, लुगा धुने र भाँडा माझ्ने काम नगर्ने।
7: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
2: अवस्था यिनै सामग्रीहरूसँगै आजको कार्यक्रमको समय सकिएको छ। आउँदो साता यही समयमा भेट्ने बाचाका साथ यतिन्जेलसम्म सुनेर साथ दिनुभएकोमा यहाँलाई धन्यवाद दिँदै आजको कार्यक्रमबाट कार्यक्रम निर्माणका लागि समन्वय गर्नुहुने गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीलाई विशेष धन्यवाद दिँदै हामी सबै बिदा हुन्छौं। नमस्कार।

0: बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California.
1: Extreme energy drink.
2: 아니네, 쿠시. 게 칸죠? 아스칼 다 전에이 푸르딜로 라 스와스타 데크추 다.
3: 칸이 다 칸세 게이 오이나 디디. 람중 에그로 비컨션 द्वारा 우트파딧 수드다 람중 마하. 비하나 벨루카 다이닉 에켁 삼차 칸이 가리고 추.
2: 아니 마하 사이 수드다 라 오르가닉 네 홀라 라?
3: 호니 디디. 람중 마하 다 1350 미터 우사이 마 아프네이 펌마 정갈 이슈로드 바타 우트파딧 카티키 오르가닉 마하 호.
2: 마하 바이크 어루 키케 파인차 데 해?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: दिदी, अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
5: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक

0: काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतोल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्, यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
4: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी लागि सम्पर्क 066-590-999-94-77-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि। सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्राली लम्जुङ।
3: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
3: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
3: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
6: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसिसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9556-46-244।
7: नमस्ते, म लोक गायक बलबीर थापा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मर्स्याङ डीएफएम 95 मेगाहर्ज।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालडोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
2: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9846038518।
5: अनि तयो कागज के मेछि वा?
6: अँ झिल्काई,
5: के पर्सनल नम्बर ब्लक लैबी?
6: पर्सनल मोबाइल नम्बर मि उनी यो टेलिकमर भए अफिस तरी आएर ब्लक लैर खलखाई।
5: अनि बैंकरी?
6: बैंकरी
5: अँ
6: चढ चाहिँ तली लगपर्दी
5: चम लगपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क दे दिने जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
6: सतर्क तना ठगे तब्द क्या जोगिन
7: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
12: आया मरे नि आमा, आया नि आया।
13: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
12: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
13: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
12: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
13: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
14: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
14: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
2: सम्पर्क फोन 9849068924, 9850386780।
9: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच
15: अनुभवी फार्मासिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
9: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
15: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400028।

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
6: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
6: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
6: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
7: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2, पोहरा बेसी, लमजुङ। सम्पर्क 98565 46244।

0: रामेछाप जिल्लाको 28-29 डक्कलिन गाविसहरूलाई पनि सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको रहेछ। र अनि अर्को चाहिँ हाम्रो जस्तै सुक्खा चाहिँ किन खडेरी भएन भन्ने जस्तो तपाईँको चाहिँ प्रश्नमा चाहिँ त्यो खडेरी भएको पनि हुनसक्छ। हामीले त्यो एउटा साइन्सको एङ्गलले पनि त्यो हामीले हेर्नु पर्यो होइन। एउटा नीति निर्माण तहमा चाहिँ ल है सुक्खा भयो अब अलिकति राहत दिउँ भन्ने हिसाबले सुक्खा मात्रै घोषणा गरेको पनि हुनसक्छ होइन। त्यो खडेरीमा विकसित भइसकेको पनि हुनसक्छ।
1: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ हामी जलवायु परिवर्तनले चाहिँ खडेरीको जोखिम बढाउन कतिको भूमिका खेल्छ र त्यो जोखिम कतिको छ भन्ने बारेमा चर्चा गर्छौँ। तपाईँले पनि यो जलवायु परिवर्तन र खडेरी चक्र बारेमा अध्ययन कामहरू गर्नुभएको छ। जलवायु परिवर्तन र खडेरी बीचको सम्बन्ध चाहिँ कस्तो छ? नेपालमा तापक्रम वृद्धि र वर्षाको अनिश्चितताले खडेरीको जोखिम कतिको बढाएको पाउनुहुन्छ तपाईँले?
0: जलवायु परिवर्तनले चाहिँ अब धेरै क्षेत्रमा प्रभाव पारिरहेको अवस्थामा खडेरीमा पनि निश्चय नै यसले प्रभाव पार्ने कुरा भइहाल्छ। प्राकृतिक चक्रमा आउने परिवर्तन भयो जलवायु परिवर्तन। प्राकृतिक चक्रमा चाहिँ विशेष गरी हामी हाइड्रोलोजिकल साइकल भन्छौँ। यो हाइड्रोलोजिकल साइकलमा चाहिँ जमिनमा हुने अथवा समुद्रमा हुने पानी चाहिँ बाष्पीकरण भएर वायुमण्डलमा जाने र बादल बनेर फेरि वर्षिने जुन प्रक्रिया हुन्छ होइन, त्यो प्रक्रियासँग जोडिन्छ। र जलवायु परिवर्तनले चाहिँ अहिले आकस्मिक अहिले एउटा शब्द फ्ल्यास ड्रट भन्ने चाहिँ शब्द आएको छ। आकस्मिक खडेरी त्यो भन्दा छोटो समयमा फ्ल्यास ड्रट छोटो समयमा आउने एक डेढ महिना डेढ दुई महिना रहेर फेरि पुरानै स्थितिमा फर्कने खडेरीबाट नर्मल अवस्थामा आउने त्यो चाहिँ जलवायु परिवर्तनले एउटा फ्ल्यास ड्रटहरू बढाएको छ। र अर्को चाहिँ एटमोस्फेरिक इभापोरेसन डिमान्ड भन्छ होइन, जब हाम्रो चाहिँ यो पृथ्वी बढी ताप्दै जान्छ त्यो बेलामा चाहिँ वायुमण्डलले चाहिँ माटो नदी ताल बिरुवाबाट चाहिँ मोइस्चर चाहिँ त्यसले तान्छ। त्यस कारणले गर्दाखेरि यसलाई चाहिँ तिर्खाएको वायुमण्डलको रूपमा हेरिएको छ। जुन चाहिँ अहिले तिर्खाएको वायुमण्डल भन्नाले तापक्रममा बढोत्तरीले गर्दाखेरि हुने प्रक्रिया हो। त्यस कारणले गर्दाखेरि कतिपय ठाउँमा चाहिँ वर्षा चाहिँ उही मात्र वर्षा भए पनि वायुमण्डलले चाहिँ एटमोस्फेरिक इभापोरेसन डिमान्ड चाहिँ बढी गरिरहेको छ। भन्नाले बढी त्यसले चाहिँ तान्ने सोच्ने त्यसले चाहिँ यसले चाहिँ अब एउटा ग्लोबल तथ्याङ्कमा चाहिँ 1981 2022 अवधिमा चाहिँ खडेरी बढ्नुमा चाहिँ यो एटमोस्फेरिक इभापोरेसन डिमान्ड एक किसिमको तिर्खाएको वायुमण्डलको कारण चाहिँ 40% रहेको छ भन्ने रहेको छ। भनेपछि यो समग्रमा चाहिँ उष्ण दर तात्ने दर जुन बढ्दाखेरि चाहिँ यो प्रक्रिया हुन्छ। त्यस कारणले गर्दा यसको प्रभाव हामी कहाँ पनि परिरहेको छ।
1: त्योसँगै जस्तो हिमनदी पग्लिने कुरा पनि जलवायु परिवर्तनसँग जोडिएको छ। यसमा चाहिँ अल्पकालमा पानी बढ्ने र दीर्घकालमा पानीको अभाव हुने भनिन्छ। मान्छेहरूले चाहिँ राम्रोसँग बुझ्न नसकिरहेको अवस्था छ। अलिकति यसलाई सहजसँग बुझाइदिनुहोस्। हिमनदी पग्लिने यो जलवायु परिवर्तनको कारणले यसले चाहिँ अहिले पानी ल्याउने पछि नपाउने भन्ने कुराहरू कसरी जोडिन्छ?
0: एकदमै यो जलवायु चक्र अनिश्चित हुँदाखेरि यस्ता समस्याहरू चाहिँ हामीले भोगिरहेछौँ। जस्तै अब 2081 सालमा चाहिँ असारमा एउटा समाचार आएको थियो, पूर्वी नेपालमा बाढी पहिरो पश्चिम नेपालमा खडेरी। भनेपछि एकै समयमा हाम्रो चाहिँ एउटै भूगोलमा चाहिँ कति चाहिँ फरक आउँदो रहेछ त होइन। पूर्वतिर मान्छे हाताहाती भइरहेको छन् बाढीले, पश्चिमतिर चरम खडेरी भएको स्थिति छ। त्यस कारणले गर्दाखेरि जुन अहिले विश्वव्यापी चाहिँ जुन ग्लोबल वार्मिङको चाहिँ सिनारियोमा आउँदाखेरि चाहिँ यसले पृथ्वीको तातिने दर बढ्दै जाने भन्ने किसिमको सर्वविदितै भएको कुरा हो। अब यसले विशेष गरी हाम्रो चाहिँ क्षेत्रमा त अब हिमाली भागहरू त हिमतालहरू फुट्ने जोखिम भइहाल्यो। त्यसपछि गएर हिम श्रृङ्खलाहरूको हिउँहरू पग्लने भनेपछि यसले चाहिँ त्यसरी एक अकस्मातको बाढीहरू जस्तै सेतीको बाढी आएको थियो 2012 गत वर्ष पनि हाम्रो चाहिँ हुम्लामा जमिन भाँचिएको थियो। त्यहाँ चाहिँ त्यो तलपट्टि पर्माफ्रस्ट भन्ने हुन्छ तपाईँको चाहिँ हिउँको तह, त्यो हिउँको तह चाहिँ पग्लिएर अनि त्यो भाँसिएको स्थिति छ। त्यस कारणले गर्दाखेरि त्यसले फेरि के भन्दा आकस्मिक रूपमा बाढी पहिरो त्यसबाट ल्याउन सक्ने भयो। त्यो सँगसँगै फेरि जलको चाहिँ एउटा सञ्चय छ त्यो पनि कमी हुने भयो फेरि जुन प्राकृतिक रूपमा। त्यस कारणले यो चाहिँ प्राकृतिक चक्रमा आउने जुन परिवर्तन छ अथवा जलवायु चक्रमा आउने परिवर्तनले चाहिँ विषम परिस्थिति भनौ न, एकैचोटि चाहिँ दुईटा हजार्ड्सहरू होइन विपदहरू पनि लिएर आउन सक्ने र एउटा विपदको असर अर्कोमा पर्ने त्यस्तो किसिमको पनि देखिन थालेको स्थिति छ।
1: जस्तो हिउँहरू पग्लिरह्यो अथवा त्यहाँको बरफ पग्लिरह्यो भनेदेखि पग्लिँदै दुई चार दशक पाँच दशक छ दशक सात दशक पछि चाहिँ त्यो कतै एकदमै कम भएर भोलि हिमालबाट आउने हाम्रा खोलामा पानी पनि घट्ने हो कि भन्ने एक किसिमको चिन्ता नै हुन्छ। त्यो चिन्ता चाहिँ कतिको जायज छ हाम्रो नेपालको लागि?
0: होइन, त्यो चाहिँ अब जस्तै हाम्रो चाहिँ विशेष गरी अब नदी प्रणालीमा अब तीन तहका नदीहरू भन्छौँ हामीले चाहिँ तीन तहका नदीहरूमा चाहिँ अब पहिलो तह भनेको हिमशृङ्खला हिमालयबाट ओरिजिन भएकाहरू हिमालयमा मुहान भएका नदीहरू हुन्। त्यसकारण हिमालयमा मुहान भएको नदीहरू अब हाम्रो विशेष गरी अब तीनटा नदी प्रणाली कोशी गण्डकी कर्णाली त्यो उनीहरूको चाहिँ सबैको चाहिँ मुहान नै त्यहाँ छ। त्यसकारणले गर्दाखेरि त्यहाँ प्राकृतिक चक्रमा भएको परिवर्तन अथवा त्यहाँ चाहिँ हिउँको पग्लने दर बढ्ने अथवा त्यहाँ चाहिँ कुनै किसिमको विपद भएको अवस्थामा हाम्रो जलीय चक्रमा असर परि नै हाल्छ। र फेरि हाम्रो चाहिँ ग्लेसियर फेड रिभरहरू भन्छौँ हामी, ती रिभरहरूमा चाहिँ जब चाहिँ हिउँको मात्रा घटिसकेपछि त्यसको बहाव चाहिँ कम हुने त्यो सुनिश्चित नै कुरा भयो। त्यसले चाहिँ हाम्रो जीवन चक्रलाई नै असर गर्ने, जस्तै अब कतिपय क्षेत्रहरूमा अब एउटै नदी प्रणाली भएको तपाईँको चाहिँ क्षेत्रमा 500 हाइड्रो पावर छन् होइन, त्यसबाट जलविद्युत हामीले निकालिरहेको अवस्था पनि छ। र त्यसले चाहिँ प्राकृतिक बहाव प्रणालीमा कम हुँदाखेरि त्यो जलविद्युतलाई पनि त्यसले प्रभावित पार्ने कुरा भइगयो। यसले चाहिँ जुन एउटा सामाजिक अस्थिरता भनौँ न एउटा चाहिँ होइन सम्म चाहिँ सृजना गर्न सक्ने स्थिति हुन्छ।
1: त्यो सँगसँगै जस्तो मनसुनको अवधिमा चाहिँ लगभग औसतमा जति पानी पर्थ्यो त्यति पानी चाहिँ पर्ने, तर शुरूतिर असारको शुरूतिर नपरिदिने अथवा साउनको बीचैमा नपरिदिने लामो समय र अन्तिमतिर असोजतिर चाहिँ दुई चार दिनमै धेरै पानी पर्दिने यस्ता किसिमका घटनाहरू चाहिँ बढेका छन् भनेर पछिल्लो समयमा भन्ने गरेको छ। यस्तो किसिमको घटना बढ्यो भने चाहिँ नेपालमा कस्ता किसिमका समस्याहरू आउन सक्छन्, विशेष गरी सर्वसाधारणको प्रत्यक्ष जीवनसँग जोडिएर हेर्दाखेरि चाहिँ?
0: अब यसमा चाहिँ जुन असार साउन भदौ असोजमा हामीले यसमा कुरा गर्दाखेरि पहिला चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि अब एकनासको वर्षाहरू वर्षा चाहिँ अब करिब करिब एक हप्तासम्म एकनासको वर्षा हुने होइन त्यो प्रक्रिया थियो। अब अहिले पछिल्लो चरणमा आएर चाहिँ अब जुन जुलाईमा भन्दा अगस्त सेप्टेम्बरमा चाहिँ वर्षाको मात्रा बढ़िरहेको छ। अनि त्यसपछि जुन मनसुनको चाहिँ एउटा चक्र छ, मनसुनको चक्र चाहिँ मनसुनको चाहिँ सुरुवात बिन्दु मनसुन अनसेट भन्छु, त्यो अनसेट पनि अलिकति पछि धकलिएको र मनसुन चाहिँ रिट्रिट हुने अथवा मनसुन चाहिँ बाहिरिने समय पनि अलिकति तपाईँको अक्टोबरको करिब करिब 15 पुगेको स्थिति छ। त्यसमा चाहिँ एउटा यो प्राकृतिक चक्रमा आएको परिवर्तन भइगयो। अब यसले चाहिँ हाम्रो खेती प्रणाली होइन अब अझ अलि पहिला चाहिँ हामीले 40-50 वर्ष अगाडिको हामीले कुराहरू गर्दाखेरि त जेठको मध्य अथवा जेठको अन्तिम तिर नै धान रोप्ने होइन किसिमको चाहिँ एउटा प्रक्रिया थियो। अब अहिले चाहिँ अब त्यो चाहिँ हाम्रो कृषि कर्मलाई नै पनि हामीले फेरि जलवायु अनुकूलित गर्नुपर्छ नै हुन्छ। अब यदि हामीले चाहिँ फेरि समयअनुसार चल्नु पर्यो होइन, जस्तै मनसुन चाहिँ ढिलो आयो भने हामीले धानको चाहिँ अथवा खेती रोपाई गर्ने पनि जब वर्षा सुरु हुन्छ त्यसपछि गर्नु पर्यो होइन, एउटा त्यसरी चाहिँ प्रभावित हुन सक्छ हामीले चाहिँ। अर्को भनेको चाहिँ यो विपदसँग यसको चाहिँ सम्बन्ध जोडिएर आउँछ, जस्तै एकनासको वर्षा हुनु र चार पाँच दिनमा अथवा एक हप्तामा हुने वर्षा एक दिनमा अथवा तपाईँको चाहिँ होइन निश्चित चार पाँच घण्टामा भइदिँदाखेरि आकस्मिक रूपमा त्यसले चाहिँ जनधनको क्षति र त्यसको चाहिँ हामीले पूर्व तयारी पनि हामी गर्न नसकेको स्थिति हुन्छ। त्यस कारणले गर्दाखेरि अब यो चाहिँ चक्र अनुसार चाहिँ हामी चल्नु पर्यो।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी नेपालमा खडेरीको जोखिम सहित यस वर्षको मनसुनमा हुन सक्ने सम्भावित सुक्खाको बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 0153519990 मा सम्पर्क गर्नुहोला।
4: K क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
5: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना
6: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ
5: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ समय बिहान 7 बजेदेखि 1 बजेसम्म ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी नेपालमा खडेरीको जोखिम सहित यस वर्षको मनसुनमा हुन सक्ने सम्भावित सुक्खाको बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ यस वर्षको मनसुनको चर्चा गरौं। यसपालिको मनसुनमा चाहिँ धेरैले डर देखाइरहेका छन् कतै यो मनसुनको मध्यतिर चाहिँ लामो खडेरी पर्ने अथवा सुक्खा हुन्छ कि भन्ने त्यसको जोखिमको पनि हामी कुराकानी गर्छौं। तर सुरुमा चाहिँ मनसुन भनेको चाहिँ कसरी बुझ्ने सामान्य रूपमा यो बारेमा नि हाम्रो श्रोताहरूलाई सामान्य रूपमा बुझाइदिनु न।
2: यो मनसुनको चाहिँ यो शुरूआत चाहिँ अरबिक शब्दबाट आएको हो होइन, सिजनल रिभर्सल अफ विन्ड भन्छ यसलाई चाहिँ होइन। यो छ महिना चाहिँ हाम्रो पूर्वबाट पश्चिमतिर बहने र अनि त्यसको अर्को छ महिना चाहिँ पश्चिमबाट पूर्वतिर बहने परम्परागत अवधारणा चाहिँ त्यो हो र यसले चाहिँ जलवाष्पयुक्त हावा चाहिँ समुद्रबाट जमिनतिर लिएर आउने होइन र जसले वर्षा गराउने र यसको चाहिँ शुरूआत यो चाहिँ दक्षिणी गोलार्धबाट आउँछ। हामी उत्तरी गोलार्धमा बस्छौँ, दक्षिणी गोलार्धको चाहिँ मादागास्कर आसपासको एउटा त्यो अफ्रिकन क्षेत्रमा पर्छ, पूर्वी अफ्रिकाको एउटा मादागास्करको वरिपरि एउटा मास्केरियन हाई उच्च चापीय क्षेत्र त्यहाँबाट विकसित हुन्छ र त्यो उच्च चापीय क्षेत्रबाट चाहिँ सोमालिया रिजनको चाहिँ कोस्ट हुँदै अरबियन सी अनि त्यसपछि गएर बंगालको खाड़ी र बंगालको खाड़ी हुँदै पूर्वी दिशामा बहाव भइसकेपछि नेपालमा प्रवेश गर्ने हो। त्यसकारणले गर्दा मनसुन चाहिँ एउटा जलवाष्पयुक्त वायु जुन चाहिँ अब नेपालको परिप्रेक्ष्यमा चाहिँ पूर्वबाट पश्चिम दिशातिर बहन्छ र 79-80% वर्षा यसले गराउँछ।
1: धेरैले सामान्यतया चाहिँ बंगालको खाडीबाट आउने भन्छ, बंगालको खाडी चाहिँ हुँदै आउने, त्योभन्दा निकै परैबाट आउने भयो पानीको बाफ
2: धेरै तलबाट होइन, दक्षिणी गोलार्धबाट नै आउने, फेरि यो चाहिँ अफ्रिकन कोस्ट हुँदै अरबियन सागर हुँदै बंगालको खाडीमा आउने, त्यस कारणले गर्दा यसको चाहिँ लामो छ।
1: हजुर, यसमा चाहिँ पूर्वानुमानहरू जस्तो ठ्याक्कै आइपुग्ने समय पनि औसतमा उस्तै हुन्छ, त्यस पछाडि लगभग अलिकति धेर अलिकति थोर पानी पर्ने भन्ने पूर्वानुमान पनि प्राय जस्तो मिल्छ भनेको यो चाहिँ लामो समय शताब्दीदेखि चाहिँ यही रूपमा चलिरहेको एउटा प्रणाली भयो।
2: यो मनसुन चाहिँ कस्तो भन्दाखेरि जुन मनसुनी प्रणाली छ विश्वमा चाहिँ यो दक्षिण एसियाली र दक्षिण पूर्वी एसियाली क्षेत्रमा मात्रै हुने चाहिँ यो प्रणाली हो, वायुको प्रणाली जुन चाहिँ एउटा यसको उत्पन्न हुने बिन्दु हुन्छ र यसको आगमन हुने आफ्नो बाटा हुन्छ होइन र एउटा निश्चित ठाउँमा गएर यो वर्षिन्छ। त्यस कारणले गर्दाखेरि यो अन्य युरोप अमेरिका अथवा अफ्रिका भन्दा अलिकति फरक छ र यसले नै अब एक किसिमले हाम्रो चाहिँ नेपाल लगायत दक्षिण एसियामा चाहिँ समग्र रूपमा आर्थिक सूचकको पनि यसले काम गर्छ।
1: यो सँगै यस वर्षको मनसुनमा चाहिँ कम वर्षा र बढी गर्मी हुने चाहिँ प्रक्षेपण छ। कतिपयले त असारको अन्तिमदेखि साउन भदौसम्म एकदमै धेरै सुक्खा हुन्छ कि भनेर पनि अनुमान गरिरहनु भएको छ। साँच्चै जोखिम हो यसपालि चाहिँ?
2: यसपालिको पूर्वानुमान अगाडि नै आइसकेको छ, जल तथा मौसम विज्ञान विभाग लगायत सास्कोपहरू दक्षिण एसियाली मञ्चबाट पनि आइसकेको छ। अब यसमा अहिलेको मनसुनमालाई चाहिँ अधिकतम तापक्रम पनि बढ्ने, न्यूनतम तापक्रम पनि बढ्ने, भनेपछि समग्रमा गर्मी बढ्ने र वर्षा चाहिँ कम हुने भन्ने चाहिँ आकलन छ। यो जुन चाहिँ जुन जुलाई अगस्त सेप्टेम्बरलाई चाहिँ हामीले यो चार महिनालाई मान्दाखेरि करिब करिब हाम्रो चाहिँ असारदेखि असोजसम्मको अवधिलाई हामीले मान्दाखेरि आज हामी अब करिब करिब मनसुन सुरु हुने बिन्दुमा त छौ, तर मनसुन चाहिँ नेपालमा प्रवेश गरिसकेको छैन। त्यस कारणले गर्दाखेरि अहिलेको फेरि कस्तो भयो भन्दाखेरि राम्रो प्री मनसुन वर्षा भयो नेपालमा चाहिँ, त्योभन्दा अगाडि यो वर्ष नै फेरि सुक्खा हिउँ थियो भने प्री मनसुनी वर्षा राम्रो भएको स्थिति हो र अब मनसुनको चाहिँ जुन आकलन जुन गरिएको छ त्यो अनुसारै अब जस्तै अहिले नै अब चिस्यान चाहिँ अब नघट्ला तत्कालको लागि, किन भन्दा हाम्रो प्री मनसुनी वर्षाले पनि केही धानिरहेको स्थिति छ, तर अब हामी जुनको मध्य भाग पनि हामीले पार गरिलाइसक्दा पनि अब होइन सायद अब 19-20 तारिक जुनकोबाट मनसुन आउन सक्छ र अब यसमा चाहिँ अगस्त र सेप्टेम्बर अझ बढी यसले चाहिँ मनसुनी वर्षा चाहिँ कम हुने आकलन गरिएको छ।
1: यो मनसुनको कुरा ठ्याक्कै गर्दाखेरि चाहिँ जुन 13 औसत मिति मानिन्छ हामीले नेपालमा आइपुग्नको लागि त्यसमा केही दिन तल केही दिन माथि हुन्छ भनेर तपाईँहरूले भन्दै आउनुभएको छ। आज कुराकानी हामीले गर्दै गर्दा जुन 16 तारिक कुराकानी यो सुन्दै श्रोताले गर्दा जुन 17 तारिकमा पनि मनसुन भित्रिने सम्भावना अलिकति कमै देखियो होइन। यस्तै हेर्दाखेरि यति ढिलोलाई चाहिँ सामान्य नै मानिन्छ कि अथवा यो पनि एक किसिमले जोखिमको संकेत हो?
2: कस्तो छ भन्दाखेरि जलवायु चक्र कहिले काहीँ अनिश्चित बनिदिन्छ होइन, अब सधैँ एउटै बाटोमा चाहिँ यो हिँड्दैन। फेरि अब यो पटकको लागि चाहिँ प्रशान्त महासागरीय क्षेत्रमा उत्पन्न हुने एल्निनोको चाहिँ असरले दक्षिण एसियाली क्षेत्रमा चाहिँ सुक्खा र खडेरी बढ्ने भन्ने किसिमको पूर्वानुमान पनि आइरहेको र यसै परिप्रेक्ष्यमा चाहिँ एल्निनो चक्र पनि भर्खरै शुरूआत भएको चाहिँ समाचारहरू आइसकेको छ। र अहिलेको परिस्थिति चाहिँ मनसुनको चाहिँ आगमन चाँडो र ढिलो चाहिँ विभिन्न कारणहरूले वायुमण्डलीय र समुद्रीय कारणहरूले चाहिँ हुन्छ। त्यसमा चाहिँ अब ढिलो हुँदाखेरि पार्ने प्रभावको बारेमा हामी तयारी रहनु पर्यो र अर्को चाहिँ जुन सुक्खा चाहिँ हुन सक्ने सम्भावना अथवा एल्निनो विकसित हुँदै जाँदाखेरि चाहिँ हामीले त्यो सुक्खाबाट हामी चाहिँ कसरी त्यसलाई चाहिँ हामी कम गर्न सक्छौँ त होइन भन्ने हिसाबमा चाहिँ हामी तयार हुनु पर्यो। यो प्रणालीकै कुरा गर्दाखेरि चाहिँ यो मनसुनी प्रणालीको चाहिँ चक्र मध्ये चाहिँ होइन बढी वर्षा हुने र कम वर्षा हुने चक्र चाहिँ आउँछ।
1: एल्निनो शुरू नै भइसक्यो भनेर हामीले समाचारहरूमा थाहा पाइसक्यौं, त्यसको प्रभाव कस्तो पर्ला भनेर हामीले अलिकति चर्चा गर्नुभन्दा अगाडि चाहिँ एल्निनो र लानिनो भनेर हामी भन्ने गर्छौं, त्यसको चाहिँ अलिकति छोटोमा सामान्य बुझ्ने गरी भनिदिनु न।
2: जुन एल्निनो र लालिनाको चाहिँ हामीले भन्दाखेरि अब यो विशेष गरी चाहिँ प्रशान्त महासागर को पनि अब हामीले चाहिँ प्रशान्त महासागरलाई हामीले तीन भागमा बाँड्छौँ यसलाई अलिकति विस्तृत रूपमा बुझ्नको लागि। पश्चिमी प्रशान्त महासागर होइन, मध्य प्रशान्त महासागर र पूर्वी प्रशान्त महासागर। अब यसमा विशेष गरी चाहिँ पूर्वी क्षेत्रको चाहिँ भूभाग भनेको चाहिँ पेरू र इक्वेडर जुनलाई इक्वेटोरियल पेसिफिक भन्छ होइन, त्यो क्षेत्रमा चाहिँ पश्चिमी प्रशान्त क्षेत्रबाट पूर्वी प्रशान्त क्षेत्रमा चाहिँ तातो पानीको बहाव हुने एउटा प्रणाली हो। तातो पानीको बहाव ठ्याक्कै त्यसकै विपरीत चाहिँ लालिना भनेको चाहिँ पूर्वीबाट पश्चिमतिर आउने फेरि चिसो पानीको धार हो। त्यो प्रभाव चाहिँ अब हाम्रो एटमोस्फियर ओसियन इन्टरेक्सनसँग हुन्छ। यस चाहिँ के भन्दा यो समुद्र वायुमण्डलसँग चाहिँ तपाईँको चाहिँ कपल्ड भएर एकीकृत भएर यसले अर्को एउटा चाहिँ प्रणालीलाई विकास गर्छ। त्यो अवस्थामा एल्निनो हुँदाखेरि दक्षिण एसियाली क्षेत्रहरूमा चाहिँ विशेष गरी सुक्खा र खडेरी हुने, अस्ट्रेलियन रिजनमा पनि तपाईँको त्यो हुने होइन, र कतिपय क्षेत्रमा फेरि अधिक वर्षा हुने र बाढी आउने हुन्छ। त्यस्तै गरी लालिनाको अवधिमा फेरि हाम्रो चाहिँ त्यसकै विपरीत भनौँ न, हाम्रो क्षेत्रमा बढी वर्षा हुने।
1: लालिनाले चाहिँ हामीलाई केही जोखिम पनि ल्याउने अथवा पर्याप्त पानी पनि पार्ने कुराहरू हुन सक्छ। हामीले यो मौसमकै यसपालिको कुरा गर्दै गर्दाखेरि चाहिँ एल्निनो चाहिँ यसपालि बितेको 150 वर्ष यताकै शक्तिशाली हुन्छ कि भनेर एक किसिमले अन्तर्राष्ट्रिय विज्ञहरूले अनुमान गरेको हामीले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा पढ्न पाएका थियौं। त्यसै गरी सुपर एल्निनो भनेर पनि चर्चा गरेको पाइन्छ। साँच्चै त्यस्तै जोखिम देखिन थालेको छ? हुन त भर्खर शुरू भयो, विकास हुँदै जाँदा होला, तर तपाईँहरूको अनुमान अनुसार तपाईँको अध्ययन अनुसार चाहिँ यसपालि साँच्चै सुपर एल्निनोको प्रभाव नेपालले पनि भोग्नुपर्ने अवस्था आउन सक्ने जोखिम चाहिँ कतिको छ?
2: हामीले चाहिँ अब गरेको अध्ययन पनि छ, हामी आफैले होइन त्रिभुवन विश्वविद्यालयमा गरेको अध्ययनमा पनि हामीले के पाएका छौँ भन्दाखेरि एल्निनो वर्षहरूमा चाहिँ सुक्खा बढेको अथवा वर्षा चाहिँ हामीले घटेको हामीले पाएका छौँ। 1981 2020 हाम्रो आफ्नै अध्ययनमा 20% चाहिँ एल्निनो वर्षहरूमा चाहिँ पानीको मात्रा घटेको हामीले पाएका छौँ भनेपछि त्यो त अवश्य नै हुने भयो। र यसमा चाहिँ फेरि एल्निनोलाई अलिकति फेरि हामीले चौतर्फी अलिक बढी चासोको रूपमा अहिले हेरिएको छ। कतै अहिलेको एल्निनो चाहिँ अलिक अधिक

0: बढ्दै जाँदा अथवा समुद्री सतहको तापमान सी सर्फेस टेम्परेचर भन्छ एसएसटी त्यो अधिकतम रूपमा बढ्दै गयो भने त्यसले चाहिँ सुक्खापनबाट खडेरी अथवा चरम खडेरीसम्म पनि यसले पुर्याउन सक्छ र फेरि यो चाहिँ फेरि एउटै सिजनमा मात्रै प्रकट हुन्छ भन्ने होइन तपाईँको चाहिँ यो आउने हिउँदसम्म पनि यसको प्रभाव रहिरहन्छ
1: भनेको कति लामो समय चाहिँ रहने सम्भावना चाहिँ रहन्छ दुई महिना चार महिना छ महिना
0: एलनिनोको चाहिँ चक्र चाहिँ कस्तो हुन्छ भन्दाखेरि एलनिनो अथवा लालिनो हामीले जुन कुरा गर्यौं यो चक्र भनेको तपाईँको चाहिँ दुई वर्षदेखि छ वर्षसम्मका चक्र हुने फेरिरहने चक्र हुन् जस्तै दुई वर्ष एलनिनो भयो त्यसपछि फेरि न्यूट्रल अवस्थामा आउने अनि फेरि लालिनातिर जाने भन्ने किसिमको चाहिँ त्यसरी जान्छ कुनै कुनै तीन वर्ष पनि हुने होइन त्यसैले मैले भनेको जस्तै अहिले चाहिँ प्रशान्त पूर्वी प्रशान्त महासागर क्षेत्रमा शुरू भयो भनिसकेपछि अब यसको तत्कालीन असर चाहिँ अहिले भन्दा पनि अब डेढ दुई महिनापछि यसको बढी देखिन्छ होइन त्यो चाहिँ हाम्रो ल्याग टाइम हुन्छ टेलिकनेक्सन्स भन्छौँ हामीले चाहिँ टेलिकनेक्सन्स हुँदै तपाईँको चाहिँ पश्चिम प्रशान्त महासागर हुँदै इन्डियन ओसियनमा र बङ्गालको खाडी हुँदै हाम्रोमा प्रभाव पार्ने भएको हुनाले त्यो एउटा ट्राभल टाइम पनि यसको लाग्छ तर फेरि हामीले यो मनसुन चाहिँ कमजोर हुने र कम वर्षा हुने भन्दै गर्दाखेरि फेरि अब आउने पोस्ट मनसुन अथवा चाहिँ आउने हिउँद पनि यसबाट प्रभावित हुने चाहिँ हामी देख्छौँ किन भन्दा यसको प्रभाव 2026 र 27 हुने आकलन गरिएको छ त्यस कारणले गर्दाखेरि हामीले चाहिँ अब पूर्व तयारी अथवा हामीले यसबाट सतर्कता अपनाउनु पर्ने छ भने चाहिँ हामीले दुई वर्षलाई नै हामीले प्राथमिकतामा राखेर हामीले गर्नुपर्छ एउटा निश्चित होइन अब यो अब भदौ असोज हो भन्ने हिसाबले मात्रै नगएर अलिकति लङ टर्म प्लानिङ हामीले चाहिँ जुन एउटा डिजास्टर प्रिपेयरनेस होइन एउटा विपद व्यवस्थापनको हामीले कुरा गर्दाखेरि त्यो रूपमा चाहिँ अब सरकारी निकायहरूले अथवा चाहिँ होइन स्थानीय निकायहरूले त्यो रूपमा हामीले सोच्छ
1: यसरी हेर्दाखेरि नेपालको खाद्य सुरक्षामा तत्काल आउन सक्ने जोखिम के हुन सक्छ जस्तो धान रोपाई तरकारी उत्पादन पशु पालन लगायत भयो कस्ता कस्ता समस्याहरू चाहिँ अलिकति बढ़ी आउन सक्ने हुन्छन् किनकि तपाईँले यो सिजन मात्र नभएर अर्को सिजन एक दुई वर्षै कुरा गर्नुभयो कस्ता किसिमको समस्याहरू बढ़ी देखिन्छन्
0: अहिले चाहिँ अब यो खडेरीको चाहिँ प्रायसो प्रत्यक्ष रूपमा चाहिँ हाम्रो कुरा गर्दाखेरि चाहिँ कृषिसँग अलि बढी प्रत्यक्ष जोडिएर अलिकति कामहरू पनि भएको छन् जस्तै अब हामीले चाहिँ सिंचाईको मात्रा चाहिँ घट्ने सिंचाईको मात्रा भनेपछि भूमिगत जल व्यवस्थापनमा हामीले ध्यान दिनु पर्यो जुन हाम्रो चाहिँ पानीको बहाव छ पानीको बहाव यदि घटेको अवस्थामा हामीले अर्को वर्षसम्मलाई प्लानिङ गर्दाखेरि त्यो ठाउँमा चाहिँ हामीले कसरी खेतीलाई चाहिँ जारी राख्न सक्छौँ त एउटा त्यो रूपमा जानु पर्यो अर्को चाहिँ हाम्रो जल संरक्षण हामीले गर्ने जल संरक्षण भनेपछि पोखरीहरू जुन रेन वाटर हार्वेस्टिङ अथवा तपाईँको वर्षाको पानी संकलन गरेर अर्को काई अहिले चाहिँ यो बर्खामा जति पर्छ त्यसलाई पोखरीमा राखेर त्यो एउटा त्यसरी हामीले प्लानिङ कि अब चाहिँ हामीले जुन विपदलाई एउटा व्यवस्थापन चाहिँ चिस्यानलाई हामीले कसरी जोगाउने त जमिनको चिस्यानलाई जोगाउनु पर्यो एउटा चाहिँ झनैसी हामीले चाहिँ जुन मल्सिङ भन्छ अथवा जुन हाम्रो छापोहरू लाउँछौँ नि छापो होइन त्यो जमिनको चिस्यानलाई चाहिँ जमिनमै रहिरह्यो भने त अर्को बालीको लागि पनि भयो त्यो चाहिँ गऱ्यौँ भने जस्तै अब हुने 2027 लागि पनि हामीले केही न केही होइन त्यो रूपमा हामी सोच्न सक्छौँ
1: हजुर त्यो खालको गर्नुपर्ने आवश्यकता चाहिँ देखिन थाल्यो होइन नेपालमा जस्तो एक किसिमले जलवायु परिवर्तन कुरा नै भयो सँगसँगै एलनिनो पनि अहिले भएकोले गर्दाखेरि कतै एक दुई वर्ष यसको प्रभाव देखियो भन्दाखेरि यी कुराहरू चाहिँ अनिवार्य जस्तो हुन थाल्यो
0: हजुर त्यो गर्नुपर्छ अनि फेरि अब अहिलेको चाहिँ अब जस्तै समयमै अहिलेको पूर्वानुमानमा पनि सूचित गरिएको थियो होइन अब जलवायु अनुकूलित खेती हामीले गर्नु पर्यो जलवायु अनुकूलित खेती भन्नाले चाहिँ जस्तै अहिलेको मनसुन चाहिँ सुक्खा बढे हुने बढी सम्भावना छ भरिसकेपछि हामीले चाहिँ सुक्खा सहन सक्ने चाहिँ बिउहरू धान भनौँ अथवा अन्य किसिममा पनि होइन जस्तै नार्कले चाहिँ त्यो उत्पादन गरेको छ बिउहरू त्यो बिउहरू चाहिँ अब त्यो सुक्खा भेराइटीको चाहिँ होइन जातको चाहिँ हामीले लगाउनु पर्यो अहिले समयमै सूचना पनि दिएको थियो त्यो यही पाराले चाहिँ हामी चाहिँ जलवायु अनुकूलित खेती प्रणालीमा हामी जानुपर्ने हुन्छ जस्तै अब अलिकति सुक्खा सहन सक्ने चाहिँ अन्य बालीहरू के छन् त होइन त्यसमा चाहिँ हाम्रो कृषि क्षेत्रले चाहिँ सोच्नु पर्यो
1: यस्तो किसिमको तयारी त खासै धेरै सरकारी स्तरमा हुन त अब कम सुनिएको होला सरकारी स्तरबाट भएर आम नागरिकसम्म त्यस्ता सूचना पुर्याएर सहयोग गरेर गर्नुपर्ने आवश्यकता तपाईँ कतिको देख्नुहुन्छ हाम्रोमा त्यस्तो किसिमको त्यति धेरै चलन देखिएको छैन
0: यसमा चाहिँ अब अलिकति अब नेपाल सरकार जल तथा मौसम विज्ञान विभाग अब अथवा नार्कले चाहिँ अहिले विगत 8-10 वर्षदेखि एउटा कार्यक्रम शुरू गरेको थियो होइन जुन चाहिँ यो कृषि मौसम सूचना प्रणाली होइन अब त्यसमा चाहिँ किसानलाई

0: विकसित हुने. अहिले चाहिँ के छ भन्दा हामीले चाहिँ विज्ञले मात्रै यो कुरा भनेर भएन, यो चाहिँ तपाईँको चाहिँ तल्लो तहसम्म जसले खेती गर्नुहुन्छ त्यहाँसम्म त्यो कुराहरू पुग्नु पर्यो होइन. र त्यो कुरा पुग्नको लागि अब पुलको रूपमा त्यहाँको चाहिँ गाउँपालिका अथवा वार्डले चाहिँ अब यसमा होइन एउटा सहजकर्ताको भूमिका पनि खेल्न सक्नुहुन्छ होइन. त्यस कारणले गर्दाखेरि अब कृषि क्षेत्रमा मौसम पूर्वानुमानमा आधारित खडेरी जोखिम चेतावनी र पूर्व तयारीका कार्यविधिहरू पनि हामीले सञ्चालन गर्नुपर्ने हुन्छ होइन. अब यसमा अब केही ठाउँहरूमा यो कार्यको सुरुवात पनि भएको छ, जस्तै अब यसमा चाहिँ अब डीएचएम नार्क केयर नेपाल र आईएचआरआरले चाहिँ अब यो रौतहट जिल्लाको परुहा नगरपालिका र सिराहा जिल्लाको नराहा गाउँपालिकामा एउटा पाइलट स्टडी पनि गरेको थियो होइन. त्यस कारणले गर्दाखेरि अब हामीले विशेष गरी स्थानीय समुदायलाई नै यो चाहिँ कसरी चाहिँ यो चरम जोखिमबाट हामीले चाहिँ होइन न्याय दिन सक्छौ होइन, त्यो रूपमा चाहिँ स्थानीय पालिकाले कार्य गर्नुपर्ने हुन्छ.
1: खडेरीको पूर्व चेतावनी प्रणाली अथवा त्यसको चाहिँ जानकारी दिने कुराहरू चाहिँ नेपालमा शुरूआत भएको पाइन्छ, त्यो कतिको प्रभावकारी हुँदै गएको र त्यसको आवश्यकता कतिको महसुस गर्नु भएको छ तपाईँले?
0: अब यसमा चाहिँ विश्व मौसम संगठनले चाहिँ अब सन् 2012 नै भनेको थियो होइन, एउटा चाहिँ खडेरी अनुगमन प्रणाली चाहिँ शुरू गर भनेर नेशनल मेट्रोलोजिकल एण्ड हाइड्रोलोजिकल एजेन्सीहरूलाई जुन सरकारी निकाय हुन् तिनीहरूलाई चाहिँ सूचना जारी गरेको थियो. र हाम्रो छिमेकी देशहरूमा चाहिँ अलि त 13-14 नै त्यो कामहरू शुरू गयो, तथापि हाम्रोमा ढिलै भए पनि अब होइन 2025 यो काम भएको छ. एउटा खडेरी एन्टिसिपेटरी टुल भन्ने चाहिँ निर्माण भएको छ जल तथा मौसम विज्ञान विभागको सक्रियतामा होइन, मर्सी कप र आईएचआरआर मिलेर चाहिँ एउटा चाहिँ खडेरी एन्टिसेप्टेड टुल बनाएको छ. र त्यसकै आधारमा चाहिँ 2026 फेब्रुअरीदेखि चाहिँ प्रत्येक महिनाको खडेरी सूचकाङ्कको चाहिँ नक्साङ्कन चाहिँ प्रकाशित गर्छ होइन जल तथा मौसम विज्ञान विभागले. र त्यसबाट चाहिँ अब स्थानीय पालिका अथवा स्थानीय क्षेत्रमा चाहिँ कस्तो किसिमको चाहिँ खडेरी को जोखिम रहन सक्छ भन्ने कुरा अलिकति आकलन गरेर अनि त्यस अनुसारको चाहिँ हामीले योजनाहरू बनाउन सक्छौ होइन. त्यस कारणले गर्दा यो नेपाल सरकारले जुन गर्यो ढिलै गरे पनि जुन खडेरी एन्टिसेप्टेड टुल बनाएको छ त्यो टुल चाहिँ अहिले एक महिनाको लागि एक महिनै पछि गरे पनि जस्तै हाम्रो यसमा नि विभिन्न तपाईँको सूचकाङ्कहरू छन् जस्तै हामीले अहिले एसपीआई इन्डेक्सको माध्यमबाट हेर्छौ भने अब अन्य इन्डेक्सहरू पनि हामीले यसमा राखेर यसलाई अझै थप बलियो हामी बनाउन सक्छौ. र यो सूचना चाहिँ अब स्थानीय पालिका अथवा तपाईँको गाउँपालिका र नगरपालिकामा पनि हामीले सुसूचित गराउनु पर्यो.
1: हामीले दीर्घकालीन रूपमा हेर्यौँ भने अब जलवायु परिवर्तनको असरको कारणले भोलिका दिनमा खडेरी अथवा सुक्खाको अवस्थाहरू बारम्बार आउने कुरा एउटा त्यो सम्भावना छँदैछ. त्यो सँगै यसपालि एलनिनोको प्रभावले गर्दाखेरि आउने कुरा पनि सुक्खा अथवा खडेरीकै जोखिम पनि अबको एक दुई वर्ष कायम रह्यो. यसरी हेर्दाखेरि हाम्रो संघीय सरकार पालिका विपद व्यवस्थापन गर्ने निकायहरू उनीहरूले चाहिँ मनसून सुक्खाको सम्भावित प्रभाव कम गर्नको लागि अहिले नै गर्नुपर्ने तयारी चाहिँ के हो? तपाईँको सुझाव के छ? अहिले नै यो कुरा चाहिँ गरेदेखि कम्तीमा जोखिम अलिकति पनि घट्थ्यो कि भन्ने यस्तो.
0: जस्तै अहिले चाहिँ केही कुराहरू हामी गर्न सक्छौ, जस्तै अब हामीले चाहिँ पालिका लेभलमा चाहिँ सो अध्ययन गर्दाखेरि जस्तै अब बिउ एउटा बिउ सुरक्षित गर्ने तपाईँको विशेष गरी हामीले अलिक कृषिको हामीले कुरा गर्दाखेरि खडेरी एउटा बिउ सिड ब्याङ्क होइन सिड ब्याङ्क चाहिँ पालिकाले एउटा बनाइराख्यो भने होइन, जस्तै अब विषम परिस्थितिसँग जुत्दाखेरि कुनै हामीले बिउ लगाएको नउम्रिन सक्यो नि त होइन, त्यो त्यो अवस्थामा चाहिँ त्यसको अल्टरनेट के त विकल्प के त त्यो त्यो विकल्प दिनको लागि चाहिँ त्यस्ता किसिमका बिउहरू विभिन्न बाली नालीको भेराइ त्यो एउटा दिन सकियो. त्यसपछि अर्को चाहिँ सिंचाईको प्रबन्ध चाहिँ हामीले कुन रूपमा गर्न सक्छौँ, एउटा चाहिँ हामीले आफ्नो गाउँपालिका अथवा वार्डमा एउटा नक्साङ्कन जस्तै यो सुक्यो भने विकल्प के त, जस्तै एउटा इनार छ ठुलो इनार त्यो इनार सुकेको अवस्थामा अर्को कुन ठाउँमा चाहिँ तपाईँको त्यहाँको पानीको स्रोत छ अथवा अर्को खोला सुक्दाखेरि त्यसको विकल्प के त्यो विकल्प हामीले त्यसरी हेर्नु पर्यो. अनि अर्को चाहिँ हामीले जल संरक्षण गर्नको लागि चाहिँ अब हामीले चाहिँ अब कस्तो छ भन्दाखेरि पानीलाई बचाउनु पर्नेछ, सिंचाईमा पनि त्यो धेरै पानी चाहिँ वेस्ट नगर्ने खेर जान नदिने जस्तै हामी चाहिँ थोपा सिंचाई भन्छौँ नि होइन ड्रप ड्रप ड्रप गरेर अब त्यतातिर कसरी हामी जान सक्छौँ, थोपा सिंचाई चाहिँ अब जस्तै चाहिएको बेलामा सिंचाई दिने फेरि तपाईँको हुने अनि फेरि त्यो जल संरक्षण गर्ने. अर्को भनेको चाहिँ पोखरीहरू चाहिँ हामीले निर्माण गरेर चाहिँ त्यो कामहरू जस्तै त्यस्ता क्षेत्रहरू पहिचान गर्नु पर्यो पालिकाहरूले चाहिँ त्यो सक्छ स्थानीयले चाहिँ अनि अर्को चाहिँ आर्थिक रूपमा चाहिँ हामीले जस्तै किसानलाई चाहिँ मान्नुहोस् कि तपाईँले एउटा बाली लगाएको थियो त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो उम्रेन भनेपछि तत्काल राहतको लागि चाहिँ राहतको चाहिँ हामीले निर्माण पहिलेदेखि नै गर्ने कि निर्माण गरेर उसलाई कति दिने त होइन 10,000-20,000 कति दिन सकिन्छ होइन किनभन्दा उस त बाँच्नु पर्यो नि पहिला चाहिँ यस्तो किसिमले तयारी हामी गर्नु पर्यो।
1: हामी अहिले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिगदेलसँग कुराकानी गरिरहेका छौं। अवश्य हामी भविष्यमा नेपालमा खडेरीको सम्भावित प्रभाव बारेमा चर्चा गरौं। जलवायु परिवर्तनको अहिलेको गतिलाई हेर्दा आउँदो 20-30 वर्षमा नेपालमा खडेरीको अवस्था कस्तो आउन सक्छ भन्ने आकलन गर्न सकिन्छ र कुन कुन क्षेत्र सबैभन्दा बढ़ी जोखिममा पर्ला नेपालका पनि कुन क्षेत्र अलिकति बढ़ी जोखिममा पर्ने सम्भावना देखिन्छ।
0: अब यसमै हामीले अध्ययन चाहिँ हाम्रो आफैले विभिन्न अध्ययनहरू गर्दाखेरि हामीले केही लिटरेचरहरू पनि पाएका थियौँ। सन् 2050 चाहिँ अब दक्षिण एसियामा धान मकै र गहुँको उत्पादन चाहिँ 50% घट्न सक्ने अनुमान गरेको छ खडेरीको कारणले गर्दाखेरि। भनिसकेपछि चाहिँ यसबाट फेरि हाम्रो चाहिँ क्षेत्र पनि प्रभावित हुने भइहाल्यो। अब जस्तै खाद्य संरक्षणको कुरा यसमा जोडेर आउन सक्छ। त्यसपछि गएर मूल्य वृद्धि त्यो बेलामा मूल्य वृद्धि हुँदाखेरि होइन पोषणको अभाव हुन सक्ने स्थिति त्यसपछि भोकमरी र सामाजिक अस्थिरतामा जान सक्ने स्थिति हुन्छ जुन चाहिँ खाद्य चाहिँ उत्पादनमा खडेरीको कारणले खाद्य उत्पादन कम भयो भने त्यस कारणले गर्दा अब त्यसमा हामी तयारी गर्दै गर्नु पर्यो नीति नियमहरू बनाउँदाखेरि। अब चाहिँ उत्पादन 2050 घट्ने भनिसकेपछि हामीले चाहिँ त्यही अनुसारको चाहिँ अब वैकल्पिक खेती प्रणाली अथवा क्यास क्रप्समा हामी जान सक्ने हो कि होइन एउटा चाहिँ कृषि क्षेत्रलाई हामीले त्यो रूपमा हेर्न सक्छौँ। र अहिले अघि म अगाडि भनेको थिएँ जुन आकस्मिक खडेरीहरू विकसित हुने चाहिँ होइन जुन फ्ल्यास ड्रट्सहरू छ त्यो विकसित हुने क्रम चाहिँ बढ़िरहेको छ करिब करिब 2010 पछि। त्यस कारणले गर्दाखेरि र 2000 पछिको अध्ययनमा पनि त्यो खडेरीको चाहिँ जुन फ्रिक्वेन्सी छ आवृत्ति चाहिँ बढ़िरहेको छ। र अनि खडेरीलाई चाहिँ अर्को के हुन्छ भन्दाखेरि जति लामो अवधि ड्युरेसन बढ़्यो उति त्यसबाट हामी प्रभावित बन्न सक्छौँ। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ अब पानीको संकटलाई हामीले कसरी चाहिँ अब चिर्ने एउटा त्यो कुरा भयो अनि बाली नालीको क्षतिलाई चाहिँ हामीले कुन रूपमा चाहिँ अब कम गर्न सक्छौँ होइन त्यसमा हामीले ध्यान दिनु पर्यो। अनि त्यसपछि गएर डडेलोको जोखिम हुने हुनाले त्यसलाई नियन्त्रण गर्ने किन भन्दा यो प्राकृतिक चक्र भएको हुनाले यसलाई चाहिँ हामीले निमिट्याउन पार्न त सक्दैनौँ। यसलाई हामीले न्यूनीकरण गर्नेको लागि चाहिँ होइन गर्नको लागि हामीले काम गर्ने हो। अब न्यूनीकरणका उपायहरूमा चाहिँ हामीले जोड़ दिनुपर्ने हुन्छ होइन न्यूनीकरणको उपायमा चाहिँ विशेष गरी जल संरक्षणलाई चाहिँ म प्रमुख मान्छु। जल संरक्षणलाई हामीले गर्यौँ भने हाम्रो चाहिँ अलिकति चाहिँ हाम्रो चाहिँ भनौ न नदी नाला पोखरी होइन मा चाहिँ हामीले केही न केही जलको बहाव हामीले ल्याउन सक्छौँ होइन र अर्को चाहिँ सिंचाईमा हामीले अलिकति ऊ गर्नु पर्यो। जस्तै हाम्रो देशको चाहिँ धेरै कम ठाउँमा मात्रै सिंचाइ छ र सिंचाई योजनाहरू पनि समयमा होइन ठुल्ठुला सिंचाई योजनाहरू अहिले नाम यहाँ नलिउँ होइन छन् तर ती 10-15 वर्ष भइसक्यो राष्ट्रिय गौरवको आयोजना भनेर हामीले भनेका छौँ तर चाहिँ उता चाहिँ तपाईँको डिमाण्ड छ होइन पानीको आवश्यकता छ यता हामी सिंचाई सुरु गर्ने भनेर काम सुरु गरेका छौँ तर हामीले त्यो गर्न सकिरहेको स्थिति छैन। त्यस कारणले गर्दा अब चाहिँ हामीले ती कामहरू चाँडै सम्पन्न गरेर खडेरी उन्मुख क्षेत्रहरूमा जल संरक्षणमा विशेष ध्यान दिनु
1: हजुर। त्यसँगै जस्तो खडेरीको कारण चाहिँ नेपालको गाउँ शहर बसाई सराईको कुरा त्यसै गरी खाद्य संकटबाटै सामाजिक द्वन्द पनि बढ्न सक्छ भन्ने किसिमको विश्लेषणहरू पनि गरिन्छ यदि खडेरी बढ्दै गयो भने। तपाईँ कति गम्भीर मान्नुहुन्छ यो विषयलाई नेपालमा चाहिँ नेपालको हकमा चाहिँ
0: होइन अब जस्तै अघिले चाहिँ हामीले जुन यो विपदको चक्रलाई हामीले हेर्दाखेरि एकपछि अर्को विपदको सामना हामीले गरिरहेका छौँ। त्यस कारणले गर्दाखेरि आकस्मिक रूपमा तपाईँको चाहिँ खडेरीले चाहिँ संकट नल्याउने भन्ने किसिमको कुरा रहेन अब चाहिँ त्यस कारणले यसले संकट लिएर आउन सक्छ होइन तर के भन्दाखेरि अब यो अघि मैले जोडेको थिएँ होइन अब यो चाहिँ सामाजिक रूपसम्म नै जान्छ अन्तिम रूपमा चाहिँ होइन जस्तै तपाईँको मूल्य वृद्धि हुने बित्तिकै भने जनजीविका कसरी चलाउने होइन खाद्य उत्पादन नै घटेपछि खडेरीबाट अनि चाहिँ त्यसपछि मानिसहरूको अनि बेरोजगारी दर होइन बढ्ने अब यसको त फेरि लामो लहरू आउँछ नि त। त्यस कारणले गर्दा
1: जोखिम त कतै न कतै छन्
0: सामाजिक र आर्थिक जोखिमहरू चाहिँ अब खडेरी बढ्दै जाँदा अवश्य पनि यसले लिएर आउँछ, त्यसलाई सम्बोधन गर्नको लागि हामीले के गर्न सक्छौं त्यही अनुसारको योजनाहरू होइन कार्यविधिहरू बनाऊ होइन, स्थानीय पालिकाहरूलाई त्यही अनुसारले सक्षम बनाउने कोशिश गरौं, स्थानीय सरकार लगायत तपाईँको चाहिँ प्रदेश सरकारहरूले पनि अलिकति विनियोजन पनि त्यही अनुसारको गरौं, त्यो अवस्थामा चाहिँ हामीले यसको दुष्परिणामलाई हामी कम गर्न सक्छौँ।
1: यसरी खडेरी व्यवस्थापनको लागि नेपालमा अहिले नै चाहिँ नीति कानूनहरूको पर्याप्तता चाहिँ कतिको छ, बनाउने क्रमहरू कतिको भएको छ कि छैन?
0: अब यो नीति नियम भन्दा पनि एउटा चाहिँ त्यस्तो चाहिँ अब मेरो जानकारीसम्म त्यस्तो आएको मैले पाएको छैन होइन, जस्तै अब एसओपीहरू चाहिँ बनेको छ होइन, स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडरहरू चाहिँ अब त्यसमा चाहिँ जुन कार्यविधिहरू विभिन्न पालिकाहरूले खडेरी अनुभव भएको अवस्थामा कसरी चाहिँ हामीले काम गर्ने भनेर चाहिँ केही स्थानीय पालिकाहरूले बनाएको चाहिँ हामीले पाएका छौं होइन। अब सरकारी तवरमा चाहिँ यो जुन राष्ट्रिय स्तरमा चाहिँ खडेरी संकटग्रस्त अथवा सुक्खा संकटग्रस्त क्षेत्र भनेर घोषणा गरेर केही राहत दिएको भन्ने जानकारी चाहिँ पाइएको छ, त्यसकारण अब हामीले त्यो तयारीलाई चाहिँ अझै अब अलिकति कार्यविधि बनाएर चाहिँ अब राहत अथवा त्यसबाट न्यूनीकरण हामी कसरी गर्न सक्छौं त्यस दिशामा अघि बढ्नुपर्छ।
1: अघि मैले यो यसपालिको एलनिनोबाट आउने प्रभावबाट चाहिँ के गर्न सक्छन् पालिकाहरूले भनेर तपाईँलाई सोधेको थिएँ, यस्तै गरी दीर्घकालीन रूपमा जस्तो जलवायु परिवर्तनको कारणले हामीलाई अझ दुई दशक तीन दशक चार दशक पछाडि पनि खडेरीको लामो जोखिम ल्याउन सक्छ कि भन्ने हिसाबबाट चाहिँ एकजना अनुसन्धानकर्ताको हिसाबले सरकारले के पूर्व तयारी गरिदियोस् भन्ने लाग्थ्यो। छोटोमा भन्नुपर्दा यो चाहिँ गरेदेखि भोलिको दिनमा लामो समय पछाडि पनि सहयोग पुग्थ्यो भन्ने चाहिँ।
0: अब यसमा चाहिँ यो फडेरी एउटा प्राकृतिक अवस्था नै हो, तर प्राकृतिक अवस्थामा चाहिँ हामीले कम गर्न सक्ने भनेको चाहिँ हामीले जलको सञ्चय गर्ने नै हो। जस्तै खडेरी पर्याप्त वर्षा नभएपछि खडेरी हुने हुनाले अब त्यो वर्षालाई चाहिँ अब अथवा त्यो पानी अपुग पानीलाई हामीले चाहिँ कहाँबाट लिएर आउन सक्छौँ त, त्यो परिपूर्ति गर्ने जस्तै हाम्रो त्यो भनेको तपाईँको चाहिँ जमिन मुनिको पानी, जमिन मुनिको पानी चाहिँ हामीले त्यसलाई पुनर्भरण पनि गर्नु पर्यो, त्यसलाई हामीले तान्ने मात्रै होइन पुनर्भरणको लागि हामीले चाहिँ एउटा चाहिँ हरियाली हामीले कायम गर्नु पर्यो, भनौँ वन जंगलको एउटा निश्चित तपाईँको चाहिँ होइन पर्सेन्टेज हामीले कायम गरिराख्नु पर्यो होइन। अनि त्यसमा चाहिँ अब तीव्र शहरीकरणले गर्दाखेरि फेरि शहरी क्षेत्रहरूमा त्यो अभाव छ, त्यसमा पनि पुनर्भरण गर्ने ठाउँहरू रिचार्ज गर्ने ठाउँहरू हामीले राख्नु पर्यो होइन। त्यस कारणले गर्दाखेरि मुख्य चाहिँ पानीको परिपूर्ति हामीले कसरी गर्न सक्छौँ, जल संरक्षण हामीले कसरी गर्न सक्छौँ होइन, त्यो दिशामा चाहिँ अब हामीले लाग्नुपर्ने हुन्छ। अब त्यसलाई चाहिँ हामीले अलिकति यो इकोलोजिकल रेस्टोरेसन को हिसाबमा हामीले जानुपर्ने हुन्छ, हरियाली कायम गर्ने र यसमा चाहिँ जमिन मुनि जललाई पुनर्भरण गर्ने कार्यहरू यसमा चाहिँ हामीले अब विभिन्न तरिकाले चाहिँ पालिकाहरूले यसमा काम गर्न सक्छ।
1: अब आजको कार्यक्रमबाट हामी विदा हुँदै गर्दाखेरि चाहिँ हरेक व्यक्तिले आफ्नो दैनिक जीवनमा खडेरीको जोखिम कम गर्नको लागि चाहिँ के गर्न सक्छन्, छोटो सन्देश तपाईँको हरेक व्यक्तिको तहमा जाँदा चाहिँ के गर्न सक्लन्?
0: अब हामीले चाहिँ एउटा हामी जलवायु अनुकूलित तपाईँको प्रणालीमा हामी जानु पर्यो, हामीले चाहिँ होइन एउटा चाहिँ जलवायुको जोखिम छ भनेपछि अब त्यही अनुसारको चाहिँ हाम्रो चाहिँ कार्यविधि हामीले हुनु पर्यो, हाम्रो कार्यहरू होइन एउटा त्यो हुनु पर्यो। अर्को चाहिँ हामी व्यक्तिगत रूपमा पनि हामीले चाहिँ खडेरीसँग जुझ्नको लागि हामीले प्रयोग गर्ने पानी होइन अथवा पानीका स्रोतहरू पानीका मुहानहरूलाई चाहिँ हामीले चाहिँ संरक्षण गर्ने दिशामा हामी जानु पर्यो। एउटा किन भन्दा एउटा गाउँमा अथवा एउटा वडामा निश्चित ठाउँहरूमा त्यो मुहानहरू छन् होइन, त्यो मुहानहरू भनेको त्यहीको स्थानीयले प्रयोग गर्ने भएको हुनाले प्रत्येक व्यक्ति अथवा समाजको एउटा दायित्व बन्छ, त्यसमा चाहिँ हामीले कसरी त्यसलाई चाहिँ दीर्घकालीन रूपमा हामी प्रयोग गर्न सक्छौँ त, त्यसको बचत भनौँ न यस किसिमले किफायती रूपमा हामीले पानीको प्रयोग गर्नु पर्यो, मुहानको हामीले संरक्षण गर्नु पर्यो र पुनर्भरण गर्नु पर्यो। यो त प्रत्येक व्यक्तिले नै आफ्नो कार्यशैलीले लाई सुधार गर्ने हो भने होइन र त्यसलाई संरक्षण गर्ने हो भने पनि त्यो कार्य गर्न सक्छ।
1: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो यो खडेरीको बढ्दै गएको जोखिम र यसपालि एलनिनोले तर्साइरहेको यो समयमा विज्ञको तर्फबाट आफ्नो कुराहरू राख्नुभयो, यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद छ।
0: हजुर, उज्यालो रेडियोलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल। अब भने आजको बदलिदो नेपालको समय सक्ने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजन र बस्ने बिदा हुन्छु। नमस्कार।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-5201-52
1: मोबाइल 97460-00-454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यो मोबाइलले पनि तनावै दियो भन्या
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी शहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी शहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 98-13-09-49-32 हाम्रो शाखा बेसी शहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर साथ लम्सुङ
6: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ
5: थप जानकारी लागि सम्पर्क 066-590-99-98-477-69-229 सेवा मोडल हस्पिटल प्रणाली बेसी शहर स्वाद सानीमा बैंकको

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।
3: एकै पटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज। विभागीय निर्देशनको पूर्ण पालना गर्न औषधि व्यवस्था विभागको अनुरोध। मेलम्चीको पानी सहज वितरणका लागि पाइप बिछ्याउन शुरू। दिनरात दुवै शिफ्टमा काम चल्दै। अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव। इजरायलद्वारा आक्रमण, ट्रम्पद्वारा नेतान्याहुको आलोचना। र विश्वकप फुटबलमा मेस्सीको ह्याट्रिक गोलमा अर्जेन्टिनाले अल्जेरियालाई हरायो। विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबरी। फ्रान्स र नर्वेको पनि विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। तराई क्षेत्रमा गर्मी बढ़दै गएको छ। मनसुनी वायुको आंशिक प्रभाव रहे पनि विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तातो दिनको अवस्था कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्रमा गर्मी तत्काल घट्ने सम्भावना छैन। तराईका अरू क्षेत्रमा पनि गर्मी बढ़ेको हो। तराईमा पर्याप्त वर्षा हुन सकिरहेको छैन। यसकै कारण बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रूपन्देही, दाङ तथा आसपासका जिल्लामा चर्को घाम र उच्च तापक्रमका कारण तातो दिनको प्रभाव बढ़ी देखिएको छ। महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चाँपीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहे पनि मनसूनको सक्रियता मुख्यत पहाड़ी र हिमाली क्षेत्रमा केन्द्रित छ। महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा हिमाली भागका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै कोशी प्रदेशको तराईका केही ठाउँ र मधेशको एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। तर लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै ठाउँमा मौसम मुख्यतया सफा नै रहने र तातो दिनको अवस्था कायम रहने महाशाखाले जनाएको छ। लगातारको गर्मीका कारण बाल बालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा बाहिर दिउँसोमा काम गर्ने श्रमिकहरू बढ़ी प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। टाउको दुख्ने, थकान बढ़ने तथा हिट स्ट्रोकको जोखिम रहने भएकोले प्रशस्त पानी पिउन, दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन, हल्का तथा सुती कपड़ा प्रयोग गर्न सुझाव दिइएको छ। महाशाखाका अनुसार तत्काल मनसून भित्र नै सम्भावना छैन। आज विश्व खडेरी विरूद्ध संघर्षको दिवस मनाइँदैछ। बढ़दो मरूभूमिकरण र खडेरीका विरूद्ध जनचेतनामूलक कार्यक्रम गरेर दिवस मनाउने गरिन्छ। खडेरीका कारण हुन सक्ने खाद्य असुरक्षादेखि वातावरणीय मुद्दाहरूबारे आजको दिन चर्चा गर्ने गरिन्छ। केही दिन अघि विकास भएको एलनिनोका कारण यस वर्ष नेपालमा पनि खडेरीको जोखिम बढ़ेको छ। विश्व मौसम संगठन डब्ल्यूएमओका अनुसार यही जून 11 तारीक अर्थात 6 दिन अघि एलनिनो विकास भएको हो। यसपटक सुपर एलनिनोका रूपमा विकास भएर चरम खडेरी ल्याउन सक्ने डब्ल्यूएमओको चिन्ता छ। विश्वभर तापक्रम र वर्षाको सन्तुलनलाई प्रभाव पार्ने मौसमी प्रणालीका मुख्य दुई कारण छन् एलनिनो र लानिनो। समुद्रको पानी सामान्यतया भन्दा धेरै तात्यो भने त्यसलाई एलनिनो भनिन्छ। त्यसको उल्टो प्रशान्त महासागरको पानी असामान्य रूपमा चिसो हुने प्रक्रियालाई लानिनो भनिन्छ। अहिले एलनिनो अर्थात प्रशान्त महासागरको पानी असामान्य रूपमा तातेको अवस्था हो। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्रवाध्यापक डाक्टर मदन सिग्देल एलनिनोको प्रभाव नेपालमा स्पष्ट देखिने बताउनुहुन्छ। यसका लागि अहिले नै पूर्व तयारी गर्न पनि उहाँको सुझाव छ। औषधि व्यवस्था विभागले एकै पटक 5,000 भन्दा धेरै औषधि पसल अर्थात फार्मेसीको दर्ता खारेज गरेको छ। विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका 5,302 फार्मेसीको सञ्चालन प्रमाणपत्र रद्द गरेको हो। विभागका अनुसार तोकिएको कानूनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र, सिफारिश पत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वतः रद्द हुने प्रावधान अनुसार यो निर्णय कार्यान्वयन गरिएको हो। यससँगै अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्। देशभर 26,300 फार्मेसी छन्। दर्ता खारेजपछि यो संख्या 20,998 झरेको छ। विभागले सूचनामा सम्बन्धित सबै औषधि पसल संचालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ। गएको जेठ 28 नवीकरण म्याद समाप्त भई स्वत रद्द भएका औषधि पसलको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजू देउवा राणाले आफूहरू नेपाल फर्कन चाहेको र त्यसका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभएको छ। आउँदो साउन 28 गतेभित्र नेपाल फर्किने जानकारी उहाँहरूले सरकारलाई गराउनु भएको हो। देउवा दम्पतीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार गरेर सहज वातावरणका लागि आग्रह गरेको खुलेको छ। नवयुवा आन्दोलनको क्रममा गएको भदौ 24 बुढा लीलकण्ठ निवासमा प्रदर्शनकारीको आक्रमणमा परेर उहाँहरू घाइते हुनुभएको थियो। त्यसपछि तप उपचारका लागि भन्दै सिंगापुर पुग्नु भएको थियो। पछि नेपाल फर्केर फेरि सिंगापुर पुगेको अनुमान छ। देउवा दम्पतीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई लेखेको इमेलमा आफूहरूमाथि धरपकड़ नगर्न सर्वोच्च अदालतबाट जेठ 11 गते अन्तरिम आदेश भइसकेको स्मरण समेत गराइएको छ। मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य शुरू भएको छ। आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार यो नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने अहिलेसम्मकै सबैभन्दा ठूलो साइज अर्थात व्यासको पाइप हो। भक्तपुर, किर्तिपुर, मध्यपुर, थिमी, कपन, चोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अघि बढ़ाएको निर्देशनालयका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान भइसकेको छ। अब चाँडै अन्य प्रक्रिया शुरू हुने इन्जिनियर श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सहज र प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन रात दुवै शिफ्टमा काम गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
4: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसी पक्राउ परेका छन्। अस्ति बेलुका पक्राउ परेका महानिर्देशक अर्याल सहित निर्देशक केसीलाई विशेष अदालतले 4 दिन थुनामा राख्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई हिजो अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको हो। उनीहरूलाई राहदानी छपाईमा भ्रष्टाचार जन्य कसुरमा अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। यसैबीच विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका पूर्व महानिर्देशक संजीव गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। विशेष अदालतका सदस्य नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिलीराज श्रेष्ठको इजलासले पूर्व महानिर्देशक गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। विशेष अदालतले तत्कालीन महानिर्देशक गौतमले आफ्नो पदमा रहँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितता र हिनामिना भएको अभियोगमा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो। क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित गौतम विरूद्ध पनि अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमसँग 6,73,99,000 असुल उपर गरी कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। अब विदेशको खबर। अमेरिका र इरान बीच युद्ध अन्त्य सम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक भइरहेका बेला मध्यपूर्वमा तनाव फेरि बढ़ेको छ। दक्षिण लेबनानमा इजरायली आक्रमणमा चारजनाको ज्यान गएपछि युद्ध विराम उल्लंघनको आरोप प्रत्यारोप तीव्र बनेको हो। इरानले इजरायलले लेबनानमा भएको सहमति अर्थात समझदारी पत्रको 84 पटक उल्लंघन गरेको दावी गर्दै कड़ा जवाब दिने चेतावनी दिएको बीबीसीले जनाएको छ। इजरायल तर्फबाट भएको पछिल्लो ड्रोन तथा हवाई आक्रमणमा नवा तिहा क्षेत्रमा कम्तीमा चारजनाले ज्यान गुमाएका कतारी संचार माध्यम अल जजिराले उल्लेख गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई लेबनानको अवस्था व्यवस्थापनमा अधिक जिम्मेवार हुनुपर्ने भन्दै सार्वजनिक रूपमा आलोचना गर्नुभएको छ। ट्रम्पको भनाईपछि अमेरिका इजरायल सम्बन्धमा नयाँ दरार देखिन थालेको विश्लेषण गरिएको छ। अमेरिका इरान वार्तामा अमेरिकी पक्षका उपराष्ट्रपति जेडी भान्सले इरानले शर्त पालना गरेमा वास्तविक फाइदा पाउन सक्ने बताउनु भएको छ, तर उसले इरानले आतंकवाद र आणविक कार्यक्रम समर्थन जारी राखेमा कुनै लाभ नपाउने चेतावनी पनि दिनुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा साबिक उपाधि विजेता अर्जेन्टिनाले मेस्सीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले 3 गोल गरे। अमेरिकाको कान्सास सिटी स्टेडियममा उनले खेलको 17, 60 र 76 मिनटमा गोल गरेका हुन्। विश्वकप फुटबलमा मेस्सीको यो 16 गोल पनि हो। मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजसँग बराबरी गरेका छन्। क्लोजले 16 गोल गरेका थिए। मेस्सी र क्लोजपछि फ्रान्सका किलियन एम्बाप्पेले 14 गोल सहित पछाइरहेका छन्। आजको खेलको शुरूआतमै अर्जेन्टिनाका मेस्सी र अल्जेरियाका फारेस चाइबीको प्रहारले पोस्टको दिशा लिए पनि त्यसले मान्यता भने पाएन। अर्जेन्टिनाले यो विश्वकपमा विजयी शुरूआत गरेको हो। 6 पटक विश्वकप खेल्ने मेस्सी पहिलो खेलाड़ी पनि बनेका छन्। मेस्सीले अर्जेन्टिनाका लागि 200 क्याप पनि जितेका छन्। यस्तै फ्रान्स र नर्वेले पनि विश्वकप फुटबलमा विजयी शुरूआत गरेका छन्। नर्वेले इराकलाई 4-1 गोलले पराजित गर्यो। नर्वेका एर्लिङ हालाण्डले खेलमा 2 गोल गरे। त्यस्तै क्रिस्टियन क्रिस बोर्ड्स र मार्टिन ओडेगार्डले 1-1 गोल गरे। इराकका कप्तान आयमन हुसेनले 1 गोल फर्काए। गैराती भएको खेलमा फ्रान्सले सेनेगललाई हराउँदै विजय शुरूआत गरेको छ। फ्रान्सले सेनेगललाई 3-1 गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक जोड़ेको हो। फ्रान्सको जीतमा कप्तान किलियन एम्बाप्पेले 2 गोल गरे। यससँगै एम्बाप्पे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। उनले राष्ट्रिय टोलीका लागि 79 खेलमा 58 गोल पूरा गर्दै ओलिभियर जिरूडको 57 गोलको कीर्तिमान तोडेका हुन्। विश्वकपमा एम्बाप्पेको कुल गोल संख्या 14 पुगेको छ। अहिले बिहान 9:45 विश्वकप फुटबलमा अस्ट्रेलिया र जोर्डनले खेल्दैछन्। त्यस्तै आज राति 10:45 पोर्चुगल र कंगो बीच खेल हुनेछ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराईमा चर्को गर्मी, सावधानी अपनाउन आग्रह। आज विश्व खडेरी विरूद्ध संघर्षको दिवस मनाइँदै एकैपटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज। विभागीय निर्देशनको पुनः पालना गर्न औषधि व्यवस्था विभागको अनुरोध। मेलम्चेको पानी सहज वितरणका लागि पाइप बिछ्याउन शुरू। दिनरात दुवै शिफ्टमा काम चल्दै अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव। इजरायलद्वारा आक्रमण, ट्रम्पद्वारा नेतान्याहुको आलोचना। र विश्वकप फुटबलमा मेस्सीको ह्याट्रिक गोलमा अर्जेन्टिनाले अल्जेरियालाई हरायो। विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबरी। फ्रान्स र नर्वेको पनि विजयी शुरूआत।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: साली नदीको सिर
4: मणिचूडको काख,
8: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
8: भीडभाडबाट टाढा,
4: शहरबाट नजिकै,
8: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946661 र 9841954181, वेबसाइट झुले.com.np।
10: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। रातो मच्छिन्द्रनाथको रथलाई आज लगन खेलको थतीटोलबाट जाउला खेल तानिँदैछ। दिउँसो 3 बजेपछि रथ तान्ने तयारी छ। आज रथ तान्नका लागि हिजो बेलुका रथको टुप्पोबाट नरिवल खसालिएको थियो। रथको टुप्पोबाट दुईपल्ट नरिवल खसाल्ने परम्परा छ। त्यस्तै हिजो मच्छिन्द्रनाथ र मिननाथलाई भूजा पनि चढ़ाइएको थियो। रथलाई आजै जाउला खेल पुर्याउन सकेमा आउँदो शनिबार भोटो जात्रा हुनेछ। लगन खेलमा रहेको रथलाई जाउला खेलमा पुर्याएको 4 दिनमा भोटो देखाउने परम्परा छ। भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती लगिनेछ भने मिननाथलाई रक्तमा राखेर टंगल लगिनेछ। यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ। यस वर्ष रथयात्रा गएको वैशाख 5 गते मूर्तिलाई रथारोहण गरेर 8 गतेदेखि तान्न शुरू भएको थियो। नेवार समुदायले सरसफाईको दिनको रूपमा लिने सिथी नखको दिनमा जात्रा गरिने सिथी कुमारको आज महास्नान गरिँदैछ। हरेक वर्ष जेठ शुक्ल तृतीयाका दिन सिथी कुमारको महास्नान गरिने चलन अनुसार आज बेलुका महास्नान गरिन लागेको हो। महास्नान गरेपछि सिथी कुमारको मूर्तिलाई पुजारीले मर्मत सम्मार गर्नेछन्। महास्नानसँगै काठमाण्डुको जोशी देवलमा रहेको लिच्छिवीकालीन कुमारको काष्ठकलाको उत्कृष्ट नमूनाका रूपमा रहेको कलात्मक मूर्तिलाई जात्राका लागि तयारी शुरू गरिन्छ। नेवार समुदायमा पानीको मुहान सरसफाई गर्ने चाड़का रूपमा मनाइने नख 6 गते शनिबार मनाइँदैछ। त्यस दिन इरान, इनार, कुलो, पोखरी लगायत पानीका मुहान सरसफाई गर्नुका साथै सिथी कुमारको पनि जात्रा गरिने परम्परा छ। यस्तै भक्तपुरको मध्यपुर थिमीचार बालकुमारीमा रहेको मच्छिन्द्रनाथ लोकेश्वर करूणामयको महास्नान सम्पन्न भएको छ। हरेक वर्ष सिथी नखका दिन हुने लोकेश्वर करूणामयको जात्राका लागि प्रतिपदाको तिथिमा महास्नान गर्ने परम्परा अनुसार महास्नान गरिएको हो। चार दिशाबाट ल्याएको पवित्र र चोखो जलले लोकेश्वरको नव अर्थात महास्नान गरिन्छ भने स्नानको क्रममा लोकेश्वरलाई दूध र महले समेत नुहाइदिने चलन छ। महास्नानपछि मर्मत सम्मार गरेर 10 कर्म विधिद्वारा प्राण प्रतिष्ठा गरेपछि मन्दिरमा प्रतिस्थापन गरिन्छ। सिथी नखको अघिल्लो दिन लोकेश्वरको मूर्तिलाई तान्त्रिक विधिद्वारा 10 कर्म विधि विधानसहित पूजा गरी प्राण प्रतिष्ठा गरेपछि मूर्तिलाई सिथी नखको दिन बाजागाजासहित जात्रा गरेर बालकुमारीको मन्दिरमा प्रतिस्थापन गरेसँगै जात्रा सकिन्छ। र आउँदो वर्षको नीति तथा कार्यक्रममा ललितपुर महानगरपालिकाको 10 वर्षको गुरू योजना समेट्न महानगरलाई सांसदहरूले आग्रह गरेका छन्। ललितपुर महानगरपालिकाले हिजो आयोजना गरेको आउँदो आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धमा संघीय सांसद र प्रदेश सभा सदस्य संघको छलफल कार्यक्रममा पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य जगदीश करेलले 753 पालिका मध्ये ललितपुर महानगरले समग्रमा राम्रो काम गरेको भन्दै नागरिकको आर्थिक स्तर अभिवृद्धि गर्ने कुरामा हस्तकला र पर्यटनलाई प्रवर्धन गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो। प्रतिनिधि सभा सदस्य प्रभा कार्कीले ललितपुरले गरेका राम्रा कामको प्रशंसा गर्दै दैनिक जनजीवनमा परिवर्तन हुनुपर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। त्यस्तै पार्किङको असुविधा रहेकाले त्यसतर्फ सम्बोधन गर्न आग्रह गर्नुभयो। बागमती प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारले सम्पदा संरक्षण र पोखरी निर्माणलाई निरन्तरता दिन अधूरा योजना पूरा गर्न संघ र प्रदेशले बजेट छुट्याएको ठाउँमा दोहोरो नपर्ने गरी बजेट निर्माण गर्न आग्रह गर्नुभयो। महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले शिक्षाका क्षेत्रमा महानगरले धेरै राम्रो काम गरेको भन्दै सार्वजनिक सुनवाई गरेर प्राप्त गुनासो सम्बोधन र सुझाव लिने काम गरिरहेको बताउनुभयो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तराई क्षेत्रमा चर्को गर्मी, सावधानी अपनाउन आग्रह, आज विश्व खडेरी विरूद्ध संघर्षको दिवस मनाइँदै। रातो मच्छिन्द्रनाथको रथलाई आज लगन खेलको थतीटोलबाट जावलाखेलतर्फ तानिँदै आज जावलाखेल पुर्याए शनिबार भोटो जात्रा गरिने। र नीति तथा कार्यक्रममा गुरू योजना समेट्न ललितपुर महानगरलाई सांसदहरूको आग्रह। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 066-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 066-520-209।

0: me a extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरै जनाले खोज्ने गरेको त बेसी सहर 7 मा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसिसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665370 वा 590370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
11: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
12: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
13: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
12: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।
14: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।

0: मंगलम भगवान विष्णु मंगलम गरुण भग मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
10: अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली।
8: दुई दशक भन्दा बढी अनुभव प्राप्त एमडीसीपी कन्सल्टेन्टद्वारा 24 घण्टा आकस्मिक सेवा,
10: हप्ताको 7 दिन बहिरङ्ग ओपीडी सेवा, 24 घण्टा ल्याब परीक्षण सेवा, 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा।
8: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्टद्वारा भिडियो एक्सरे, यूएसजी सेवा।
10: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डाइनामिक इमेजिङ टेक्नोलोजीका साथ 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा।
8: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएफटी जाँच तथा परामर्श सेवा।
10: प्रत्येक दिन ईसीजी सेवा।
8: विशेषज्ञ सेवा अन्तर्गत पेट, मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी।
10: वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श।
8: वरिष्ठ मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशनाथ आचार्यद्वारा जाँच तथा परीक्षण।
10: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श।
8: हार्ट जर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श।
10: नाक, कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श।
8: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा।
10: अन्य सेवा अन्तर्गत रेबिस, टिटानस, इन्फ्लुएन्जा लगायतका खोप सेवा,
8: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा,
10: परिवार नियोजन सेवा,
8: मनोसामाजिक परामर्श सेवा।
10: नोट, घरमा नै गई होम भिजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन, टेली नर्सिङ सेवा पनि उपलब्ध छ।
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, निरन्तर हजुरहरूकी सेवामा समर्पित सेवा मोडल हस्पिटल प्राली। थप जानकारीको लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली, बेसीसर साथ सानीमा बैंकको ठिक अगाडि।
11: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र
12: त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
11: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
12: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ देशेसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
11: विशिष्ट नगरपालिका लम्स।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665-521-083।
6: सम्पर्क मोबाइल नम्बर 9856-13-375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अया मरेनियामा, यो दाँतले मलाई साह्रै दुख दियो।
8: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9805-67-272।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021-23, 4021-24, मोबाइल 9841-4548-48।

0: नमस्कार, रेडियो मर्सिङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org मा बिहान 10 बजेको मर्सिङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी विशिसर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अघि बढ़्यो। क्यानका पूर्व महानिर्देशक गौतमलाई पूर्व पक्षका लागि थुनामा पठाउन आदेश। मेसीको ह्याट्रिक गोलमा अर्जेन्टिनाको विजय, विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबर।
3: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि, वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
3: रोजगार सेवा केन्द्र बीसी सहर 98-470-14-549।
5: नेशनल सिटी हॉस्पिटल,
6: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
7: विशेषज्ञ चिकित्सक र सेवाहरू,
8: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
7: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
8: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
7: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
7: फिजिसियन डाक्टर गौरीराम महतो,
8: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
7: हार्ड जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
8: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
7: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
7: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर। सम्पर्क 056-94-6-11।
6: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
0: अब समाचार विस्तारमा। स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप 91,18,94,000 भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकास गर्न सहजीकरण गरिरहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गएको जेठको दोस्रो हप्ता स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 रूपियाँ भुक्तानी गरिएको थियो। उहाँका अनुसार जेठ 21 गते विपन्न नागरिकको औषधि उपचार खर्च बाबत 32,13,06,000 निकास गरिएकोमा 27 गते थप 27,37,78,000 भुक्तानी गरियो। मंगिरसम्मको बीमा दावी मध्ये भुक्तानी दिन बाँकी 7 अरब र पुसदेखि असारसम्मको 14.5 अरब आवश्यक पर्ने अनुमान गरिएको छ। सहप्रवक्ता अधिकारीका अनुसार सरकारले विगतका वर्षदेखि बाँकी रहेको बीमा दावी तथा विपन्न नागरिकको औषधि उपचार सम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्र दिएको छ। विशेष अदालतले नेपाल नागरिक उडायन प्राधिकरण क्यानका पूर्व महानिर्देशक संजीव गौतमलाई पूर्व पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। विशेष अदालतका सदस्य नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिलीराज श्रेष्ठको इजलासले पूर्व महानिर्देशक गौतमलाई पूर्व पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। विशेष अदालतले तत्कालीन र महानिर्देशक गौतमले आफ्नो पदमा रहँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितता र हिनामिना भएको अभियोगमा पूर्व पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो। क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित गौतम विरूद्ध पनि अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमसँग 6,73,79,000 असुल उपहार गरी कैद सजाय माग गर्दै मुद्दा दायर गरेका थिए। विश्वकप फुटबलमा सर्वाधिक विजेता अर्जेन्टिनाले मेसीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले 3 गोल गरे। अमेरिकाको कान्सास सिटी स्टेडियममा उनले खेलको 70 र 76 मिनटमा गोल गरेका हुन्। विश्वकप फुटबलमा मेसीको यो 160 गोल पनि हो। मेसीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर निरोलस बाग क्योजासँग बराबरी गरेका छन्। क्लोड क्योजाले 16 गोल गरेका थिए। मेसी र क्योजा पछि फ्रान्सका एम्बापेले 14 गोल गर्दै पछ्याइ रहेका छन्। आजको खेलको शुरूआतमा अर्जेन्टिनाका मेसी र अल्जेरियाका फारेस साइबीको प्रहारले पोस्टको दिशा लिए पनि त्यसले मान्यता पाएन। साबिक विजेता अर्जेन्टिनाले यो विश्वकपमा विजय शुरूआत गरेको हो। छैटौं पटक विश्वकप खेल्ने मेसी पहिलो खेलाड़ी पनि बनेका छन्। मेसीले अर्जेन्टिनाका लागि 200 कप पनि जितेका छन्। लमजुङका स्थानीय तहरमा गत आर्थिक वर्ष देखिएको बेरुसु रकम मध्ये करिब 5 करोड़ रूपियाँ अनियमितता शीर्षकमा रहेको पाइएको छ। महालेखा कार्यालयले सार्वजनिक गरेको स्थानीय तह प्रतिवेदन अनुसार जिल्लाका 8 स्थानीय तहहरूमा कुल 4,82,81,609 रूपियाँ अनियमित शीर्षकमा बेरुसु देखिएको हो। महालेखाको 63 प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढ़ी अनियमित शीर्षकमा रायनासमा बेरुजु देखिएको छ। रायनासमा मात्र 1,42,46,64 रूपियाँ अनियमित भएको शीर्षकमा बेरुजु देखिएको छ। यसै गरी दोर्जी गाउँपालिकाको सबैभन्दा दोस्रो बढ़ी अनियमित शीर्षकमा बेरुजु देखिएको छ। दोर्जी गाउँपालिकामा 88,49,715 रूपियाँ अनियमित शीर्षकमा बेरुजु देखिएको छ। सोबाहेक बेसर नगरपालिकामा कुल बेरुजु रकम मध्ये 75,07,466 रूपियाँ अनियमित शीर्षकमा बेरुजु देखिएको छ भने सुन्दरबजार नगरपालिकामा 71,15,870 रूपियाँ अनियमित शीर्षकमा बेरुजु देखिएको छ। त्यसै गरी मर्सिङ्गी गाउँपालिकामा अनियमित शीर्षकमा 52,78,449 रूपियाँ, मध्य नेपाल नगरपालिकामा 37,96,330 रूपियाँ, दूधपोखरी गाउँपालिकामा 30,18,354 रूपियाँ र सबैभन्दा कम कोलसुत्र गाउँपालिकामा 22,72,761 रूपियाँ अनियमित शीर्षकमा बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। महालेखाको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा जिल्लाका स्थानीय तहमा 9 करोड़ बढ़ी रकम बेरुसु रहेको देखिएको छ। जिल्लाका 8 स्थानीय तहमा आर्थिक वर्ष 81-82 कार्यान्वयनमा रहेको 10,32,72,64,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 9,54,76,000 रूपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ। जिल्लाका स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै आधा जस्तो बेरुजु कम भएको हो। आर्थिक वर्ष 80-81 कार्यान्वयनमा रहेको 9,79,30,46,000 रूपियाँ बजेटको लेखा परीक्षण गर्दा 17,23,21,000 रूपियाँ बेरुजु देखिएको थियो। आठ स्थानीय तह रहेको लमजुङका सबै पालिकाले आगामी आर्थिक वर्षमा मनास्लु हिमाल पर्वतरोहण रोयल्टी पाउने भएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने गरी मनास्लु पर्वतरोहण रोयल्टी प्राप्त गर्ने स्थानीय तहमा जिल्लाका सबै पालिकाको नाम सिफारिश गरेको हो। आयोगले सिफारिश गरेको विवरण अनुसार 8,000 मिटर भन्दा माथिका हिमाल मध्ये लमजुङमा 8,163 मिटर उचाइमा रहेको मनास्लु हिमालको पर्वतरोहण रोयल्टी मात्र प्राप्त हुने भएको छ। आयोगले सिफारिश गरे अनुसार जिल्लाका 3 स्थानीय तहले हिमाल रहेको स्थानीय तहसँग जोड़िएको स्थानीय तहको रूपमा रोयल्टी प्राप्त गर्नेछन् भने अन्य स्थानीय तहले सीमा जोड़िएका स्थानीय तहको सूचकमा रोयल्टी प्राप्त गर्नेछ। आयोगले हिमाल रहेको स्थानीय तह सोसँगै सीमा जोड़िएका स्थानीय तह र सीमामा पनि स्थानीय तहसँग जोड़िएका अन्य स्थानीय तह गरी तीन प्रकारका सूचक निर्धारण गरेको छ। सीमा जोड़िएको स्थानीय तहको वरपर रहेका बेसी सहनगरपालिका कोलसत्र गाउँपालिका मध्य नेपाल नगरपालिका सुन्दरबजार नगरपालिका र रायनस नगरपालिकाले पनि मापदण्ड बमोजिम रोयल्टी प्राप्त गर्ने भएका हुन्। मुलुक संघीयतामा गएपछि अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले प्राकृतिक स्रोतको रोयल्टीको बाँडफाँड गर्दा संकलित रकम मध्ये 50% संघ तथा प्रदेश र स्थानीय तहलाई 25-25% दिने व्यवस्था गरेको छ। पर्वतरोहण रोयल्टी बापत रकम स्थानीय तहले पर्यटकीय संरचना निर्माण वा सोसँग सम्बन्धित क्षेत्रमा मात्रै खर्च गर्न पाउने कानूनी प्रावधान छ। विशेष गरी पर्यटकीय सड़क गोरेटो पर्यटन पदमार्ग पदमार्गमा पर्ने पुल पुलेसा फर्के विश्रामस्थल कामदार विश्रामस्थल जल विहार आदिको संरचना अन्य पर्यटकीय दृष्टिले महत्वपूर्ण ठानिएको पूर्वाधार निर्माण तथा मर्मत सुधारका लागि खर्च गर्नुपर्ने ऐनमा उल्लेख छ। पर्वतरोहण बापत हुने रोयल्टी रकम ऐनको दफा 4 लेखिए बमोजिम पर्यटन क्षेत्रमा बाहेक अन्य क्षेत्रमा उपयोग गर्न नपाइने स्पष्ट लेखिएको छ। जिल्लाका विभिन्न स्थानीय तहहरूले 8,000 मिटर भन्दा कम उत्साह भएका अन्य 6 हिमालको रोयल्टी पनि प्राप्त गर्ने छन्। लङ्जुङको कोलसत्र गाउँपालिका नौगिलुङमा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडावा अन्तर्गत 5 होमस्टे व्यवस्थापन तथा पाक शिक्षा तालिम भएको छ। तालिम गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरूङको प्रमुख आतिथ्यता तथा वडा नम्बर 9 अध्यक्ष हुम बहादुर गुरूङको अध्यक्षतामा भएको हो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरूङको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गुरूङले ग्रामीण पर्यटन विकासको स्थानीय संरक्षणको संरक्षण तथा रोजगारी सृजनाका लागि होमस्टे व्यवस्थापन महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्दै होमस्टे सेवालाई थप व्यवस्थित आकर्षक र गुणस्तरीय बनाउन सहभागीहरूलाई आग्रह गर्नुभयो। गाउँपालिकाका उद्यम विकास सचिव यज्ञ बहादुर चन्दका अनुसार ग्रामीण पर्यटन प्रवर्धन स्थानीय उद्यमशीलता विकास तथा आय आर्जनका अवसर विस्तार गर्ने उद्देश्यले गाउँपालिकाले तालिम सञ्चालन गरिएको हो। 5 सञ्चालन हुने तालिमले गिलुङका होमस्टे व्यवसायहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सोमबारबाट शुरू भएको तालिम शुक्रबारसम्म सञ्चालन हुनेछ। तालिमको पहिलो चरणमा होमस्टे राष्ट्रिय महासंघका केन्द्रीय सदस्य चुनामणि पौडेलले होमस्टे व्यवस्थापन पाउन सत्कार सेवा प्रवाहका मापदण्ड सरसफाई स्थानीय संस्कृति र पहिचानको प्रवर्धन तथा होमस्टेलाई दिगो र व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा प्रशिक्षण प्रदान गरिएको छ। त्यसै गरी बुधबारदेखि प्रशिक्षक मनिषा श्रेष्ठले स्थानीय तथा परम्परागत परिकारको तयारी खाद्य स्वच्छता पोषणयुक्त खानाको व्यवस्थापन पाका कलाको प्रस्तुतिकरण तथा होमस्टेमा पर्यटकलाई आकर्षित गर्ने विभिन्न परिकार निर्माण सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ। गाउँपालिकाले एसएससीमूलक तालिम मार्फत स्थानीय स्रोत संस्कृति र पर्यटनलाई जोड्दै ग्रामीण अर्थतन्त्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
9: खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
9: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिसो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
9: रिवन अर्गानिक खाद्य उद्योग बेसीथर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
13: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
14: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
13: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
14: अब यो फोहोर के गर्ने त?
13: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
14: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भएँ।
15: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
16: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ,

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
3: मोबाइल 98550-64-040 र 98550-65-260।
4: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ। फेरि कति राम्रो फिट भएको
5: यो ब्लाउज। न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको।
4: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाए नि।
5: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
4: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
5: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461-92406 र 98164-374।
4: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
5: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
6: स्वागत छ। अब बाँकी समाचार। हिमालय जिल्ला मनाङका दुई स्थानीय तहहरूमा असुल गर्नुपर्ने बेरुसु रकम शून्य रहेको महालेखाको प्रतिवेदनले जनाएको छ। महालेखाको 63 प्रतिवेदन अनुसार गत आर्थिक वर्षको बजेट लेखा परीक्षण भएकोमा चामे गाउँपालिका र नर्पभूमि गाउँपालिकामा असुल गर्नुपर्ने र प्रमाण नपुगेको बेरुसु रकम शून्य देखिएको हो। सो बाहेक मनाङमा नासुङ गाउँपालिका र निस्याङ गाउँपालिकामा भने असुल गर्नुपर्ने र आवश्यक प्रमाण नपुगेको बेरुसु देखिएको छ। नासुङ गाउँपालिकामा मात्र 3,61,657 रूपियाँ असुल गर्नुपर्ने बेरुसु देखिएको छ भने निस्याङ गाउँपालिकामा 61,68,951 रूपियाँ असुल गर्नुपर्ने बेरुसु रकम देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। त्यसै गरी नासुङ गाउँपालिकामा आवश्यक प्रमाण पेश नभएको बेरुसुमा 7,83,547 रूपियाँ रहेको छ भने सोही शीर्षकमा निस्याङ गाउँपालिकामा 60,63,504 रूपियाँ रहेको छ। यसै गरी अनियमित भएको बेरुसु विवरणमा भने मनाङमा 4 स्थानीय तह परेका छन्, जसमध्ये नासुङ गाउँपालिकामा मात्र अनियमित बेरुसु शीर्षकमा 40,60,267 रूपियाँ रहेको छ। सोबाहेक निस्याङ गाउँपालिकामा 18,60,224 रूपियाँ, नर्पभूमि गाउँपालिकामा 66,55,894 रूपियाँ र चामे गाउँपालिकामा 55,36,874 रूपियाँ अनियमित शीर्षकमा बेरुजु देखिएको छ। जिल्लाका 4 स्थानीय तहमा आर्थिक वर्ष 81-82 कार्यान्वयनमा रहेको 1,75,36,45,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 3,73,09,000 रूपियाँ बेरुसु भएको महालेखा प्रतिवेदनले देखाएको हो। मनाङमा अघिल्लो आर्थिक वर्षमा 10,77,94,000 रूपियाँ बेरुसु देखिएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा मनाङका स्थानीयले बेरुसु रकम घटाएका छन्। आर्थिक वर्ष 2080-81 10 करोड़ बढ़ी बेरुसु देखिएका मनाङका स्थानीय तहमा गत आर्थिक वर्षमा करिब 4 करोड़को हाराहारीमा मात्रै बेरुजु देखिएको हो। लमजुङ प्रहरीले गत महिनामा मात्रै 8 फरारी अभियुक्त पक्राउ गरी कैद तथा जरिवाना असुल गरिएको छ। जिल्ला प्रहरी कार्यालयले गत महिनाको कार्य सम्पादन सार्वजनिक गर्दै सो विवरण उपलब्ध गराएको हो। विभिन्न स्थानमा विभिन्न समयमा घटनामा संलग्न भई फरार भएका अभियुक्तलाई पक्राउ गरी 3 वर्ष 5 महिना 19 दिन कैद र 59,000 रूपियाँ जरिवाना असुल गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। पक्राउ परेका फरार अभियुक्त मध्ये कहिले जरिवाना बापतको रकम र कैद भुक्तानी गरी स्वतन्त्र भएका छन् भने केही कैद भुक्तानको क्रममा रहेका छन्। अघिल्लो महिनामा मात्रै लमजुङ प्रहरीले 15 जना फरार प्रतिवादी पक्राउ गरेको थियो। विभिन्न समितिमा घटेका विभिन्न अपराधी घटनामा संलग्न रहेकाहरूलाई लमजुङ जिल्ला अदालतबाट कैद र जरिवाना तोकियो फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरू खोज तलाश गरी फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय लमजुङले प्राथमिकतामा राखेको छ। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको कार्य सम्पादन विवरण अनुसार फरार प्रतिवादी पक्राउ बाहेक चालू मुद्दाका 5 जनालाई पनि पक्राउ गरी कार्यवाहीको दायरामा ल्याएको जनाएको छ। प्रहरीले गत महिनामा मात्रै महिला बाल बालिका ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधको 4 जना प्रतिवादी र लागू औषध सम्बन्धी 1 जना प्रतिवादी पक्राउ गरी कार्यवाहीको दायरामा ल्याएको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गत महिनामा मात्रै जिल्लामा दर्ता भएका कुल 11 मुद्दा मध्ये 2 मुद्दा जघन्य 2 गम्भीर र 2 जबरजस्ती करारी सम्बन्धी रहेका छन्। सो बाहेक अन्य 5 मुद्दा जिप्रका लमजुङमा दर्ता भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। गत महिना जेठ महिनाको अवधिमा प्रत्यक्ष प्रहरीमा परेका 19 उसुरी मध्ये सबै फर्जोट भएको पनि लमजुङ प्रहरीले जनाएको छ। ट्राफिक कार्यवाहीतर्फ जिल्लामा गत महिनामा मात्रै सानो ठूलो गरी 19 दुर्घटना भएकोमा 18 घटनामा प्रहरीले उद्धार गरेको जनाएको छ। गत महिनाको ट्राफिक कार्यवाहीबाट 9,13,000 रूपियाँ राजस्व संकलन गरेको पनि प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। गत महिनामै प्रहरीले जिल्लाको विभिन्न स्थानबाट 2 नाल भरूवा बन्दुक पनि बरामद गरेको प्रगति विवरणमा उल्लेख छ। जिल्ला प्रहरी कार्यालय लमजुङले प्रत्येक महिनाको 2 गते अघिल्लो महिनाको कार्य प्रगति विवरण सार्वजनिक गर्दै आएको छ। नेपाल प्रहरीको काम कार्यवाहीलाई प्रभावकारी र पारदर्शी बनाउन र प्रहरीप्रति नागरिकको विश्वासलाई अझ बलियो बनाउने केन्द्रीय निर्देशन बमोजिम प्रत्येक महिनाको कार्य प्रगति सार्वजनिक गरिएको लमजुङ प्रहरीले जनाएको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
7: मुख्य समाचारका प्रायोजक
8: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
6: स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ़ायो। क्यानका पूर्व महानिर्देशक गौतमलाई पूर्व पक्षका लागि थुनामा पठाउन आदेश र मेसीको ह्याट्रिक गोलमा अर्जेन्टिना विजय विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबर। बिहान 10 बजेको वर्षेन्दी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिवेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यस ट्रीके इंटरटेनमेंट प्रस्तुत गर्दछ।
1: भर्खर नुहाएर आएकी होइन, जति राम्रो भए पनि कसैले हेर्नु होइन।
2: तँलाई किन चाहियो? एक दिन मेरो सपनाको राजकुमार अवश्य आउने।
1: हेरौँ कहिले आउने हो।

0: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
2: हाम्रो वन, हाम्रो धन, डरेलो बाटो जोगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: नेशनल सिटी हस्पिटल,
5: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
6: विशेषज्ञ चिकित्सक र सेवाहरू,
7: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
6: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
6: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
6: फिजिसियन डाक्टर गौरीराम महतो,
7: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
6: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
7: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
6: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
6: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर, सम्पर्क 0054 93 611।
5: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
8: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
9: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
9: हाम्रा विशेषताहरू, व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
8: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
9: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
8: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
9: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
8: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
9: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
8: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
9: मासिक एकाइ परीक्षाको व्यवस्था,
8: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
9: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
8: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
9: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
8: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
9: थप जानकारीका लागि
8: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9864074553, 9855485075, 9864085791 र 9864083862।

0: Bunnia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: आया मरे नि आमा, यानि
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
3: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
3: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोली, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
5: सम्पर्क फोन 9849068924, 9850086780।
7: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
8: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
7: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
8: अब यो फोहोर के गर्ने त?
7: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
8: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भए।
9: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ, स्वस्थ जीवन।
10: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ।
9: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैशिसर 7 लमजुङ। सम्पर्क 0665200004, 9840050663।
11: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
12: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
13: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
15: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
14: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
15: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
14: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
15: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
16: नेपाल ऋण खप्पै बिमगा छ। क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला
17: तीन गुना लाना टुला
16: हुलास मुसाम अर्कुतिल दमाइसे।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: मर्स्याङ दि समय
2: अहिले बिहानको ठिक 11 बजेको छ।

0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? लौ भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: you?
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
8: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
9: मर्स्याङदी FM 95 मेगाहर्ज

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: जय श्री राम, जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
4: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13 236 र 98400 58 261।
7: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
8: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
7: यसलाई शोक नमान्नु साथी, सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
8: ए हो र?
7: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
8: बाप्रे, यति धेरै जोखिम?
7: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
9: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: नेपाल ऋण खप्पै बिमगाछ छ। क्याल्बोलुम प्रविधि से शोभा अल्मोनियम कोटेड सादा थिन रंगीन जस्ता पाता हुलास ब्यूरा कलर छन भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना डुला हुलास मुसम अर्कु तिल दमाइसे
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो।

0: लमसुङ। प्रोप्राइटर नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
1: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
0: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
7: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856046244।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुनौलो हजार दिनको यो सुनौलो यात्रामा यहाँहरूलाई आफ्नो बच्चाहरूको तौल लिनको लागि अनुरोध गर्दछु।
5: बच्चा लिएर कता लाग्नुभयो त दाई भाउजू? हरेक महिना बच्चा लिएर स्वास्थ्य चौकी गएको देख्छु त।
6: के हुनु नि, बच्चाको तौल लिनको लागि प्रत्येक महिना जान्छु नि।
5: प्रत्येक महिना तौल लिने रे? के हुन्छ र तौल लिएर? हामीले त आफ्नो बच्चाहरूलाई केही गरेनौ त।
6: बच्चाको उमेर अनुसार तौल बढेको वा नबढेको थाहा पाउनको लागि यो गर्नुपर्छ, बुझ्नुभयो? अनि थाहा छ, बच्चाको उमेर अनुसार तौल बढेको नै उसको शारीरिक र मानसिक विकास भएको मानिन्छ। साथै तौल लिए मात्र बच्चा कुपोषित छ कि छैन भनेर थाहा पाउन सकिन्छ।
5: कति वर्षसम्म तौल लिनुपर्छ र?
6: कम्तीमा पनि बच्चा 2 वर्ष नहुन्जेलसम्म हरेक महिना बच्चाको तौल लिनुपर्छ।
5: पक्नुहोस्, त्यसो भए म पनि आफ्नो बच्चा लिएर आउँछु, अनि सँगै जाउँला।
4: सुनौलो हजार दिनको यो सुनौलो यात्रामा बच्चा जन्मेदेखि 2 वर्षसम्म हरेक महिना स्वास्थ्य संस्थामा गएर बच्चाको तौल लिई बच्चाको उमेर अनुसार तौल रहेको वा नरहेको अनुगमन गर्नुहोस्।
3: बेसीसहर नगरपालिकाको जरुरी सूचना।
5: बेसीसहर नगरपालिकाको सहकारी ऐन 2074 दफा 52 अनुसार सहकारी संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्र तपसिल बमोजिमका विवरणहरू सहितको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने बेहोरा अवगत नै छ। हालसम्म पनि कतिपय सहकारीले उक्त प्रतिवेदन पेश नगरेको हुँदा 10 दिनभित्र गत आर्थिक वर्ष 81-82 प्रतिवेदन उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ। साथै उक्त विवरणहरू र यस आर्थिक वर्ष 82-83 मासिक चौमासिक वित्तीय विवरण तथा वार्षिक साधारण सभा प्रतिवेदन विवरणहरू यस नगरपालिकाको कार्यालयमा उपलब्ध गराई सहकारी विभागको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा समेत प्रविष्ट गर्नुहुन अनुरोध गरिन्छ।
3: बुझाउनु पर्ने कागजातहरू, कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेख परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचत सम्बन्धी नीति तथा योजना, संचालकको नाम तथा बाँकी कार्यविधिको सूची, साधारण सभाको बैठक सम्बन्धी जानकारी, शेयर सदस्य संख्या र शेयर पूँजी, संचालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम।
5: मनोज सिंह बोरा निमित्त प्रमुख प्रशासकीय अधिकृत बेसीसहर नगरपालिका नगर कार्यपालिकाको कार्यालय बेसीसहर लमसुङ।
7: सुर्बी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
8: नमस्कार नानी। नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
7: धन्यवाद काका।
8: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
7: किन नहुनु नि काका? ए, क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु मृत्यु हुने जोखिम घट्छ।
8: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
7: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
8: हजुर हजुर,
7: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
9: सुर्तीजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 12 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
1: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
3: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201909 0665203070 वा 590370 जानकारी गराउनुहोस्
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: नेपाल ऋण खप्पै बिमगान्छ क्याल्बोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा तीन गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुणा लाना डुला हुलास मुसम अर्कु तिल दमाइसे
6: मर्चेन्ट एफएम 95 मेगाहर्ज 95 मेगाहर्ज

0: Mania
1: Extreme Energy Drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
3: खाना पनि के खानु? ए बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: सर्वोत्तम पंच निर्माण सर्वोत्तम
1: सर्वोत्तम स्तूप ग्रिडमा छ 60% बढी पकड शक्ति जसले बन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
2: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन पन्डुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ। सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
3: Or Sangdi FM, Ponchana Bellinghurst.

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773। मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California Extreme Energy Drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्छौ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-99-98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेन चोक, फोन 066-520-120, मोबाइल 98460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: ayah modeni ama ayah ni ayah.
1: Ye bahaya didi tapai lai. Sunsu seni ki koso.
0: Hera na babu. Chati dukne, pet gosne garcha. Kahile kahi to saas fer nahi garo. Ayah, hai ki bahaya ki.
1: La didi. त्यसो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै का जाने का जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोग

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचारी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेमियामा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी शहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेट डेन्टल क्लिनिक बेसी शहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065772072
5: सुरबिकाका नमस्कार के गर्दै हुनुहुन्छ चौतारामा बसेर
6: नमस्कार नानी नानी डाक्टर भएर आउनुभयो हाम्रो गाउँको इज्जतै बढेको छ
5: धन्यवाद काका
6: अनि डाक्टर नानी अहिले जो पनि क्यान्सर भएछ भन्छन् धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु यसबाट बच्ने कुनै उपाय छैन
5: किन नहुनु नि काका ए क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन अस्वस्थ खाना शारीरिक व्यायामको कमीले गर्दा हो त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ
6: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि होइन नानी
5: हो नि काका विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा गाठा गुठी घाउ आएमा योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ लामो समयसम्म खोकी लागेमा खकारमा रगत आएमा छाती दुखेमा धोत्रो स्वर भएमा मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा बिना कारण दुब्लाउँदै गएमा शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्
6: हजुर हजुर
5: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ
7: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं स्वस्थ र सन्तुलित खाना ताजा हरियो साग सब्जी फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं क्यान्सर रोगको जोखिमबाट बचौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सङदी कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी सुभने टेक्निकल पार्टबाट सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलु तामाङले र आज हामी बुधबारे बसाईमा छौं बुधबारे बसाईमा यहाँले थाहा नै छ चारवटा विधाबाट गीत रोज्नुपर्ने हुन्छ र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 0665220020 मा तपाईँले फोन गर्न सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
1: नमस्ते बहिनी
0: नमस्ते बालकृष्णजी सन्चै हुनुहुन्छ हजुर एकदमै सञ्चित होइन ठिक ठाकै छु भन्नुपर्छ है बालकृष्णजी
1: स्वास्थ्य कामना गर्न चाहन्छु
0: हजुर धन्यवाद अनि के गर्दै हुनुहुन्छ बालकृष्णजी खाजा बनाउँदै हुनुहुन्छ के बनाउँदै हुनुहुन्छ ओहो मासुसँग के सर्भ गर्दै हुनुहुन्छ भुजा र चिउरा विथ मासु होइन त अनि आज एकदमै गर्मी पनि छ प्रशस्त मात्रामा पानी पिउनु भएको छ कि छैन यहाँले हजुर एकदमै पिउनुपर्छ खुसी लाग्यो यहाँको कुरा सुनेर बसाईको बारेमा यहाँलाई जानकारी छ कि छैन
1: बालकृष्णजी भनिसकेका छु
0: हजुर कुन विधाबाट रोज्नु भएको छ यहाँले यो लोकगीत हो कि आधुनिक गीत हो लोकगीत है हुन्छ यो गीत बजाउनेछौ यहाँले क कसलाई सम्झिन चाहनु
1: हजुरलाई अनि भित्र बहिनीलाई म आउने पछि सम्पूर्ण भन्न छु जस्तो नमस्ते भाइ
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्र हामीसँग जोडिनु भएको थियो बालकृष्ण घिमिरेजी हुनुहुन्थ्यो र उहाँ आजको पहिलो कलर हुनुहुन्छ आजको बसाईमा उहाँले लोकविधबाट गीत रोज्दै उहाँ चाहिँ छुटिसक्नु भएको छ यदि तपाईँले पनि उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर साथै कार्यक्रम रेडियो मर्सेङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट पनि यहाँले सुनेर रेस्पोन्स गर्न सक्नुहुनेछ कार्यक्रम कस्तो लाग्छ यहाँलाई जानकारी गराउन सक्नुहुनेछ साथै तपाईँको ठाउँको मौसम पनि यहाँले चाहिँ जानकारी गराउन सक्नुहुनेछ यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
2: हेलो गुड आफ्टरनुन छजालो नमस्कार
0: नमस्ते गुड आफ्टरनुन छजालो कृष्णजी सन्चै हुनुहुन्छ
2: हजुर सन्चै छु तपाईँ सन्चै हुनुहुन्छ
0: हजुर ठिकै छु भन्नुपर्छ एकदमै धेरै सन्चो पनि होइन हजुर एकदमै अनि के गर्दै हुनुहुन्छ कृष्णजी
2: हजुर त्यही हो सधैँको जस्तो अब मान पचाउँदै दिन कटाउँदै काल पर्खिँदै त्यही हो नि
0: ओहो लास्टको लाइन चाहिँ अलिकति नभन्नु भएको भए पनि हुने है
2: त्यस्तै छ अब के गर्ने सर
0: अनि आज कार्यक्रममा जोडिनु भएको छ पक्कै पनि यहाँले कार्यक्रम सुन्दै हुनुहुन्थ्यो होला बालकृष्णजीले रोज्नु भइसक्नु भएको छ त्यसमै समर्थन गर्छु भनेर फोन गर्नुभएको होइन त मिजुले रोज्नु भएको छ अब अर्को मिजुले चाहिँ समर्थन गर्नुपर्ने हुन्छ
2: हजुर बालकजीले रोज्नु भयो भने अब कृष्णले पनि समर्थन गर्नु पर्यो नि
0: हजुर अनि कसलाई सम्झिन चाहनुहुन्छ सुनाउन चाहनुहुन्छ
2: हजुर सम्झिनु पर्दाखेरि सुनाउनु पर्दा यो सबभन्दा पहिला तपाईँलाई
0: हजुर
2: अनि प्राविधिकमा साथ दिने दिदीजीलाई अनि मर्सेन्डी होल टिमलाई अनि साथीहरू कृष्ण गुरुङ चन्द्र लामा यम चारु मगर केतु छेत्री लक्ष्मी प्रसाद मिश्रा शङ्कर श्याम राम देश सुषमा दिदी कामना शोभा सरस्वती मिठो आइता श्री मुना सलिना नाम दिएको नाम छुटेको रेडियो सुनिरहने सुनिरहनुहुने सबैलाई एकमुष्ट सम्झिँदै बिदा हुन चाहन्छु हस् त बाबा
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै हामीसँग खुदी बगैँचाबाट कृष्ण लामाजी जोडिनु भएको थियो बालकृष्णजीले रोज्नु भएको गीतलाई समर्थन गर्नको लागि सम्पूर्ण साथीहरूको नाम लिँदै आजको बसाईबाट छुटिसक्नु भएको छ र यति बेला तपाईँको सामु बालकृष्णजीले रोज्नु भएको साथै कृष्ण लामाजीले समर्थन गर्नुभएको गीत राख्नेछ स्वीकार दिनुहोला
3: नपढेको भन्यो भने डिग्री पास गरेछ पैसा पैसा कमाउनु छैन होइन यस्तो पाराले जिन्दगी चल्छ
4: गर्न त खोजिराख्यो नि अस्ति पनि काम गरेको दुई महिनाको सबैले पैसा दिएन जस लुटेर भएन

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0660-5220-20 डायल गरेर। आज हामी बुधबारे बसाईमा छौं। बुधबारे बसाईमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। आधुनिक विधा, लोक विधा, चलचित्र विधा र पप विधाबाट तपाईँले गीत रोज्न पाउनुहुनेछ। र गीत रोज्नको लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ 0660-5220-20 डायल गरेर। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं। एक बजेदेखि दुई बजेसम्म सात दिनको सातै बार फरक फरक बसाएको साथमा यहाँले आफूले मनपर्ने बसाएको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। आइतबारको दिनमा एउटा टपिकमा डिस्कस गर्नुपर्ने हुन्छ। सोमबारको बसाईमा जुनसुकै गीत रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। र यति बेला हामीसँग फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: हेलो, नमस्ते।
0: नमस्ते कामनाजी, सन्चै हुनुहुन्छ?
1: म सन्चै छु, हजुर पनि सन्चै हुनुहुन्छ?
0: ठिक ठाकै छु। अब कामनाजीसँग कुराकानी गरेर चाहिँ अलिकति बेटर फिल गर्छु कि जस्तो लागिरहेको छ है?
1: हजुर।
0: अनि के गर्दै हुनुहुन्छ आज?
1: म त जहिले मेरो के त हो नि, अब काम उठ्ने खाने बस्ने
0: भनेपछि आज पनि फ्री फ्री नै हुनुहुन्छ होइन त?
1: हजुर, म त जहिले पनि त्यही नै हो।
0: खुसी लाग्यो। अनि यहाँले आज गीत रोज्नको लागि जोडिनु भएको छ, पक्कै पनि कुन विधाबाट गीत रोज्न चाहनुहुन्छ?
1: आज चाहिँ छोरो फिल्मको चाहिँ छमछम गरी बसिदेऊ न भन्ने
0: हो। भनेपछि चर्को घाम लागेको हुनाले चाहिँ वर्षालाई पुकार्दै हुनुहुन्छ यहाँले चाहिँ?
1: वर्षालाई त होइन है, फेरि वर्षालाई त छैन नि, फेरि
0: वर्षालाई चाहिँ छमछम बर्सिदिनु भनेर भन्दै हुनुहुन्छ है?
1: हजुर।
0: हुन्छ, हामी यो गीत बजाउनेछौ र यहाँको मागलाई कतिको पूरा गर्नु हुँदो रहेछ त है? यहाँले वर्ष तिमी छमछम गरिदिनु भन्नुभएको छ, अब कतिको छमछम गर्नु हुँदो रहेछ त्यो चाहिँ अब भोलिसम्म चाहिँ पर्खेर बस्नु पर्यो होइन त?
1: अस्ति हामी शनिबार खोइ खाना गएको थियो, त्यसको लागेको त हेर्नु न।
0: ओहो, हुन्छ, पक्कै पनि हेर्नेछौ। कामनाजीको भिडियो त हेर्नै पर्यो नि। अनि यो गीत हामी बजाइदिनेछौ। यो गीत मार्फत कामनाजीले सम्झन सन्देश राख्नु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ?
1: विशेष तारहरू दुईजनाको लागि।
0: हजुर, धन्यवाद।
1: अनि विशेष विशेष त मेरो घर परिवारको लागि, अनि मेरो सम्पूर्ण साथीले चाहिँ बिर्सेको छुइनँ, सम्झिरहेछु भन्न चाहन्छु। अनि यति भन्दै छुटिन्छु, बाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै भारतीबाट कामनाजी जोडिनु भएको थियो र उहाँले आजको बसाईमा फिल्मी गीत रोज्नु भएको छ, वर्षा तिमी छमछम गरी बर्सिदेऊन भन्ने गीत। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने यो गीतलाई समर्थन गर्नको लागि तपाईँले फोन गर्न सक्नुहुनेछ 0660-5220-20 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्स्याङ्दीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। सृजना मुखियाजीले लेख्नु भएको छ, हेलो नमस्ते हजुर सिस्टर भन्नुभएको छ। नमस्ते हजुर सृजनाजी, फोन पनि गर्न सक्नुहुनेछ है। कमला मुखियाजीले लेख्नु भएको छ, मिस यु अल भनेर। मिस यु कमलाजी। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ बहिनी, सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी के छ हजुर हाल खबर? रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, कार्यक्रम एकदमै राम्रो लाग्छ, नेपाली गीत संगीतलाई माया गर्नुहोला, सम्पूर्ण साथीलाई सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला, सबैको भलो चाहने मान्छे, शुभ दिन भनेर लेख्नु भएको छ। हजुर नमस्कार, यहाँलाई पनि लमजुङवासीको चाहिँ नमस्ते फर्काउन चाहन्छु पोखरेलीलाई, र यहाँको दिन पनि एकदमै शुभ रहोस् भन्न चाहन्छु। प्रशस्त मात्रामा पानी पिउनुहोला सम्पूर्ण साथीहरूले, गर्मी अत्याधिक मात्रामा बढ़ेको छ, आफ्नो स्वास्थ्यलाई चाहिँ एकदमै धेरै ख्याल गर्नुपर्ने हुन्छ यो सिजनमा चाहिँ। र यति बेला चाहिँ कुनै पनि साथीले फोन गर्नुभएको छैन, सो हामी कामनाजीले रोज्नु भएको चलचित्र विधाको गीत बजाउनेछौ, स्वीकार दिनुहोला।

0: हजुर, यो मिठो सांगीतिक कोशरी पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665520020 मा डायल गरेर। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं। यहाँले आफूलाई मन पर्ने बसाएको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ र प्रत्येक दिन फरक फरक बसाईको साथमा जोड़िने गर्छौं। आइतबारको दिनमा एउटा टपिकमा डिस्कस गर्नुपर्ने हुन्छ। सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौं। मंगलबारको दिनमा यहाँले मात्रै लोकगीत मात्रै गाउन पाउनुहुनेछ भने आज बुधबारको दिनमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ र बिहिबारको बसाईमा कथा, कविता, गजल, मुक्तक, शायरी सुनाउन सक्नुहुनेछ। चारू पनि यहाँले वाचन गर्न सक्नुहुनेछ र कुनै व्यक्तिको अभिनय गर्न आउँछ भने त्यो पनि यहाँले प्रस्तुत गर्न सक्नुहुनेछ। र शुक्रबारको दिनमा हामी म्युजिकको ट्र्याक लिएर आउँछौ। तपाईँले कुन गीतको ट्र्याक हो भनेर गेस गर्नुपर्ने हुन्छ। एकदम बेसिकली भन्नुपर्दाखेरि चाहिँ फ्राइडे चाहिँ एकदमै ट्राई डे नै रहेको छ र साताको अन्तिम दिन शनिबारको दिनमा यहाँले खुल्ला गीत गाउने दिन रहेको छ। यो सात दिनको बसाई अनुसार आफूले मनपर्ने बसाईको दिनमा यहाँले फोन गर्न सक्नुहुनेछ र पक्कै पनि कुनै न कुनै बसाईमा यहाँले रुचि त पक्कै पनि होला, कुनै बसाईमा गीत सुन्नेछ, कुनैमा गाउने रहेको छ, कुनै बेलामा चाहिँ आफ्नो विचार धारणाहरू चाहिँ राख्नुपर्ने रहेको छ भने कुनै बेला चाहिँ आफूले कतिको गीतको बारेमा धुनको बारेमा चाहिँ थाहा पाउनु भएको छ त भनेर चाहिँ त्यो गेस गर्ने दिन रहेको छ। र यति बेला फेरि पनि हामीसँग कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते सेवा सेवारू।
0: नमस्ते सेवारू, सन्चै हुनुहुन्छ मिनजी?
1: एकदम सन्चै भन्नुपर्छ है।
0: के गर्दै हुनुहुन्छ मिनजी?
1: अहिले हजुरहरूकै आवाजलाई सुन्दै।
0: हजुरहरूको हाम्रो आवाज चाहिँ कस्तो लागेको छ त नि सुन्दाखेरि यहाँलाई?
1: सायद चिनी भन्दा नि मिठो होला।
0: चिनी भन्दा गुलियो भनेपछि होइन त? उसो भए त हप्तामा एकचोटि चेकअपको लागि जानु होला है। कतै फेरि यहाँले सुगर त भएको छैन नि?
1: छैन छैन, चिनी नै मलाई मन पर्दैन।
0: ओहो, चिनी मन नपर्ने मान्छेलाई झन् चिनी भन्दा गुलियो बोली सुन्नु परेको छ है। अब चिनी खाँदाखेरि चाहिँ होला सुगर, सुन्दाखेरि चाहिँ सुगर चाहिँ नहोला भन्ने लागिरहेको छ। तैपनि हो एकदमै एकदमै खुसी लाग्यो। अब मिनजीले यति भनिदिनु भएको छ, एकदमै खुसी लाग्यो। अनि मिनजी
1: हजुर
0: को को हुनुहुन्छ?
1: म एक्लै हो।
0: एक्लै हुनुहुन्छ है?
1: हजुर।
0: अनि हाँस्नको लागि आज चाहिँ साथी नरहेछ, कस्तो राम्रो डायलग, कति राम्रो शब्द, कति मिठो डायलग राख्नु भएको त नि। अनि कुन गीत रोज्न चाहनुहुन्छ मिनजी? आधुनिक विधाबाट कुन गीत?
1: पानीको फोका जस्तै भन्ने।
0: ओ माई गड, गीत फेरि मिनजीको त्यस्तो त्यस्तै गीत हुन्छ होइन त?
1: किन र?
0: एकदमै मिन्जीले अब तपाईँको गीत गाउनेदेखि लिएर रोज्नेदेखि लिएर सबै एकुण्ठ एकदमै एकनाशको हुन्छ। पक्कै पनि वास्तविक जीवनमा मेल नखाने कुरा त हुँदैन कि जस्तो लागिरहेछ। वास्तविक होइन, हुनु पनि भएन। यति दुःखको गीत त वास्तविक जीवनसँग मेल खानु त भएन नि होइन त? हुन्छ, हामी यहाँले रोज्नु भएको यो गीत राख्नेछौ। गीत मार्फत सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ?
1: पर्दाखेरि त विशेष गरी हजुरको लागि।
0: हजुर धन्यवाद।
1: र हजुरलाई साथ दिनुहुने, साथीसँग बस्नुहुने दिदी दिदीको लागि, र मभन्दा अगाडि आउनुहुने साथीहरूको लागि, र मभन्दा पछाडि आउनुहुने सम्पूर्ण साथीहरूको लागि, र जति पनि मसँगै सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूको लागि भन्दै छुटिन्छु। बाई, नमस्ते।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै हामीसँग जोडिनु भएको थियो मिन राईजी हुनुहुन्थ्यो र आजको बसाईमा उहाँले आधुनिक विधाबाट एकदमै राम्रो गीत रोज्नु भएको छ भने यदि तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम, तपाईँले समर्थन गर्न सक्नुहुनेछ मात्रै 0665520020 डायल गरेर। हामी सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौ। आज बुधबारको दिनमा छौं। बुधबारको दिनमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
2: हजुर नमस्ते दिदी।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ होला?
2: म चितीबाट सुमन।
0: सुमनजी बोल्दै हुनुहुन्छ है?
2: हजुर।
0: सुमनजी यहाँ चाहिँ पहिलोचोटि जोडिनु भएको
2: हो? अस्ति फोन गरेको थिएँ हजुरले सोमबारको साइमा।
0: ओहो, त्यति बेला चाहिँ म थिएन कि जस्तो लाग्यो नि।
2: तपाईँ नै हुनुहुन्थ्यो अस्ति मङ्गलबार हो कि मङ्गलबार
0: कि? चितीमा मौसम कस्तो छ सुमनजी?
2: त्यतिकै बेसी जस्तो चाहिँ व्यस्त एघार परिहाल्छ अन्त मसँग त्यहीमा यसो हावा खानाको जस्तै अलिकति चिसो हावा
0: मर्स्याङदेखिको तिरतिर चिसो हावा खानको लागि आउनु भएको छ सुमनजी है अनि चिसो खाने चक्करमा फेरि यहाँले पानी पिउन चाहिँ बिर्सिनु भएको छ कि छैन त
2: पानी त मैले 8 लिटर पानी आज दिनको त नि
0: ओहो 8 लिटर पानी खानुहुन्छ है
2: हजुर
0: आम्मा
2: 3 वर्ष पानी खान्छ 3 बजे चाहिँ अलिक कम खान्छ 3 बजेपछि 3 वर्षमा पानी टन्न 8 लिटर पानी दिन्छ
0: हजुर अनि आज कार्यक्रममा जोडिनु भएको छ कार्यक्रम सुन्दै हुनुहुन्थ्यो सुन्दै हुनुहुन्छ भनेपछि भर्खरै मात्र मिनजीले गीत रोज्नु भएको छ आधुनिक विधाबाट यहाँले पनि समर्थन गर्नुपर्ने हुन्छ ककसलाई सुनाउन सम्झिन चाहनुहुन्छ हजुर धन्यवाद
2: भित्र टेक्निकलमा साथीले दिदीलाई भन्नु पर्यो अब यहाँ त अघि कृष्ण लामा थियो बालकृष्ण लामा थियो उहाँलाई अनि अघि गीत मिनकेशी दाजुको लागि
0: हजुर
2: अनि अघि कामरा दिदीको लागि
0: हजुर
2: अब मलाई सुमना भएर चिने नचिने सम्पूर्ण लागि र यहाँ पछि आउने सम्पूर्णलाई
0: हजुर हुन्छ नमस्ते बाई बाई
2: हजुर
0: भर्खरै मात्रै चिटीबाट सुमनजी जोडिनु भएको थियो र उहाँले पनि मिनजीले रोज्नु भएको गीतलाई नै समर्थन गर्नुभएको छ र यति बेला हामी मिनजीले रोज्नु भएको र सुमनजीले समर्थन गर्नुभएको गीतसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665520 डायल गरेर हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं फरक फरक बसाएको साथमा यहाँले आफूलाई मनपर्ने बसाएको दिन हामीलाई फोन गर्न सक्नुहुनेछ र कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण हुने हुँदा त्यहाँबाट पनि यहाँले हामीलाई कमेन्ट दिन सक्नुहुनेछ प्रतिक्रिया दिन सक्नुहुनेछ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ मौसम कस्तो छ र कसलाई सम्झिन चाहनुहुन्छ त्यो पनि यहाँले लेखेर पठाउन सक्नुहुनेछ रामजी घिमिरेजीले लेख्नु भएको छ नमस्कार सबैमा मिठो सम्झना चितवनबाट भन्नुभएको छ हजुर नमस्कार रामजी घिमिरेजी यहाँलाई पनि एकदमै धेरै सम्झना छ सौरभ केसीजीले लेख्नु भएको छ हेलो सिस्टर गुड आफ्टरनून म बागचौर नगरपालिका 8 को मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु मेरो घरमा हुने बुढी छोरालाई सम्झन चाहन्छु भन्नुभएको छ नमस्ते गुड आफ्टरनून सौरभजी बान्तवा जेनुजीले लेख्नु भएको छ गुड आफ्टरनून भनेर गुड आफ्टरनून र देवेन किशोर अञ्जनजीले लेख्नु भएको छ जिन्दगी त्यहीबाट शुरू भयो जब यस धरतीमा पहिलो पाइलट टेक्न सिकाउनुभयो त्यही भएर अहिलेसम्म संघर्षको भूमारीसँगै मढारिरहेको छु नमस्कार हजुर लगायत होल युनिट परिवारलाई साथै सम्पूर्ण मीडिया प्रेमीहरूलाई मुटु फुट्ने गरी सम्झना देवेन किशोर अञ्जन प्रवासी यहाँको शब्द एकदमै राम्रो लाग्छ नियमित रूपमा यसरी नै मिठो मिठो फरक फरक शब्दहरू लिएर चाहिँ आउनुहोला देवेनजी र मुटु फुट्ने गरी माया भन्नुभएको छ सिलाउने पनि यहाँ नै हुनुहुन्छ है सो भोलितिर चाहिँ एकदमै मुटु जोडिने किसिमको कुरा पनि लेखेर पठाउन सक्नुहुनेछ है यहाँले र यति बेला हामी मिनजीले रोज्नु भएको सुमनजीले समर्थन गर्नुभएको गीतसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ स्वीकार दिनुहोला

0: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास मादीमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
0: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
1: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
0: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
1: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
0: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
1: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
0: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
1: मासिक एकाइ परीक्षाको व्यवस्था,
0: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
1: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
1: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
0: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
1: थप जानकारीका लागि
0: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9460-74553, 9560-45875, 9460-85791 र 9460-83862।
2: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीशहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
3: बेसीशहर नगरपालिका लमजुङ।
4: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस जानकारी गराउँदछौ।
5: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
4: थप जानकारीको लागि सम्पर्क
5: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655-95-911, 98-452-11-511, 98-457-078-69।
4: पुनश्च यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा बीएएलएलबी को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।

0: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495,
1: मोबाइल 98550-64040 र 98550-65260।

0: हजुर, यो मेठो सांगीतिक कोषले सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौ। कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। धर्मराजजीले लेख्नु भएको छ, नमस्ते, समयकालीन अभिवादन, म ढकाल धर्मराज बिर्तमोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई विष्णु माझी र गोविन्द पौडेलको जन्म कैदी बोलको गीत बजाइदिनुहोस् ल। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज असार 3 गते जन्मदिन मनाउनु हुने मेरी दिदी बोना ढकाल, मीडिया प्रेमी साथीहरू मानबहादुर मगर र पायल कुसुम शेर्पालाई जन्मदिनको शुभकामना र मेरो बहिनी रेणुका र ज्वाई नारायणलाई वैवाहिक वर्षगाँठको शुभकामना व्यक्त गर्दै मेरा आफन्तजन घर परिवार र साथीहरू लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना, मायाको साथमा अब बज्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। यसको लागि यहाँलाई एकदमै धेरै धन्यवाद छ धर्मराजजी, एकदमै धेरै खुशी लाग्यो। नियमित रूपमा कार्यक्रममा यसरी नै जोडिनुहोला भन्न चाहन्छु र धर्मराजजीको बहिनी र ज्वाइँलाई चाहिँ वैवाहिक वर्षगाँठको शुभकामना व्यक्त गर्न चाहन्छु रेडियो मर्स्याङदी होल युनिटको तर्फबाट। र यदि यहाँले फोन गर्न सोच्दै हुनुहुन्छ भने 0665200020 डायल गर्न सक्नुहुनेछ। कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ, त्यहाँबाट सुनेर कार्यक्रम कस्तो लाग्यो प्रतिक्रिया दिन सक्नुहुनेछ। कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, तपाईँको ठाउँतिर वेदर कस्तो छ र तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ त्यो चाहिँ यहाँले लेखेर पठाउन सक्नुहुनेछ। हामी प्रत्येक दिन फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौं र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते हजुर।
0: नमस्ते शोभाजी।
1: हजुर,
0: सन्चै हुनुहुन्छ?
1: ठिकै छ।
0: अनि के गर्दै हुनुहुन्छ शोभाजी?
1: काम गर्दैछु।
0: काम गर्दै हुनुहुन्छ अनि कार्यक्रम चाहिँ सुन्दै हुनुहुन्छ कि हुनुहुन्न?
1: हजुर, सुन्दै काम गर्दै गरेको।
0: एकदमै धेरै खुसी लाग्यो। अनि मौसम पनि एकदमै गर्मी छ, तापक्रम बढ़िरहेको छ। यहाँले प्रशस्त पानी चाहिँ पिउनु भएको छ कि छैन शोभाजी?
1: खाइरहन्छु, पानी बत्तर राखिरहेछु।
0: हजुर, एकदमै राम्रो। अनि आज कार्यक्रममा जोडिनु भएको छ, यहाँले कुन विधाबाट कुन गीत रोज्न चाहनुहुन्छ?
1: डान्सरमा लम्जुङ दरबार भनेर।
0: हजुर, हुन्छ, हामी यो गीत बजाउनेछौँ। यहाँले चाहिँ कसलाई सम्झिन चाहनुहुन्छ यो गीत मार्फत?
1: सर्वप्रथम त हजुरको लागि।
0: हजुर, धन्यवाद।
1: अनि त्यहाँ फोन उठाउने म्याडमको लागि, अनि मर्सदी होल टिमलाई, अनि मभन्दा अगाडि आउने, मभन्दा पछाडि आउने आउँदै हुनुहुन्छ होला, अनि पूर्ण भएका दाजुभाइ दिदी बहिनीहरूलाई पनि सम्झिन चाहन्छु, मेरो घर परिवारलाई पनि सम्झिन चाहन्छु, मेरो मण्डली परिवारलाई पनि सम्झिन चाहन्छु, साथीहरूलाई पनि सम्झिन चाहन्छु भन्दै बिदा हुन्छु।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई।
1: नमस्ते, बाई।
0: हजुर, भर्खरै मात्रै शोभाजी जोडिनु भएको थियो र उहाँले चाहिँ आज गाउँ शहरमा लम्जुङ दरबार भन्ने गीत रोज्नु भएको छ। साथै सम्पूर्ण घर परिवार र साथीहरू आफन्तहरू मण्डली परिवार सम्पूर्णलाई सम्झिँदै आजको बसाईबाट उहाँ चाहिँ विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि उक्त गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। शुक्रराज रसाइली निर्दोषीले लेख्नु भएको छ, हेलो हजुर नमस्कार एण्ड सांगीतिक अभिवादन, म पाँचतर हिलिहाङ सात घर भई हाल सिदिम चार डब्ल्यूबाट शुक्रराज रसाइली निर्दोष हो। अब बस्ने गीत मार्फत साथीभाइले समर्पण गर्नुपर्दा साथीहरू यस प्रकार छन्: जीवन सहयात्री कमला रसाइली, प्रेमकाला आचार्य, डिकेन्द्र साम्बहाम्फे, अरूणा साम्बहाम्फे, गोपाल भाई चटपटे, मनिषा शेर्पा, गगन तेरथुमे, सुनी लिम्बू, सन्चमाया केरूङ, तारा शंकर, विनीत दहाल सुवेदी, मनमाया तिमिल सिन्हा, रामकृष्ण एकल रात्री, एकल यात्री पाँच थरे, स्वर्णिम राई, सुप्रिया बान्तवा राई, कविता घटानी, मुना खड्का, हरपल रोशनी राई, सरस्वती पोखरेल, राज खले मगर, धनु गजमे, दिलु यम्फू राई, हरिमाया चमलगाई, भूपाल दुलाल, अभागी सिर्जना विश्वकर्मा, डम्बर तामाङ, योगेन इमेहाङ लिम्बू, भीम घटानी, ढकाल धर्मराज, धन कुमार खाती, फूलमाया सेन्चुरी, सुहाङमा लिम्बु लगायत ए टू जेडलाई भन्दै छुटिन्छु, बाई बाई भन्नुभएको छ। शुक्रराजजीलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र यति बेला हामी तपाईँको सामु शोभाजीले रोज्नु भएको गीत राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0663520020 मा डायल गरेर। आज हामी बुधबारे बसाईमा छौं। बुधबारको बसाईमा चारवटा विधाबाट तपाईँले गीत रोज्न पाउनुहुन्थ्यो भने लोक विधाबाट गीत सकिसकेको छ। अब चाहिँ आधुनिक विधा, पप विधा र चलचित्र विधा, तीनटा विधाबाट चाहिँ फेरि पनि यहाँले गीत रोज्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ 0663520020 मा डायल गरेर। कृष्ण मगरजीले लेख्नु भएको छ, नमस्ते, सन्ध्याकालीन अभिवादन है बहिनी, म कृष्ण गुरूङ तमु गोर्खाबाट प्रोग्राम सुन्दैछु। ल सम्पूर्ण रेडियो प्रेमी मित्रहरू मिठो सम्झना गर्दै बाई बाई ल भन्नुभएको छ। हजुर नमस्ते कृष्णजी, एकदमै धेरै खुशी लाग्यो कार्यक्रममा जोडिनु भएको छ र तपाईँ चाहिँ छिमेकी जिल्लाबाट पनि हुनुहुँदो रहेछ, फोन पनि गर्न सक्नुहुनेछ है कृष्णजी, एकदमै खुशी लाग्यो। र शान्त भुजेलजीले कमेन्ट लेख्नु भएको छ, नमस्कार लक्ष्मी बुनु, आज लाइभमा सुनेको छु है, सन्चै हुनुहुन्छ होला नि, म त सन्चै छु है। अब बस्ने सङ मेरो भाइ बहिनी सुनिता गुरूङ, मुना गुरूङ, सलिना गुरूङ, कृष्ण गुरूङ, कृष्ण लामा, आयतश्री, सरस्वती, विनिता, सूरज, शंकर, टेकु छेत्री, चिजा भुजेल, अप्सरा भुजेल, सिर्जना भुजेल, उषा भुजेल, सबिना भुजेल अनि नाम सबैलाई हजुरहरू सबैलाई भन्दै जान्छु। बुनु बाई बाई भन्नुभएको छ। हजुर नमस्कार, एकदमै धेरै खुशी लाग्यो, यहाँ चाहिँ एकदमै सन्चो हुनुहुँदो रहेछ, यहाँ चाहिँ बिरामी हुनुहुन्थ्यो, प्रपरली सन्चो भएको कुरा सुन्दाखेरि चाहिँ एकदमै खुशी लागेको छ र यहाँ चाहिँ फ्री हुनुभएको बेला कल पनि गर्न सक्नुहुनेछ। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी। र टेकुजीले लेख्नु भएको छ, टेकु छेत्री आईडीबाट, हजुर नानी नमस्ते, नमस्कार, गुड आफ्टरनून, सुन्दैछु, म आदिकवि भानुभक्त को जन्मस्थल तनहुबाट, मौसमी अवस्था घाम चर्को लागेको छ र गर्मी अत्याधिक छ, पानी हाम्रो जीवन हो, पर्याप्त पिउनुहोला। अब बस्ने मिठो भाका मार्फत मेरा सम्पूर्ण प्रियजन साथीहरूलाई सम्झिँदै नमस्कार भन्नुभएको छ। हजुर नमस्कार, एकदमै खुशी लाग्यो, यहाँले फोन पनि गर्न सक्नुहुन्छ है टेकुजी, र पानी चाहिँ प्रशस्त मात्रामा पिउनु नै पर्छ यहाँले पनि लेख्नु भएको छ, त्यसको लागि एकदमै धेरै धन्यवाद छ। कर्ण प्रिय केसीजीले लेख्नु भएको छ, दर्शन नमस्ते हजुर, मनि आए है, मनको भारी बिसाउने कार्यक्रम मार्फत सन्चै त हुनुहुन्छ होला है, म भारतको हिमाचलबाट कर्ण प्रिय केसी, संगीत घर दाङ तुलसीपुर, राम्रो अनि हाम्रो कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना भन्नुभएको छ। हजुर यहाँलाई पनि एकदमै धेरै सम्झना भन्न चाहन्छु, कार्यक्रममा यहाँ चाहिँ फोन पनि गर्न सक्नुहुनेछ नेपाल आउनुभएको बेला चाहिँ, र आज हामी बुधबार बसाईमा छौं, बुधबार बसाईमा चारवटा विधाबाट गीत रोज्न पाउनुहुन्छ भने यहाँले लोक विधाको चाहिँ अब पाउनु हुँदैन, तीनटा विधा मात्रै बाँकी रहेको छ। जुन विधाबाट गीत रोज्न मन लाग्छ यहाँले चाहिँ रोज्न पाउनुहुनेछ। 0663520020 फोन गर्नुहोला। प्रत्येक दिन 1 बजेदेखि 2 बजेसम्म हामी यसरी नै उपस्थित हुने गर्छौं र अत्याधिक मात्रामा गर्मी बढ़िरहेको छ, प्रशस्त मात्रामा पानी पिउन चाहिँ नबिर्सिनुहोला। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते।
1: नमस्ते लक्ष्मी बहिनी।
0: हेलो
1: हजुर नमस्कार।
0: सन्चै हुनुहुन्छ सुषमाजी?
1: म सन्चै छु बहिनी, आज भर्खरै म मिल गएर आएको तोरी पेलेर।
0: हजुर
1: तोरी पेल्न गएको थिएँ अनि भर्खरै आएर सुन्दैछु है लाइभबाट।
0: हजुर अनि एकदम खुसी लाग्यो, आज यहाँ चाहिँ एकदमै सन्चो हुनुभएको रहेछ, अस्तितिर बिरामी हुनुहुन्थ्यो होइन त?
1: धेरै दिन सन्चो भएन नि बहिनी, मलाई 1 महिना जस्तै ज्वरो आयो।
0: हजुर अहिले चाहिँ एकदमै खुसी लाग्यो, मौसम परिवर्तन हुने अनि गर्मी पनि एकदमै बढेको कारणले गर्दाखेरि चाहिँ एकदमै बिरामी हुन परेको थियो। अनि पानी पिउनु भएको छ कि छैन यहाँले?
1: पानी पिइरहेको छु बहिनी।
0: हजुर पिउनुपर्छ।

भएको छ। एकदमै धेरै खुशी लाग्यो र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनु पर्ने हुन्छ। आज बुधबारे बसाईमा प्रत्यक्ष रूपमा फोन गरेर हामीसँग सातजना साथी जोडिनु भएको थियो। बालकृष्णजी हुनुहुन्थ्यो, कृष्ण लामाजी हुनुहुन्थ्यो, कामना गुरूङजी हुनुहुन्थ्यो, मीन राईजी हुनुहुन्थ्यो, सुमनजी हुनुहुन्थ्यो, शोभाजी हुनुहुन्थ्यो र अन्तिममा सुषमाजी जोडिनु भएको थियो। उहाँहरू सातैजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र एकदमै कमेन्टमा मिठो शब्द लेखेर पठाउनुहुने सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिँदै टेक्निकल पार्टबाट सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन चाहन्छु। गर्मी अत्याधिक मात्रामा बढ़ेको छ, प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनुहोला। रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज
1: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
2: मोबाइल 97460 00 454
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: अय्या मरेनी आमा यो दाँतले मलाई साह्रै दुख दियो
4: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
3: जान त जाने बरु कहाँ जाने होला खै
4: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
5: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस्ट डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9865000271 र 9805677272
6: लोटी पर्दी रो बैंक ने विवरण पी भिजा मुई खाता खै हाम्रो
7: खै खै बहु कोही लोटरी भर्दिल
8: लोटी पर्दी
7: भर्दी आ भर्दी बा लोटरी खाली पर्दी बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खैमै विश्वास आलन फोनै खाले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्था कोही पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
9: सतर्क
8: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई

0: Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो 2 बजेको मर्स्याङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। राहदानी सफाईमा अनियमित भएको प्रकरणमा थप 2 जना पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थप 2 जनालाई पक्राउ गरेको हो। अख्तियार स्रोतका अनुसार पक्राउ पर्नेहरूमा जर्मनी कम्पनी मूलबाउ बाउरका नेपाली प्रतिनिधि मनिन्द्र राज मल्ल, राहदानी विभागका तत्कालीन लेख अधिकृत तुलसी प्रसाद आचार्य रहेका छन्। उनीहरू विरूद्ध 3 दिन म्याद समेत थप भइसकेको छ। यसअघि अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई पक्राउ गरेको थियो। उनीहरू विरूद्ध 4 दिनको म्याद थप भएको थियो। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिभुवनको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना निकालेर अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्किएका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा आए विद्यालयसँग गरिएको कबुलियतमा एवं नियमअनुसार कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइने उल्लेख छ। त्रिविका अनुसार अध्ययन विदा लिएर सेवामा नफर्किएका 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भइसकेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 3 तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारको अवसर सिर्जना गर्ने काममा सरकार लागि परेको दावी गरेका छन्। बुधबार आफ्नो मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। स्वदेशमा नै रोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम संघ प्रदेश र स्थानीय तहको सहकार्यमा व्यवस्था गरिएको छ। हामी रिटर्नीको तथ्याङ्क संकलन गरी उहाँहरूले के सिकेर आउनु भएको हो, कहाँ रूचि छ, कस्तो अवसर खोज्नु भएको हो भन्ने कुरा बुझ्नुपर्दछ, मन्त्री यादवले बताउनु भएको छ। उहाँहरूको क्षमता अनुसार मुलुकभित्र रोजगारीको अवसर सिर्जना गर्नका लागि आवश्यक कार्यक्रमको व्यवस्था गरिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले डोजर चलाएर बेघर बार बनाएका सुकुमवासीहरूलाई उनीहरू बसेको पुरानो ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले डोजर आतंकबाट विस्थापित भएका सुकुमवासीहरूले होल्डिङ सेन्टरमा खाना र पानीको समेत अभाव झेलिरहेको उल्लेख गर्दै उनीहरूलाई राहत दिने र पुनर्वासको तत्काल व्यवस्थापन गर्न सरकारलाई सचेत गराएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले बन्द तथा रूग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनः सञ्चालन गरी उत्पादन र रोजगारी वृद्धि गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। आगामी आर्थिक वर्ष 2083-84 वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको बुधबार जवाफ दिँदै मन्त्री कुमारीले 7 वटा सरकारी उद्योगहरूको सम्पत्ति र दायित्व मूल्यांकनको प्रक्रिया अघि बढ़ेको जानकारी दिनुभएको हो। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 1,200 रूपियाँ र चाँदीको 10 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलामा 2,97,300 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव सामान्य बढ़ेर तोलाको 2,98,500 रूपियाँ पुगेको थियो। त्यस्तै सोमबार सुनको भाव एकै दिन तोलामा 5,000 रूपियाँले बढ़ेर तोलाको 2,98,200 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव घटेर तोलाको 4,980 रूपियाँ कायम भएको महासंघले जनाएको छ। चाँदी हिजो तोलाको 4,990 रूपियाँमा कारोबार भएको थियो। फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले जोर्डानलाई हराएको छ। आज सन फ्रान्सिस्को वे एरिया स्टेडियममा भएको खेलमा जोर्डान 3-1 गोलले पराजित भएको हो। अस्ट्रेलियाले खेलको 21 मिनटमा रोमानो स्मिथको गोलबाट अग्रता बनाएको थियो। खेलको 50 मिनटमा अली ओलवानले जोर्डनका लागि बराबरी गोल फर्काएका थिए। जोर्डनले विश्वकपमा पहिलो गोल समेत गरेको हो। तर खेलको 76 मिनटमा याजन अल अरबको उपहार गोलमा अस्ट्रेलिया 2-1 अगाडि रहेको थियो। अनि खेलको इन्जुरी समयमा अस्ट्रेलियाका मार्को अर्नाटुविकले पेनाल्टीमा गोल गरेका थिए। जोर्डनलाई 3-1 हराएसँगै समूह जेको अस्ट्रेलियाले महत्वपूर्ण 3 अंक जोड़ेको छ। विश्वकप फुटबलमा आज राति 12:15 बजे पोर्चुगल र कांगोले खेल्दैछन्।
दिउँसो 2 बजेको मर्सेन्डी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेन्डी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेन्डी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज
1: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
2: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665202009।

0: Mania Extreme Energy Drink.
1: Ama, e ama, khana khani bela bhayo, la aunus na.
2: Khana pani ke khanu? Ye bikase chamal kehi swad aune haina. U hamro pala jasto dhindo, aato ko pitho, gaon ko local bhat khana paeko swad auncha.
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुशी, बुहारी पनि खुशी। हाम्रै बेसी सर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी किसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका आठ आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9861 23284 र 9921 80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका सात पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841 26 344, 9841 26 344।
8: विशिष्ट हररी खोली रेडियो मर्सिङ क्याले यो भाषारी कति छाम कुए खैमु खोलिन्थिङ औल्छ्यो।
9: ए छब्बिस तिसै घरी बालोटी र रेडियो मर्सिङ दिङ औल्छ्यो।
10: आफै रेडियो मर्साङ्गी एफएम 95 मेगाहर्ज।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा, आया नि आए।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9850036780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
13: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Sonia.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीवीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
0: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: Mania?
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसलसँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
3: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454148।

0: me a extreme energy drink.
1: Extreme energy drink. Time check. Ahile thik 3 bajeko cha.
2: Extreme energy drink. Taste the difference. Feel the energy.
3: Marsang de FM 95 megahertz. 95 megahertz.
4: नमस्कार, म भोजेन्द्र बस्नेत. उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने. भारतले निकासीमा गरेको अवरोधका कारण नेपालको चिया उद्योग संकटमा सरकारले कुनै पहल नगरेको गुनासो. 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई, समस्या परेमा सहयोग गर्न कठिन. राष्ट्रपाको महाधिवेशनमा प्रतिनिधि र उम्मेद्वारको शुल्क निर्धारण, सभापतिका लागि 51,000, केन्द्रीय सदस्यमा उठ्न 21,000 रूपियाँ लाग्ने. विश्वमा वर्षेनी झण्डै 3,024 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको निष्कर्ष. भूमिगत जल भण्डारहरूको अत्यधिक उत्खनन र प्राकृतिक सिमसारको क्षयीकरण प्रमुख कारण. र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगो र पोर्चुगल खेल्दै. नेपाल खबरमा अब पूरा खबर. भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्. नेपाल चिया उत्पादक संघले आज झापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवै तर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नुपर्नेको जनाएको छ. इलामका 53 भन्दा बढ़ी अर्थोडक्स चिया उद्योग असार 1 बन्द भइसकेका छन्. झापामा साना ठूला गरी 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघले जनाएको छ. झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक 12-14 अर्ब रूपियाँ बराबरको चिया उत्पादन हुने गर्दछ. यो व्यवसायमा झण्डै 60,000 श्रमिक कर्मचारी र किसान आश्रित छन्. चिया निर्यात गर्न नपाएर थन्किँदा श्रमिकको ज्याला र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन समेत कठिन भएको व्यवसायीको भनाइ छ. आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आदित्य पराजुलीले 45 दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो. आफ्ना कुरा सम्बन्धित निकायसम्म पुर्याउन समेत कठिन भएको उद्योगीको भनाइ छ. सरकारले चासो नदेखाएको र उद्योगी व्यापारीको तर्फबाट गरेको प्रयास असफल भएको कारण उद्योग र बगान बन्द गर्नुको विकल्प आफूसँग नरहेको उद्योगीहरूले बताएका छन्. युवा तथा श्रम रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेका जानकारी गराउनु भएको छ. मन्त्रालयगत बजेटको छलफलको जवाफ दिने क्रममा प्रतिनिधि सभाको बैठकमा मन्त्री यादवले यस्तो जानकारी गराउनु भएको हो. त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँको भनाइ छ. घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाइ छ. यस्तै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समय अनुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनु भयो. ऐन संशोधनको मस्यौदा आउँदो 7 दिनभित्र कानून मन्त्रालय पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानूनले पुराना कमजोरीहरूलाई सुधार गर्ने बताउनुभयो. सांसदहरूका प्रश्नको जवाफ दिँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 3 तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागि परेको दावी गर्नुभयो. विदेशमा गएकाहरूको सिप ज्ञान र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको उहाँको भनाइ छ. नेपाल राष्ट्र बैंकले 500 रूपियाँ दरको नयाँ बैंक नोट आजदेखि चलन चल्तीमा ल्याएको छ. नोटको आकार, रंग तथा डिजाइन साबिकै रहेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा भनिएको छ. नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लालीगुनासको पाइन्छाप र दृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने 2 काला थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ. नोटमा रहेको सुरक्षण धागो सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ. नोटको पृष्ठभागमा पाठ्यभागको चित्र रहेको छ. राष्ट्र बैंक अनुसार नयाँ नोटमा गवर्नरको दस्तावेज रहेको छ. राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण गरेको छ. पार्टीका अनुसार प्रति प्रतिनिधि 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारलाई समान शुल्क 41,000 रूपियाँ बुझाउनुपर्छ। केन्द्रीय सदस्यहरूको लागि 21,000 शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ। राष्ट्रपतिको विधान अनुसार उपसभापति 2 महामन्त्री 4 सहमहामन्त्री हुने व्यवस्था रहेको छ। यस्तै कोषाध्यक्ष सहको साध्यक्ष प्रवक्ता 1-1 जना र सहप्रवक्ता 3 जना मनोनित गर्ने व्यवस्था छ। 79 जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 जना सभापतिले मनोनित गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। राष्ट्रपतिले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। राष्ट्रपतिको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या झण्डै 3,000 जना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943334955।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। तनहुँको ब्यास नगरपालिकाले फोहोरजन्य वस्तु बिक्री गरेर झण्डै 25,00,000 रूपियाँ आमदानी गरेको छ। 2082 सालको वैशाख 1 गतेदेखि फोहोर बिक्री गर्न थालेको नगरपालिकाले त्यसपछि अहिलेसम्म 24,71,553 रूपियाँ आमदानी गरेको हो। संकलित फोहोरबाट छानेका पुनः प्रयोग योग्य वस्तु बिक्री गरी नगरपालिकाले आमदानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। अनुसार कागज, प्लास्टिक, धातु, सिसा जन्य लगायत वस्तु बिक्रीबाट आमदानी भएको छ। फोहोर मैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी संकलन गर्न थालेको छ। कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै संकलन गर्ने र बिक्री गर्न योग्य फोहोर बिक्री गरी आमदानी गरेको लम्सालले बताउनुभयो। नगरपालिकाले कुहिने फोहोरलाई भने दुम्सीमा रहेको गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने काम गरिरहेको छ। अब विदेशको खबर। विश्वव्यापी रूपमा वर्षेनी अनुमानित 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ। यो पानी वार्षिक 28 करोड़ मानिसको आवश्यकता पूरा गर्न पर्याप्त हुन्छ। भूमिगत जल भण्डारहरूको अत्यधिक उत्खनन, गम्भीर मौसम जलवायु परिवर्तनले वर्षा चक्रमा बाधा पुर्याउँदा र प्राकृतिक सिमसारको क्षयीकरणका कारण तालदेखि नदीसम्ममा ताजा पानी घटिरहेको विश्व बैंकको 2025 प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। रोइटर्सका अनुसार भू उपग्रह तस्विरहरू विश्वव्यापी रूपमा पानी घट्दै गएका 10 ठाउँ देखाएका छन्। अर्जेन्टिना, बोलिभिया, बोत्सावाना, चिली, इरान, इराक, माडागास्कर, माली, अमेरिका र उज्बेकिस्तानका तालदेखि नदीसम्मका पानी घटिरहेका हुन्। सन् 1990 दशकको शुरूआतदेखि नै विश्वका आधाभन्दा धेरै ठूला तालहरूमा पानी घटेको छ। सन् 1970 हिमनदीको 30% भन्दा धेरै भाग केही क्षेत्रहरूबाट हराएको छ। यस्तै विगत 5 दशकमा झण्डै 41 करोड़ हेक्टर प्राकृतिक सिमसार क्षेत्रहरू नष्ट भएका छन्। यसैबीच मरूभूमिकरण र खडेरीको बारेमा जनचेतना जगाउन क्षयग्रस्त जमीनलाई पुनर्स्थापित गर्ने कार्यलाई प्रवर्धन गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा आज विश्व मरूभूमिकरण तथा खडेरी विरूद्धको दिवस मनाइँदैछ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो खेल्दैछन्। समूह के को यो खेल पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक खेल्न लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कंगो 45 स्थानमा छन्। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, रुबेन डियाज जस्ता खेलाड़ी रहेका छन्। 41 वर्षीय रोनाल्डोले 6 पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि भने जित्न सकेका छैनन्। पोर्चुगलले पछिल्ला 5 खेलमा 4 जित र 1 बराबरीको नतिजा निकालेको छ। यस्तै कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। यसै कारण कंगोले सन् 1974 विश्वकप खेलेको थियो। कंगोको विश्वकप तयारी राम्रो छैन। इबोला भाइरसको संक्रमण कारण टोलीको तयारी प्रभावित बनेको हो। कंगोले पछिल्ला 5 2 जित, 2 हार र 1 बराबरी खेलेको छ। आज राति पाउने 2 अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै बिहान पाउने 5 क्यानाडाको टोरन्टो रंगशालामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै पाउने 8 मेक्सिको सिटी स्टेडियममा समूह केका उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने। भारतले निकासीमा गरेको अवरोधका कारण नेपालको चिया उद्योग संकटमा, सरकारले कुनै पहल नगरेको गुनासो। 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा रहेका, मन्त्री यादवको भनाई समस्यामा परेमा सहयोग गर्न कठिन। राष्ट्रपतिको महाधिवेशनमा प्रतिनिधि र उम्मेद्वारको शुल्क निर्धारण, सभापतिका लागि 51,000 र केन्द्रीय सदस्य उठ्न 21,000 रूपियाँ लाग्ने। विश्वमा वर्षेनी झण्डै 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको निष्कर्ष। भूमिगत जल भण्डारणको अत्यधिक उत्खनन र प्राकृतिक सिमसारको क्षयीकरण प्रमुख कारण। र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगो र पोर्चुगल खेल्दै।
9: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। जिल्ला प्रहरी परिसर काठमाडौँले गएको जेठ महिनामा सञ्चालन गरेको स्वीप अपरेशन अन्तर्गत 1,410 पक्राउ परेका छन्। पक्राउ परेका मध्ये 199 महिला र 3 अन्य लिङ्गका पनि रहेका परिसरका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। अपराध न्यूनीकरण र समाजमा शान्ति सुव्यवस्था कायम गराउन काठमाडौँ प्रहरीले स्वीप अपरेशन चलाएको थियो। जेठ महिनामा काठमाडौँको ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिकलाई अश्लील कार्यमा लगाई दुःख हैरानी दिने युगाण्डा, भियतनाम, थाइल्याण्ड, बंगलादेश र केन्याका गरी 21 महिलालाई पक्राउ गरी डिपोर्ट गरेको प्रहरीले जनाएको छ। यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट छ जना बिचौलिया पक्राउ परेका छन्। यातायात कार्यालयको सेवा प्रवाहमा बाधा पुर्याएको तथा सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा काठमाडौँको चन्द्रागिरी नगरपालिका 5 बस्ने रंजित महर्जन र केदार श्रेष्ठ, चन्द्रागिरी 12 बस्ने आशिष श्रेष्ठ, चन्द्रागिरी 6 बस्ने सबिन तामाङ, काठमाडौँको गोकर्णेश्वर नगरपालिका 8 बस्ने दोर्जे लामा र धादिङको सिद्धले गाउँपालिका 1 डाक्सन गुरूङ रहेका छन्। पशुपति क्षेत्र विकास कोषको गुरु योजना कार्यान्वयनका क्रममा सरकारले अन्याय गरेको भन्दै तिलगंगा क्षेत्रका पीड़ितहरू विगत 45 दिनदेखि धरनामा बसिरहेका छन्। गएको वैशाख 18 र 19 गते सरकारले तिलगंगामा बसोबास गर्दै आएका नागरिकका घर टहरा भत्काइदिएको थियो। आफूहरू सुकुम्बासी नभई करतिरेर वैधानिक रूपमा बसोबास गरिरहेका नागरिक भएको स्थानीय सुदर्शन गौतमको दावी छ। गुरू योजना अन्तर्गत जग्गा अधिग्रहण गर्दा पशुपति क्षेत्रका बासिन्दालाई गोठाटारमा कम्तीमा 4 आना जग्गा दिई पुनर्स्थापना गर्ने सम्झौता 2071 साल असार 1 गते भएको थियो, तर अनुसार जग्गा नपाएकोले आफूहरू घरबार विहीन भएको पीड़ितहरूको गुनासो छ। काठमाडौँ महानगरपालिकाले टोलटोलमा फिल्म महोत्सव आयोजना गर्न 8 स्थानीय संस्था छनौट गरेको छ। सम्पदा तथा पर्यटन विभागले आह्वान गरेको सूचना अनुसार पेश भएका 20 प्रस्तावहरूको मूल्याङ्कनका आधारमा ती संस्थाहरू छानिएका हुन्। विभागकी प्रमुख कुमारी राईका अनुसार महोत्सव असार 5 गते खुल्ला मंचबाट शुरू भई असारभरि हरेक शुक्रबार र शनिबार आयोजना हुनेछ। यस कार्यक्रममा छोटा चलचित्र प्रदर्शनका साथै चलचित्र कला रचनात्मक उद्योगबारे संवाद र सांस्कृतिक कार्यक्रमहरू हुनेछन्। महानगरपालिकाले आउँदो आर्थिक वर्षमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पूर्व तयारी स्वरूप टोलटोलमा फिल्म महोत्सव कार्यक्रम आयोजना गरेको हो। भक्तपुरको श्री विनायक नगरपालिकाले 9 ओडाको कलात्मक कार्यालय भवन निर्माण गरिसके पनि जग्गा अभावले रोकी कोडा नम्बर 104 भवन पनि अब आफ्नै जग्गामा निर्माण हुने भएको छ। स्थानीय स्वर्गीय नरबहादुर राउतको नाममा रहेको झण्डै 1 करोड़ रूपियाँ बराबरको जग्गा ओडा कार्यालय भवन निर्माणका लागि दान प्राप्त भएपछि भवन निर्माण हुन लागेको श्री विनायक नगरपालिका 1 ओडाध्यक्ष सानुकाजी कायस्थले राउत नरबहादुरका 4 छोराबाट दान प्राप्त भएको 4 आना जग्गामा भूमिगत सहितको अत्याधुनिक भवन निर्माणको प्रक्रिया शुरू भएको जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि मुख्य खबर फेरि एकपटक। झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने। भारतले निकासीमा गरेको अवरोधका कारण नेपालको चिया उद्योग संकटमा सरकारले कुनै पहल नगरेको गुनासो। काठमाडौँ प्रहरीको स्वीप अपरेशन अन्तर्गत जेठ महिनामा 1400 जना भन्दा धेरै पक्राउ। अश्लील कार्यमा संलग्न 21 जना विदेशी महिला आफ्नै देश फर्काइए। काठमाडौँ महानगरका टोलटोलमा फिल्म महोत्सव गर्न 8 प्रस्ताव छानिए। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसिसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुसी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमसुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: extreme energy drink.
1: बिस्तारै बिस्तारै बिस्तारै जानु ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
4: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
5: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
4: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
5: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: गुड मर्निङ मिस,
5: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
6: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
5: भेरी गुड, डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
7: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
8: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचोङ।
10: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
11: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
11: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
10: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
11: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
10: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
11: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
10: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
11: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
10: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
11: मासिक एकाइ परीक्षाको व्यवस्था,
10: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
11: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
10: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
11: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
10: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
11: थप जानकारीका लागि
10: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9846074553, 9856045875, 9846857091 र 9846838062।

0: Mania
1: Extreme Energy Drink.
2: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
3: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
2: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
3: ए हो र?
2: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
3: बाप्रे, यति धेरै जोखिम?
2: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
4: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
6: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
7: हेलो, मर्सेङ्गे FM 95 MHz

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिजात कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस विशिष्ट नगरपालिका 8 सेरा लम्जुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98568 2186 फोन 0665 20 293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Media Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
1: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
4: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
5: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
4: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9461626344

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856074486।
4: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
5: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
6: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
8: बेसी सहर नगरपालिकाको जरुरी सूचना। बेसी सहर नगरपालिकाको सहकारी ऐन 2074 दफा 52 अनुसार सहकारी संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्र तपसिल बमोजिमका विवरणहरू सहितको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने बेहोरा अवगत नै छ। हालसम्म पनि कतिपय सहकारीले उक्त प्रतिवेदन पेश नगरेको हुँदा 10 दिनभित्र गत आर्थिक वर्ष 81-82 प्रतिवेदन उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ। साथै उक्त विवरणहरू र यस आर्थिक वर्ष 82-83 मासिक, चौमासिक वित्तीय विवरण तथा वार्षिक साधारण सभा प्रतिवेदन विवरणहरू यस नगरपालिकाको कार्यालयमा उपलब्ध गराई सहकारी विभागको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा समेत प्रविष्ट गर्नुहुन अनुरोध गरिन्छ।
9: बुझाउनु पर्ने कागजातहरू: कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेख परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचत सम्बन्धी नीति तथा योजना, संचालकको नाम तथा बाँकी कार्यविधिको सूची, साधारण सभाको बैठक सम्बन्धी जानकारी, शेयर सदस्य संख्या र शेयर पूँजी, संचालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम।
8: मनोज सिंह बोरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत, बेसी सहर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बेसी सहर, लमसुङ।

0: extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा

0: सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारीको लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठिक

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856474486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
6: सम्पर्क मोबाइल नम्बर 9857013375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
8: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
8: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
9: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जु।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, सङ्गिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
10: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परिम नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यहीमरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँभरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Mania Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ.
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा.
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856426244.
4: हेलो मर्सेङ्गे FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिषहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-5220-209
2: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको बसस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन जैविक मार्गको संरक्षण सुधार पिउने पानीको व्यवस्थापन सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा बुझ्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ। कार्यक्रम सही नोर्वेता
3: कार्यक्रम सही नोर्वेता केमै सही नोर लोई थी बता केमै जान देप्रे केमै थुमे देप्रे रिमे मयुमे देप्रे बिलाख बतामै तारा केमै जे चु कार्यक्रम सही नोर्वेता दक्या बिलखामो चु कार्यक्रम टेरियो मर्संगी 95 मेगाहर्ज रे मंसिरा 21 गते बुधबार 98:08 बजे क्या खसिमो नेबार आमले दो
2: चु कार्यक्रमै लागि केमै जी रेडियो मर्संगी जीमेल आईडी mersangireadio@gmail.com दे फेसबुक मेसेन्जर रि केमै सही नोर्वेता नेपाली र प्रिमरी तिमिल खामु केमै सैनोर्वेता तारे सु कार्यक्रम क्या निजी प्रसारण लमिमो
4: जय श्री राम जय श्री राम।
5: हैन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
4: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
4: हो नि बाबु त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
5: हो नि भाउजू
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
7: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने
6: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
7: प्रोप्राइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विशेषर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ
8: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074
9: ए बिस्तारै बिस्तारै बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
5: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
7: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
6: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ।
0: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
6: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
0: नोट, फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
10: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924 9845386780।
8: सुवर्ण अवसर, सुवर्ण अवसर।
9: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9846193152 र 9846128317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20/8 सेना फिल्म हल चोक, लमजुङ।
10: अनि तयो कागज केमा थिए वा?
11: अँ झिल्काई, के पर्सनल नम्बर ब्लक लै वी?
10: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लै र खर्खाई।
11: अनि ब्याङ्करी
10: ब्याङ्करी
11: अँ।

0: Mania.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949।
3: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Sonia.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बिन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बैङ्कोक लमजुङ सम्पर्क 98461 26344 98461 26344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ
9: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी को लागि सम्पर्क 066-590-999 98477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसी सर साथ

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665240497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: क्योंकि एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आ रही खाई बिले तो माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषय न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो ताने सतर्क ताना ठजर क्या बचेना सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
5: सिद्धार्थ बैंक संबंध सदै भरिलाई।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665220209।

0: California. Extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट
5: हेलो मर्स्याङदी एफएम 95 मेगाहर्ज

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: सुरबीर काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
7: नमस्कार नानी। नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
6: धन्यवाद काका।
7: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
6: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
7: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
6: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
7: हजुर हजुर।
6: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
8: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: Media Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9854213236 र 9854008961।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: सुवर्ण अवसर, सुवर्ण अवसर।
5: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान

खान्छको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विचार आर्ट्स, सेरा फिल्म हल चोक, लमजुङ।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665530 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
6: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
7: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
6: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
8: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
9: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीथर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि, लमजुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: मर्सङ एफएम 95 मेगाहर्ज
3: साथी महेश गेवाली सँगै भोजेन्द्र बस्नेतको स्वागत छ नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
4: मनसून भित्रन अझै ढिलाई एल निनो थप सक्रिय बन्दै जाँदा मनसूनमै खडेरीको चिन्ता खडेरी विरूद्धको पूर्व तयारीमा जुट्न विज्ञको सुझाव
3: म्यानपावर व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद सिप परीक्षण कार्यक्रम रोकियो 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई समस्या परेमा सहयोग गर्न कठिन
4: निकासीमा भएको अवरोधका कारण भोलिदेखि झापाका चिया उद्योग पनि बन्द हुने सरकारले कुनै पहल नगरेको व्यवसायको गुनासो तत्काल दुई देशबीच संवाद गरेर समस्या समाधान गर्नुपर्ने माग
5: अरू देशमा पनि हामी यो जसरी सरलीकरण गरेर काम गर्छौ भन्ने खालको उहाँहरूले काम अगाडि बढाउनु भयो भने उद्योग पनि खुल्छन् किसानलाई सहज हुन्छ
3: एलन मस्कको स्पेस एक्स विश्वको 5 मूल्यवान कम्पनी बन्यो बजारमा सूचीकृत भएपछि शेयर मूल्यमा 50% भन्दा धेरैको वृद्धि
4: र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगो र पोर्चुगल खेल्दै
6: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट

0: सिधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपालमा मनसून प्रवेश गर्ने औसत मिति पार भएको 4 दिन बितिसक्दा पनि मनसून भित्रिएको छैन। एक हप्ता अघि नै नेपालको सीमा क्षेत्रमा आइपुगेको मनसून अझै अघि बढ़न नसकेको मौसमविदले बताएका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक एवं मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार मनसून एक हप्तादेखि जहाँको तही स्थिर छ। जुन 13 तारीक मनसून भित्रने औसत मिति भए पनि 10 दिनसम्मको अघि पछिलाई सामान्य मानिन्छ। तर यस वर्ष प्रशान्त महासागरमा उत्पन्न भएको एल निनोका कारण निकै कम पानी पर्ने अनुमान गरेकाले मनसूनको यो ढिलाइले चिन्ता बढ़ाएको हो। मौसमविद डाक्टर पोखरेल यसपालि पश्चिम क्षेत्र सहित धेरै ठाउँमा चरम सुक्खा हुने जोखिम रहेको बताउनुहुन्छ। नेपालमा पछिल्ला 15 मध्ये धेरैसो हिउँद सुक्खा बनेका छन् भने गएको वर्ष मधेस प्रदेशलाई सुक्खा क्षेत्र नै घोषणा गरिएको थियो। यस्तै लगातार पछिल्ला 3 हिउँदमा 80% भन्दा पनि कम पानी पर्यो, जुन चरम सुक्खाको अवस्था हो। त्रिवीकै सह प्राध्यापक डाक्टर मदन सिग्देल यसपटक सुपर एल निनोको सम्भावना रहेकोले अबको 1 महिनापछि निकै कम पानी पर्न सक्ने बताउनुहुन्छ। उहाँले खडेरीको जोखिमलाई मध्यनजर गर्दै सबै तहका सरकारले तत्काल तयारी थाल्नुपर्ने सुझाव दिनुभएको छ। यसैबीच संयुक्त राष्ट्रसंघको घोषणा अनुसार सन् 1995 हरेक वर्ष जुन 17 तारीकमा मनाइने विश्व खडेरी विरूद्धको संघर्ष दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। मरूभूमिकरण र भूमि क्षयीकरण रोक्दै दिगो भूमि व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकारी बढ़ाउने उद्देश्यका साथ यस वर्ष चरण क्षेत्र पहिचान सम्मान र पुनर्स्थापना गरौं भन्ने नाराका साथ यो दिवस मनाइएको छ।
6: वैदेशिक रोजगार व्यवसायीको विरोधपछि साउदी अरबले नेपाली श्रमिकका लागि एकतर्फी रूपमा लागू गर्न खोजेको अनिवार्य सिप परीक्षण कार्यक्रम हाललाई स्थगित भएको छ। साउदीले आज काठमाण्डुको वसुन्धराबाट सामान्य श्रमिकका लागि स्किल भेरिफिकेशन प्रोग्राम एसभीपी शुरू गर्ने तयारी गरे पनि व्यवसायीहरूको आन्दोलनका कारण यो कार्यक्रम रोकिएको हो। उद्घाटन कार्यक्रम चलिरहेकै बेला 100 को संख्यामा पुगेका म्यान पावर व्यवसायीहरूले साउदीको सिन्डिकेट खारेज गर भन्ने नाराबाजी गरेका थिए। आन्दोलित व्यवसायीहरूले कार्यक्रम स्थलको गेट र बोर्ड समेत हटाइदिएपछि उद्घाटनमा आउने तयारीमा रहनुभएका नेपालका लागि साउदीका राजदूत समेत कार्यक्रममा सहभागी हुनुभएन। विरोधपछि इण्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपालले सूचना निकालेर आजैदेखि लागू हुने भनिएको यो कार्यक्रम हाललाई स्थगित गरिएको जनाइएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिक बहादुर खत्रीले सामान्य काममा जाने श्रमिकलाई समेत 15,000 रूपियाँ अतिरिक्त शुल्क बोकाएर सिप परीक्षण गराउनु अव्यवहारिक र अन्यायपूर्ण भएको बताउनुभयो। सिप परीक्षणको लागि सिप परीक्षार्थीले $100 तिर्नुपर्नेछ।
5: यसैबीच युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेका जानकारी गराउनु भएको छ। मन्त्रालयगत बजेटको छलफलमा सांसदको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यस्तो जानकारी दिनुभएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँको भनाइ छ। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाइ छ। यस्तै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समय अनुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनुभयो। ऐन संशोधनको मस्यौदा आउँदो 7 गतेभित्र कानून मन्त्रालयमा पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानूनले पुराना कमजोरीहरूलाई सुधार गर्ने बताउनुभयो। विदेशमा गएकाहरूको ज्ञान सिप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको उहाँको भनाइ छ।
6: सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुमवासीले लाल पूर्जा वितरण शुरू गर्ने जनाएको छ। आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुमवासीलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी गराउनु भएको हो। काठमाण्डुका सुकुमवासीहरूलाई विस्थापन गरेर सरकारले होल्डिङ सेन्टरमा राखिरहेको छ। लामो समय होल्डिङ सेन्टरमा राख्दा विभिन्न समस्या भएको भन्दै सुकुमवासीहरूले तत्कालै उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका छन्। अघिल्ला सरकारहरूले भूमि आयोग मार्फत काम गर्दै आएकोमा अहिलेको सरकारले भूमि सम्बन्धी समिति बनाएर सुकुमवासीको व्यवस्थापनको काम अगाडि बढ़ाएको छ। मन्त्री रावलले विगतका आयोगहरू राजनैतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुमवासी समस्या समाधान हुन नसकेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार बितेका 30 वर्षमा 12 लाख निवेदन प्राप्त भए पनि अहिलेसम्म 9,000ले मात्र लाल पूर्जा पाउनु लज्जास्पद अवस्था रहेकोले सरकारले संरचनागत परिवर्तन गरेको बताउनुभयो।
5: यस्तै सहकारी क्षेत्रको समस्याका बारेमा जवाफ दिँदै मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न राज्य कोषको एक पैसा पनि खर्च नभएको दावी गर्नुभयो। पछिल्लो 3 महिनामा 8 वटा समस्याग्रस्त सहकारीका 1,452 जना साना बचतकर्ताको 59,04,600 रूपियाँ फिर्ता गरेको उहाँले जानकारी दिनुभयो। त्यो रकम सम्बन्धित सहकारीका संचालक तथा पदाधिकारीहरूको सम्पत्ति र बैंक खाता रोका गरी व्यवस्थापन गरिएको हो। पछिल्लो 3 महिनामा 3,54,49,000 रूपियाँ ऋण असुली भएको र आउँदा दिनमा सहकारीहरूको प्रभावकारी अनुगमन गर्ने उहाँले बताउनुभयो।
6: नेपाल राष्ट्र बैंकले 500 रूपियाँ दरको नयाँ बैंक नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। नोटको आकार रंग तथा डिजाइन साविकै रहेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा भनिएको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लालीगुराँसको पानी छाप तथा दृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने 2 वटा काला थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृति भित्रको कुबेरको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ। नोटमा राखेको सुरक्षण धागो सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठभागमा पाटेबाको चित्र रहेको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटमा गवर्नर विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रति प्रतिनिधि 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारले समान शुल्क 41,000 तथा केन्द्रीय सदस्यहरूको लागि 21,000 रूपियाँ शुल्क बुझाउनुपर्ने पार्टीले जनाएको छ। राष्ट्रपाको विधान अनुसार उपसभापति 2, महामन्त्री 4, सहमहामन्त्री हुने व्यवस्था छ। यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्ता 1-1 जना र सहप्रवक्ता 3 जना मनोनित गर्ने व्यवस्था छ। 99 जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। राष्ट्रपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। राष्ट्रपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिहरूको संख्या झण्डै 3,000 जना रहेको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा चिया उद्योग बन्द हुनुको कारण र यसको प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेटर को बानी लाग्छ।
0: पीपल्स कैंपस काठमांडू को भर्ना संबंधी सूचना।
8: 45 वर्ष को विश्वास बोकेको देशकै अग्रणी सामुदायिक कैंपस पीपल्स कैंपस काठमांडू पकना जोल में व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढ़ाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
8: यहाँ टीयू अन्तर्गत का एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
0: थप जानकारी का लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनसूनभित्र न अझै ढिलाइ एलनिनो थप सक्रिय बन्दै जाँदा मनसूनमै खडेरीको चिन्ता खडेरी विरूद्धको पूर्व तयारीमा जुट्न बिग्रिएको सुझाव म्यान पावर व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद स्थित पहिचान कार्यक्रम रोकियो 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई समस्या परेमा सहयोग गर्न कठिन सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुम्बासीहरू लाल पूजा वितरण शुरू गर्ने मन्त्री रावलको दावी राष्ट्रपाको महाधिवेशनका लागि प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण लगायतका खबर प्रस्तुत गर्यो।
6: नेपाल दर्पणमा अब बाँकी प्रसंग। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण छापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाल चिया उत्पादक संघले आज छापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवै तर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नु परेको जनाएको छ। इलामका 53 भन्दा बढ़ी अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि बन्द भइसकेका छन्। झापामा साना ठूला गरी 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघले जनाएको छ। झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक 12-14 अर्ब रूपियाँ बराबरको चिया उत्पादन हुने गर्छ। यो व्यवसायमा झण्डै 60,000 श्रमिक कर्मचारी र किसान आश्रित छन्। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आदित्य पराजुरीले 45 दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो। चिया निकासीमा आएको समस्या बारे हृदय रिमालले टी अलायन्स अफ नेपालका अध्यक्ष गोपाल दाहालसँग कुराकानी गर्नुभएको छ।
9: एकैचोटि नोटिस बिनै होइन, जस्तो अब सधैँ अब वर्षौंदेखि चिया त्यसले आयात गरिरहेको नेपालको चिया होइन, अहिले आएर एकैचोटि चाहिँ विभिन्न कुरामा कडाई गर्नु चाहिँ अलिकति सान्दर्भिक नभए जस्तो थोरै देखिँदैछ। नेपालमै गोदाममै राखेर ल्याब टेस्टिङ, त्यहाँबाट स्याम्पल झिकेर लगेर ल्याब टेस्टिङ गरेर त्यसको रिपोर्ट आए चाहिँ सहज हुन्थ्यो। यता भन्सार पास भएर उता इन्डियाबाट भन्सार पास भइसकिसकेपछि स्याम्पल लिएर जाने, गोदाममा राखिसकेपछि स्याम्पल लाने, यी विभिन्न कुराले गर्दा चाहिँ समस्या के हुन्छ भन्दाखेरि लु पास भयो भने त लु त्यसलाई ओके छ, किन्यो बाहिरले किन्छ, इन्डियाले नै ओके गरेर सकियो त्यो। यदि फेल भइदियो भने त्यसलाई रिटर्न ल्याउने समस्या छ सबैभन्दा ठुलो कुरो नि। ब्याट अथवा सबै कुरा तिरेर अनि लागेको खर्च अनि त्यसमा ल्याब टेस्टिङ लाग्ने खर्च विभिन्न जोड्दाखेरि त्यो चियाको मूल्य जिरोमा जाने अवस्था छ।
10: यसबाट व्यवसायीहरू कति प्रभावित पीड़ित हुने अवस्था छ र श्रमिकहरूको चाहिँ समस्या के हुन्छ? मजदूरहरू कति
9: हजारौं श्रमिकहरू त अलबत्र पर्ने भइहाले होइन, चियाबाटै बाँचेका किसानहरू छन्। क्षेत्रको अरू जिल्लाको तुलनामा बाहिर नजाने, कम मात्रामा बाहिर जाने जिल्ला भनेको इलाम छ। केटाकेटी पढाउनुदेखि लिएर खानाकोदेखि लिएर औषधि उपचारको लागि सबै यसैमा निर्भर थियो। समग्र राज्यमा पनि अब खरबौं रुपियाँ पैसा आउने नै लिएको नै रोकिँदैछ नि त, रोकिँदैछ नि त। यहाँ त सधैँ भारतमुखी नै मात्रै भएर बस्नु हुँदैन भन्ने खालको एउटा भारतले आफै पास सिकायो कि जस्तो पनि लाग्छ मलाई। जसरी
10: केही समय अघिदेखि नै अलिकति चर्चा भइरहेको थियो सामान्यतया, यो बीचमा चाहिँ सरकारी पक्षबाट के पहल भयो, यहाँहरूले चाहिँ के समन्वय गर्नुभयो र समस्या कहाँबाट चाहिँ 81 बन्दै गर्नुपर्ने अवस्था आयो?
9: सधैँ पनि आजभन्दा 10-15 वर्ष अगाडिदेखि नि भारतले गर्दै गरेको नि यो माध्यम यो हुन चाहिँ होइन, तर त्यतिखेर चाहिँ सामान्य रूपले चाहिँ उनीहरूले खोलिन्थे 1 महिना 15 दिन होइन, 10 दिन 12 दिन त्यस्तै बन्द हुन्छ भन्ने हिसाबले बन्द गर्थे होइन। आधिकारिक जानकारी चाहिँ खासै नभएकै भन्नुपर्छ, उहाँहरूको मिडियामा देखे मात्रै त हो नि, हामीले फेरि तिमीहरूको त्याग निराज हामी लिन सक्छौ न भन्ने खालको चाहिँ अधिकारी चाहिँ उहाँहरूले के जानकारी गराउनु भएको छ नेपाल सरकारमा सधैँ भने त्यो अनुसारले अलिक अगाडिदेखि नै एउटा रणनीतिमा जानु पर्थ्यो होला होइन। सधैँ भनेको चाहिँ यी विभिन्न कुराको मापदण्ड राखेर चाहिँ खासै इस्यु बनाएको थिएन होइन, तिमीहरूको चियामा अलिकति समस्या छ अनि त्यहाँदेखि त्यसै भन्ने हो भने फेरि पछाडि लिने, तर पछाडि चाहिँ के हो भन्दाखेरि 100% अब उहाँहरूकोले गर्नुभएको मापदण्डमा चाहिँ हामी पूरा गर्न सक्नुपर्ने अवस्था भन्ने खालको आयो होइन। त्यो चाहिँ अब जर्मन, जापान, अमेरिका विभिन्न ठाउँमा चाहिँ ल्याब टेस्टिङ भइहरू जाँदा अहिलेसम्म कुनै पनि इस्यु नआएको, कुनै बिस्तारीहरू नदेखिएको, यो सुनिश्चित तरिकाले गर्न खोजियो भने चाहिँ इन्डिया टी बोर्डलाई नै गर्नु पर्यो, फेरि होइन भने चाहिँ यसलाई चाहिँ सहजीकरणको लागि चाहिँ इन्डिया टी बोर्ड पनि अलिकति लाग्नुपर्छ कि भनेर चाहिँ लाग्छ मलाई।
10: भारतसँग मात्रै यो चिया बिक्री गर्दाखेरि निर्भर नभएर उत्पादनलाई चाहिँ अरू अरू देशमा पनि बेच्न सकिन्छ अथवा पठाउन सकिन्छ, निर्यात गर्न सकिन्छ भन्ने कुरा भयो। राष्ट्रिय बजारको सम्भावनालाई सरकारले कसरी पहिल्याउने, कसरी पहिचान गर्ने र तत्काल के गर्नुपर्ने, के छ यहाँहरूको माग?
9: अब इन्डिया टी बोर्डसँग सामान्य रूपले पहिलो नम्बरमा वार्ता गर्नु पर्यो, पहिला नम्बरमा होइन। त्यो वार्ता सक्सेस हुन्छ हुँदैन भन्ने कुरालाई मध्यनजर राख्दै गर्नुभन्दा अगाडि चाहिँ उद्योगहरू बन्द नगराउनको निमित्त उहाँहरूले पहल सँगसँगै उद्योगमा हुने समस्या जुन छ नि, किसान श्रमिक जुन हरियो पत्तीको मूल्यको एउटा सीमित निर्धारण गरेर त्यो हरियो पत्तीको मूल्य अनुसारको होइन रकम चाहिँ उद्योगहरूलाई चाहिँ सहज रूपले नेपाल सरकारले चाहिँ अहिले दिएर तिमीहरू उद्योग सञ्चालन गर, भोलि गएर पर्सि गर, इन्डिया नभए अरू देशमा पनि हामी यो जसरी सञ्चालन गरेर काम गर्छौँ भन्ने खालको चाहिँ उहाँहरूले चाहिँ काम अगाडि बढाउनु भयो भने उद्योग पनि खुल्छन्, किसानलाई सहज हुन्छ, राष्ट्रले पनि अर्को राष्ट्रको लागि चाहिँ अलिकति पहल अगाडि बढाएर चाहिँ सधैँ अप्ठ्यारो स्थितिबाट मुक्ति पाउने सम्भावना चाहिँ बढ्छ जस्तो लाग्छ।
6: उहाँ हुनुहुन्थ्यो टी अलायन्स अफ नेपालका अध्यक्ष गोपाल दाहाल। यसैबीच नेपाली कांग्रेसका सचेतक निष्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ। गुणस्तर परीक्षणको नाममा भारतले चिया निर्यातमा रोक लगाएपछि उहाँले आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै यस्तो माग गर्नुभएको हो। सचेतक राईले भारतले चिया निर्यातमा रोक लगाउँदा चिया उद्योग बन्द भई आश्रित श्रमिकहरूको बेहाल हुँदा पनि सरकारले समस्या समाधानका लागि पहल नगरेको गुनासो गर्नुभयो। यसैबीच कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको दावी गर्नुभएको छ। आफ्नो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षक माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक पहल गरिएको र त्यो सकारात्मक दिशातिर गइरहेको बताउनुभयो।
5: नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले व्यवसायहरूलाई थुन्ने संस्कृतिको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। चेम्बरले आयोजना गरेको बजेट सम्बन्धी छलफलमा उहाँले व्यवसायहरूलाई आशंकाकै भरमा थुन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको हो। आर्थिक अपराध प्रमाणित नभई अनुसन्धानकै क्रममा हुने धरपकड़ले लगानी मैत्री वातावरणमा नकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ। पहिला सुन्ने, अपराध प्रमाणित भए वित्तीय कार्यवाही गर्ने नीति अपनाउनु पर्ने, नीति अवलम्बन गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले एउटै क्षेत्रमा धेरै निकायको हस्तक्षेपका कारण व्यवसायी त्रासमा रहने अवस्था रहेको भन्दै एक क्षेत्र एक नियामकको अवधारणा लागू गर्नुपर्ने बताउनुभयो। सम्पत्ति शुद्धिकरण सम्बन्धी व्यवस्थाले अहिले निजी क्षेत्रमा त्रास सृजना गरेको उहाँको भनाइ छ। 2064 साल अघि वैधानिक रूपमा आर्जित सम्पत्तिको अभिलेख राज्यसँग व्यवस्थित रूपमा नरहेको अवस्थामा यसमा पुनर्विचार गर्नुपर्ने उहाँको भनाइ छ।
6: लगातार चार कारोबार दिन घटेको शेयर बजार आज केही सामान लिएको छ। शेयर बजार परिसूचक नेप्सी आज 0.08 अंकले बढ़ेर 2705.53 बिन्दुमा रहेको छ। आज विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेका छन्। आज कारोबार रकम भने घटेको छ। हिजो 4.04 अर्ब करोड़को कारोबार भएकोमा आज 352 कम्पनीका 83,75,000 कित्ता शेयर 3.63 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
15: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
14: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
15: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696।
16: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। त्रिभुवन विश्वविद्यालय त्रिवेले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिवेको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना निकालेर अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबूलियत नामा एवं नियमानुसार कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइने उल्लेख गरिएको छ। त्रिविका अनुसार अध्ययन विदा लिएर सेवामा नफर्किएका 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भइसकेको छ। विश्वविद्यालयले अध्ययन विदा दक्ष अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उत्पादन गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। केही प्राध्यापकहरूले अध्ययन विदाको दुरूपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिवेको भनाइ छ।
5: तनहुँको व्यास नगरपालिकाले फोहोरजन्य वस्तु बिक्री गरेर झण्डै 25,00,000 रूपियाँ आमदानी गरेको छ। 2082 सालको वैशाख 1 गतेदेखि फोहोर बिक्री गर्न थालेको नगरपालिकाले त्यसपछि अहिलेसम्म 24,71,553 रूपियाँ आमदानी गरेको हो। संकलित फोहोरबाट छानेका पुनः प्रयोग योग्य वस्तु बिक्री गरी नगरपालिकाले आमदानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। उहाँका अनुसार कागज, प्लास्टिक, धातु, सिसाजन्य लगायत अन्य वस्तुबाट आमदानी भएको छ। फोहोर मैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी संकलन गरेर आमदानी समेत गर्न थालेको हो।
6: पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ। युवा पुस्ताले जनै बनाउन चासो नराख्दा जनै बनाउने सिप गाउँघरबाट हराउँदै गएको हो। जनै बनाउने सिप युवामा हस्तान्तरण आवश्यक रहेको ठहर गर्दै पाल्पाको तानसेनमा युवालाई जनै बनाउने सिप सिकाउन थालिएको छ। तानसेन नगरपालिका 2 कार्यालयको आर्थिक सहयोगमा तानसेनमा सञ्चालन गरिएको तालिममा 40 जनाले जनै बाँट्ने सिप लिन थालेका छन्। तानसेनका 75 वर्षीय वेद बस्याल जनै बाट्ने संस्कृति हराउँदै जान थालेका बेला नयाँ पुस्ताले जनै बनाउन थालेपछि खुशी लागेको बताउनुहुन्छ।
5: पशुपति क्षेत्र विकास कोषको गुरु योजना कार्यान्वयनका क्रममा सरकारले अन्याय गरेको भन्दै तिलगंगा क्षेत्रका पीड़ितहरू बितेको 45 दिनदेखि धरनामा बसिरहेका छन्। गएको वैशाख 18 र 19 गते सरकारले तिलगंगामा बसोबास गर्दै आएका नागरिकहरूका घर टहरा भत्काएको थियो। आफूहरू सुकुम्बासी नभई कर तिरेर वैज्ञानिक रूपमा बसोबास गरिरहेका नागरिक भएको स्थानीय सुदर्शन गौतमको दावी छ। गुरु योजना अन्तर्गत जग्गा अधिग्रहण गर्दा पशुपति क्षेत्रका वासिन्दालाई गोठाटारमा कम्तीमा 4 आना जग्गा दिई पुनर्स्थापना गर्ने सम्झौता 2071 साल असारे गते भएको थियो, तर त्यसअनुसार जग्गा नपाएकाले आफूहरू घरबार विहीन भएको पीड़ितको गुनासो छ।
6: जिल्ला प्रहरी परिसर काठमाण्डुले गएको जेठ महिनामा सञ्चालन गरेको स्वीप अपरेशन अन्तर्गत 1,410 जना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये 199 महिला, 3 जना अन्य लिंगका र बाँकी पुरूष रहेका परिसरका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। अपराध न्यूनीकरण र समाजमा शान्ति सुव्यवस्था कायम गराउन काठमाडौँ प्रहरीले स्वीप अपरेशन चलाएको थियो।
5: नेपाल दर्पणमा अब विदेशको खबर। एलन मस्कको स्पेस एक्स विश्वको 500 भन्दा मूल्यवान कम्पनी बनेको छ। आफ्नो शेयर मूल्यमा भएको वृद्धिपछि स्पेस एक्सले अमेजनलाई उछिनेर 500 नम्बरमा उक्लिएको बीबीसीले जनाएको छ। अमेरिकाको न्यूयोर्कको प्रविधि केन्द्रित नास्ड्याक स्टक एक्सचेन्जमा सूचीकृत भएको केही दिनपछि स्पेस एक्सको शेयर मूल्य 50% धेरैले बढ़ेको छ। स्पेस एक्सले आईपीओ मार्फत कृतिमानी 75 अर्ब अमेरिकी डलर संकलन गरेको थियो। स्पेस एक्स शेयर बजार पुरस्कृत भएसँगै 54 वर्षीय मस्क विश्वको पहिलो खर्बपति बन्नुभएको छ। रकेट बनाउने कम्पनी स्पेस एक्सको बजार मूल्य अहिले 27 खर्ब 80 अर्ब डलर पुगेको छ। यस्तै जेफ बेजोसको विश्वकै ठूलो ई कमर्स कम्पनी अमेजनको बजार मूल्य 26 खर्ब 60 अर्ब डलर छ। एआई कोडिङ स्टार्टअप कर्सरलाई 60 अर्ब डलरमा किन्ने घोषणा गरेपछि स्पेस एक्सको मूल्य 81 बढ़ेको हो। अहिले विश्वकै मूल्यवान कम्पनी चिप निर्माता एनभिडिया हो। यस्तै दोस्रो नम्बरमा गुगलको मातृ संस्था अल्फाबेट, तेस्रो नम्बरमा आइफोन बनाउने कम्पनी एप्पल र चौथो नम्बरमा सफ्टवेयर कम्पनी माइक्रोसफ्ट रहेका छन्।
6: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो खेल्दैछन्। समूह केको यो खेल पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 औं र डीआर कंगो 45 औं स्थानमा छ। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, रुबेन डियाज जस्ता खेलाड़ी छन्। 41 वर्षीय रोनाल्डोले 6 औं पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि जित्न सकेका छैनन्। पोर्चुगलले पछिल्ला 5 खेलमा 4 जित र 1 बराबरी नतिजा निकालेको छ। यस्तै कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। यसअघि कंगोले सन् 1974 विश्वकप खेलेको थियो। त्यति बेला कंगोको नाम जाहेर थियो। कंगोमा युआन विशा, चान्स मम्बेबा, स्यामुएल मुतुसामी जस्ता खेलाड़ी छन्। यद्यपि कंगोको विश्वकप तयारी राम्रो छैन। इबोला भाइरसको संक्रमणका कारण टोलीको तयारी प्रभावित बनेको छ। कंगोले पछिल्लो 5 खेलमा 2 जित र 2 हार र 1 बराबरी खेलेको छ। आज राति पाउने 2 बजे अमेरिकाको डालस रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै बिहान पाउने 5 बजे क्यानेडाको टोरन्टो रंगशालामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान पाउने 8 बजे मेक्सिको सिटी स्टेडियममा समूह केको उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
5: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: मनसून भित्रन अझै ढिलाई, एल निनो थप सक्रिय बन्दै जाँदा मनसूनमै खडेरीको चिन्ता, खडेरी विरूद्धको पूर्व तयारीमा जुट्न विज्ञको सुझाव।
5: म्यान पावर व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद सीप परीक्षण कार्यक्रम रोकियो। 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई, समस्या परेमा सहयोग गर्न कठिन।
6: निकासीमा भएको अवरोधका कारण भोलिदेखि झापाका चिया उद्योग पनि बन्द हुने, सरकारले कुनै पहल नगरेको व्यवसायीको गुनासो, तत्काल दुई देशबीच संवाद गरेर समस्या समाधान गर्नुपर्ने माग।
5: एलन मस्कको स्पेस एक्स विश्वको 5 औं मूल्यवान कम्पनी बन्यो। बजारमा सूचीकृत भएपछि शेयर मूल्यमा 50% भन्दा धेरैको वृद्धि।
6: र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगु र पोर्चुगल खेल्दै।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665920973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841454448।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: नमस्कार, म वसन्ता। रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org/ साँझ 6:35 बजेको मर्स्याङ्दी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: गण्डकी प्रति सरकारबाट लमजुङका स्थानीय तहलाई 17,08,68,000 अनुदान पाउने, चालू आर्थिक वर्षको तुलनामा 7,00,000 रूपियाँ कम। आगामी आर्थिक वर्षमा लमजुङमा 20 जलविद्युत आयोजनाको रोयल्टी आउने, धेरै आयोजनाको रोयल्टी आउनेमा दौड़ दी गाउँपालिका। बेसीसरका 4 स्थानमा बाली उपचार शिविर, 144 किसान लाभान्वित र दौड़दीमा वातावरण संरक्षणमा शान्ति मिलन युवा क्लबको सक्रियता। दौड़दी र किसेदी खोलामा माछा मारे 5,000 जरिवाना। अब समाचार विस्तारमा। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट अनुसार लमजुङका स्थानीय तहका लागि करिब 17 करोड़ बढ़ी रकम अनुदान प्राप्त हुने भएको छ। प्रदेश सरकारले सार्वजनिक गरेको बजेट अनुसार आर्थिक वर्ष 2083/84 लागि लमजुङलाई 17,08,68,000 रूपियाँ विनियोजन भएको हो। प्रदेश सरकारले लमजुङ जिल्लालाई चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि 7,14,000 रूपियाँ कम बजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्ष 82/83 लागि लमजुङका 8 स्थानीय तहलाई 17,15,82,000 रूपियाँ विनियोजन भएको थियो। प्रदेश सरकारले सार्वजनिक गरेको स्थानीय तह वित्तीय हस्तान्तरण विवरण अनुसार जिल्लाका 8 स्थानीय तहमध्ये सदरमुकाम समेत रहेको बेसीसर नगरपालिकाले सबैभन्दा धेरै 2,75,75,000 रूपियाँ बजेट पाउने भएको छ। बेसीसरले चालू आर्थिक वर्षमा 2,75,69,000 रूपियाँ बजेट पाएको थियो। जिल्लाको सुन्दरबजार नगरपालिकाले आगामी आर्थिक वर्षमा 2,64,69,000 रूपियाँ पाउने भएको छ। चालू आर्थिक वर्षमा सुन्दरबजार नगरपालिकाले 2,34,76,000 रूपियाँ पाएको थियो। यसैगरी जिल्लाको मध्य नेपाल नगरपालिकाले 2,23,14,000 रूपियाँ पाउने भएको छ। मध्य नेपालले चालू वर्षमा 2,23,86,000 रूपियाँ पाएको थियो। जिल्लाका नगरपालिका मध्ये सबैभन्दा कम राइनस नगरपालिकाले भने आगामी आर्थिक वर्षमा 2,02,88,000 रूपियाँ मात्रै पाउने भएको छ। चालू आर्थिक वर्षमा राइनसले 2,05,91,000 रूपियाँ पाएको थियो। जिल्लाको गाउँपालिका मध्ये पनि सबैभन्दा धेरै मर्स्याङ्दी गाउँपालिकाको लागि 2,12,92,000 रूपियाँ विनियोजन भएको छ। मर्स्याङ्दीले चालू आर्थिक वर्षमा 2,14,71,000 रूपियाँ बजेट पाएको थियो। यसैगरी दौर्दी गाउँपालिकाले आगामी आर्थिक वर्ष 2,08,11,000 रूपियाँ बजेट पाउने भएको छ। चालू आर्थिक वर्ष दौर्दीको लागि 2,07,62,000 रूपियाँ रहेको थियो। जिल्लाको विकट मध्येको दुधपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि 1,75,90,000 रूपियाँ बजेट पाउने भएको छ भने सबैभन्दा कम कोलसुथार गाउँपालिकाले आगामी आर्थिक वर्ष 1,75,29,000 रूपियाँ पाउने भएको छ। दुधपोखरीले चालू आर्थिक वर्ष 1,76,23,000 रूपियाँ पाएको थियो भने कोलसुथार गाउँपालिकाले चालू आर्थिक वर्ष 1,76,64,000 रूपियाँ बजेट पाएको थियो। चारवटा नगरपालिका र 4 गाउँपालिका रहेको लमजुङमा नगरपालिकाहरूका लागि मात्रै 9,36,46,000 रूपियाँ विनियोजन भएको छ भने गाउँपालिकाहरूको लागि 7,72,22,000 रूपियाँ विनियोजन भएको छ। आगामी आर्थिक वर्षमा लमजुङमा 20 जलविद्युत आयोजनाको रोयल्टी आउने भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष 2083/84 कार्यान्वयन हुने गरी विभिन्न सूचकहरूको आधारमा जिल्लाका रोयल्टी प्राप्त गर्ने स्थानीय तहहरूको नाम सिफारिश गरेको हो। आयोगले गरेको सिफारिश अनुसार जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट दौर्दी गाउँपालिकाले रोयल्टी प्राप्त गर्ने भएको छ। दौर्दीले मात्रै विभिन्न फरक फरक 7 जलविद्युत आयोजनाको रोयल्टी प्राप्त गर्ने भएको हो। सो बाहेक जिल्लाको मर्स्याङ्दी गाउँपालिकाले पनि 6 जलविद्युत आयोजनाबाट रोयल्टी प्राप्त गर्ने भएको छ। मर्स्याङ्दी गाउँपालिका अन्तर्गतका साना तथा ठूला गरी 6 आयोजनाबाट सो गाउँपालिकाले रोयल्टी पाउने भएको हो। यसै गरी जिल्लाको सदरमुकाम समेत रहेको विशेषर नगरपालिका र कोलसुथर गाउँपालिकाले भने फरक फरक 4 जलविद्युत आयोजनाको रोयल्टी प्राप्त गर्ने भएका छन्। जिल्लाको दुधपोखरी गाउँपालिका र सुन्दरबजार नगरपालिकाले फरक फरक 3-3 जलविद्युत आयोजनाको रोयल्टी प्राप्त व्यवस्था गर्ने भएका छन्। सो बाहेक जिल्लाको राइनस नगरपालिका र मध्य नेपाल नगरपालिकाले दुई दुईवटा जलविद्युत आयोजनाको रोयल्टी पाउने आयोगले गरेको सिफारिशमा उल्लेख छ। आयोगले जलविद्युत आयोजना निर्माण भएको स्थानीय तहको वडा समेत हिटान गरी मुख्य क्षेत्र र प्रभावित क्षेत्रलाई फरक फरक सूचकमा राखी रोयल्टी बाँडफाँडका लागि सिफारिश गरेको छ। जिल्लाका स्थानीय तहहरूमा रोयल्टी प्राप्त गरे जलविद्युत आयोजनाहरूमा चेपे गैजोरमा चेपे जलविद्युत आयोजना, सुपर चेपे जलविद्युत आयोजना र चेपेखोला जलविद्युत आयोजना रहेका छन्। यसै गरी दोर्दी अन्तर्गत दोर्दी एक, छ्याङदी, दोर्दी खोला, सुपर दोर्दी, छ्याङदी, अपर दोर्दी ए लगायतका आयोजना रहेका छन्। यस्तै मर्स्याङदी गरिडोरमा रहेका मध्य मर्स्याङदी जलविद्युत आयोजना, माथिल्लो मर्स्याङदी जलविद्युत आयोजना, न्यादी जलविद्युत आयोजना, खुदी जलविद्युत आयोजना, रादी जलविद्युत आयोजना, सिउरी जलविद्युत आयोजना र अप्पर स्याङ्गे जलविद्युत आयोजना रहेका छन्। जिल्लाका स्थानीय तहहरूमा रोयल्टी प्राप्त गर्ने आयोजनाहरूमा मिदिम गरिडोरमा मिदिम खोला र अप्पर मिदिम खोला जलविद्युत आयोजना रहेका छन् भने पश्चिम लमजुङमा रुदी ए र रुदी बीबाट पनि जिल्लाका स्थानीय तहहरूमा रोयल्टी प्राप्त हुने भएको छ। नेपालको संविधान, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 बमोजिम प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको 50% हिस्सा संघीय सरकारलाई, 25% हिस्सा सम्बन्धित प्रदेश सरकार र 25% हिस्सा सम्बन्धित स्थानीय तहलाई बाँडफाँड गर्नुपर्ने प्रावधान रहेको छ। विशेषर नगरपालिकाका विभिन्न चार स्थानमा बाली उपचार शिविर सम्पन्न भएको छ। विशेषर नगरपालिका कृषि विकास शाखाको आयोजनामा वडा नम्बर एक नयाँ गाउँ, वडा नम्बर एघारको भरबोट, वडा नम्बर दुई गैरी र वडा नम्बर दश बेसी भाषकमा निशुल्क बाली उपचार शिविर भएको हो। चालू आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत बालीमा देखिएका विभिन्न समस्या पहिचान, समाधान तथा व्यवस्थापनका लागि घुम्ती शिविर आयोजना गरिएको कृषि विकास शाखा प्रमुख ममता अधिकारीले बताउनुभयो। एउटै स्थानमा भएको शिविरमा 144 जना किसानहरूले सेवा लिएका छन्। शिविरमा किसानहरूले ल्याएका बालीका समस्याग्रस्त भागहरू, डाँट, फल, पात, जरा वा सम्पूर्ण विरूवा परीक्षण तथा कृषि प्राविधिकहरूबाट रोग तथा किराको पहिचान, उपचार विधिको बारेमा जानकारी तथा प्राविधिक परामर्श सेवा प्रदान गरिएको थियो। वातावरणीय अनुकूलता, वातावरणीय स्वास्थ्य तथा भूमिको उर्वरशीलता र उत्पादनशीलतालाई दिगो रूपमा बचाइ राख्न जैविक विषादी, वनस्पतिक विषादीहरूको वितरण गर्नुका साथै वातावरण मैत्री कृषि प्रविधिको बारेमा किसानहरूलाई जानकारी गराइएको थियो। शिविरमा कृषि विकास शाखा प्रमुख अधिकारी, कृषि प्राविधिकहरू सञ्जय बुढामगर, सोभित थापा र बिर्जन गुरूङले सेवा प्रदान गर्नुभएको थियो। शिविर जेठ 29 असार 1 गतेसम्म सञ्चालन गरिएको थियो। शिविरले बारी नालीमा हुने क्षति कम गरी उत्पादन वृद्धिमा सहायता पुग्ने अपेक्षा लिएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको वासस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा बुझ्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यिनको अवैध चोर शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने व्यवहार समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
4: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, एचए, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
5: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गते सम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
4: थप जानकारीको लागि सम्पर्क
5: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0565 95 911, 98452 11 511, 98457 0 78 69।
4: पुनश्च यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
6: सुवर्ण अवसर सुवर्ण अवसर।
7: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेना फिल्म हल चोक, लमजुङ।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमसुङको दोर्दीमा क्रियाशील शान्ति मिलन युवा क्लबले वातावरण संरक्षण तथा सरसफाई अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित विभिन्न निर्णय गरेको छ। क्लबका अध्यक्ष गोविन्द राणा मगरको अध्यक्षतामा भएको आमभेलाले दोर्दी खोला र किसिदी खोलाको संरक्षणलाई प्राथमिकतामा राख्दै नयाँ कार्ययोजना अघि सारेको हो। नौथर सेरा ओरपुरका आमा तथा बाबा समूह र युवाहरूको सहभागितामा भएको भेलाले स्थानीय जलस्रोत, प्राकृतिक सम्पदा तथा पर्यावरण संरक्षणका लागि दोर्दी खोला र किसिदी खोलामा हुने फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउने निर्णय गरेको छ। विशेष गरी प्लास्टिक जन्य तथा सिसाजन्य फोहोर जथाभावी फाल्ने कार्य नियन्त्रण गरिने तथा बाहिरबाट आउने व्यक्तिहरूले नदी तथा आसपासको क्षेत्रमा फोहोर गर्ने गतिविधिमाथि निगरानी बढ़ाइने जनाइएको छ। निर्णय अनुसार प्लास्टिक, सिसा तथा अन्य कुहिने नकुहिने फोहोरलाई तोकिएको डम्पिङ स्थलमा मात्रै व्यवस्थापन गरिनेछ। साथै नदी तथा सार्वजनिक क्षेत्रको सरसफाईलाई निरन्तरता दिने क्लबले प्रत्येक आइतबार नियमित सरसफाई अभियान सञ्चालन गर्ने जनाएको छ। जलचर तथा जैविक विविधताको संरक्षणका लागि दोर्दी र किसेदी खोलामा अवैध रूपमा माछा मार्ने कार्यलाई पूर्ण रूपमा निषेध गरिएको छ। क्लबले विषादी, करेन्ट वा अन्य अवैध माध्यम प्रयोग गरी माछा मार्ने व्यक्तिलाई नगद 5,000 जरिवाना गरिने व्यवस्था गरेको छ। क्लबका अनुसार पछिल्लो समय नदी क्षेत्रमा बढ़दो फोहोर, जल प्रदूषण तथा प्राकृतिक स्रोतको दोहनका कारण वातावरणीय असर देखिन थालेपछि संरक्षण अभियानलाई कड़ाईका साथ अघि बढ़ाएको हो। सफा हाम्रो ठाउँ हाम्रो जिम्मेवारी भन्ने नारासहित शान्ति मिलन युवा क्लबले दोर्दी क्षेत्रलाई स्वच्छ, हरावरा र पर्यावरण मैत्री बनाउने लक्ष्य लिएको जनाएको छ। क्लबले स्थानीयवासी, सरकारवाला निकाय तथा युवाहरूलाई संरक्षण अभियानमा सक्रिय सहभागिताका लागि समेत आह्वान गरेको छ। लमसुङको कोलासोथार गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा अन्तर माध्यमिक विद्यालय शैक्षिक सामग्री प्रदर्शनी मेला 2083 मालिङमा सम्पन्न भएको छ। गाउँपालिकाभित्र रहेका 9 माध्यमिक विद्यालयहरूको सहभागिता रहेको मेलामा विद्यार्थी तथा शिक्षकहरूले तयार गरेका विभिन्न सृजनात्मक नवप्रवणात्मक तथा उपयोगी शैक्षिक सामग्रीहरू प्रदर्शन गरेका थिए। प्रदर्शनी मार्फत विद्यालयमा सञ्चालन भइरहेका सिकाई क्रियाकलाप विद्यार्थीहरूको सृजनशीलता तथा व्यावहारिक ज्ञानलाई उजागर गरिएको थियो। कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्लेको अध्यक्षता तथा पालिका अध्यक्ष सूर्यप्रसाद गुरूङको प्रमुख आतिथ्यमा भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष गुरूङले शैक्षिक सामग्री प्रदर्शनी मेला विद्यार्थीहरूको सृजनशीलता नवप्रवर्तन क्षमता र व्यावहारिक सिकाइको उत्कृष्ट माध्यम भएको बताउनुभयो। उहाँले पाठ्य पुस्तकमा सीमित शिक्षालाई व्यवहारमा उतार्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै विद्यालयहरूले विद्यार्थीमा अनुसन्धान खोज तथा सृजनात्मक सोचको विकास गर्न विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो। साथै गुणस्तरीय शिक्षाको विकास र विद्यार्थीको सर्वाङ्गीण क्षमताको अभिवृद्धिका लागि गाउँपालिकाले आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। कार्यक्रममा वडा नम्बर 2 का वडाध्यक्ष खुशीमान गुरूङ, प्रशासकीय अधिकृत सुमन पौडेल, विभिन्न शाखाका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रदर्शनी प्रतियोगितामा सारदा माध्यमिक विद्यालय मालिङ प्रथम हुँदै नगद 30,000 रूपियाँ समेत प्रमाणपत्र हात पारेको छ भने घले उत्तरकन्या माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल गरेको छ। उक्त विद्यालयले 25,000 नगद पुरस्कार पाएको छ।

0: कुबेरको चित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ। नोटमा राखेको सुरक्षण धागो सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठभागमा पाटेबाको चित्र रहेको छ। नयाँ नोटमा गवर्नर विश्वनाथ पौडेलको दस्तखत रहेको छ। वर्षाङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: गण्डकी प्रदेश सरकारबाट लमजुङका स्थानीय तहलाई 17,08,68,000 अनुदान पाउने, चालू आर्थिक वर्षको तुलनामा 7,00,000 रूपियाँ कम। आगामी आर्थिक वर्ष लमजुङमा 20 जलविद्युत आयोजनाको रोयल्टी आउने, धेरै आयोजनाको रोयल्टी आउनेमा दौड़दी गाउँपालिका। बेसी सहरका 4 स्थानमा बाली उपचार शिविर सम्पन्न, 144 जना किसान लाभान्वित। र दौड़दीमा वातावरण संरक्षणमा शान्ति मिलन युवा क्लबको सक्रियता, दौड़दी र किसेती खोलामा माछा मारे 5,000 जरिवाना। साँझ 6:35 बजेको वर्षाङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र धेरूलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मि हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के भो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जो, फोन नम्बर 0665-2180,
5: सम्पर्क मोबाइल नम्बर 9857-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन

0: ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
1: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: हिमालयन ब्रदर ग्रुप प्रालि विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463 06501।
0: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: extreme energy drink.
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: टु फाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
4: Extreme energy drink.
5: Time check. अहिले ठीक 7 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: सामाजिक सञ्जाल जी छ्यानले जाँची मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै ना पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
0: लमसुङ कालिका यातायात सञ्चालक प्राली विशेषहरूको सूचना। यस प्रालीमा दर्ता भएका सवारी साधनहरू प्रालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मिति भित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगत कट्टा गर्नुपर्ने भएमा लगत कट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँस नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सभ्य नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिउ। लमसुङ कालिका यातायात सञ्चालक प्राली, बेसी सर, लमसुङ।

0: Sonia. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि

0: यी आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गे खोला, पुलचोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हरावरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856046244।
4: हेलो, मर्सेङ्गे FM 95 MHz।

0: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
1: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
0: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
2: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
3: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
4: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
5: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
6: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
6: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
5: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
6: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
5: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
6: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
5: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
6: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
5: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
6: मासिक एकाइ परीक्षाको व्यवस्था,
5: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
6: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
5: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
6: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
5: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
6: थप जानकारीका लागि
5: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लम्सुङ, सम्पर्क फोन 9860-74553, 9560-45875, 9460-85791 र 9460-83862।
0: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
8: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसी शहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845-94046 र 9813-09-4932।
9: हाम्रो शाखा बेसी शहर नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-5201-19 066-5370 वा 590-370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। संसदको बजेट बहसमा वैदेशिक रोजगारीदेखि सरकारी उद्योग पुनः सञ्चालन गर्ने सम्बन्धमा मन्त्रीहरूको प्रतिबद्धता, कार्यान्वयनको परीक्षा भने बाँकी, पारिश्रमिक निर्धारण समिति खारेजी, सरकारको खर्च घटाउने उपाय,
1: जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।
0: नेपाल भारत सीमामा 42 नयाँ स्तम्भ निर्माण, 109 मर्मत सम्पन्न, भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण चिया बगानहरू बन्द हुँदै व्यवसायीहरू आक्रोशित।
2: मे एकदेखि शुरू गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इण्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो।
0: असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा, 30 वर्षको समस्या समाधान गर्ने सरकारको दावी, सरकारी क्षेत्रको बचत फिर्ता, सरकारको लगानी बिनै गर्न सकिने।
3: समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट 1 पैसा पनि खर्च गरिएको छैन।
0: र इजरायलले दक्षिण लेबनानमा पुनः हवाई आक्रमण गर्यो। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो भेट्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुन्दर पहाड़ी थुम्काहरूको सौन्दर्य नै बिगार्ने गरेर बनाएका भ्यू टावर, स्वागतद्वार अनि पक्की संरचना निर्माणमा स्थानीय सरकारहरूले गरेको प्रतिस्पर्धाले नेपालको पर्यटकीय क्षेत्रलाई कुरूप बनाएको छ। नेपालको पर्यटकीय क्षेत्रहरूको संरक्षण प्राकृतिक रूपमा गर्नुपर्नेमा यस्ता भौतिक पूर्वाधारहरू बनाएर बजेटको बाँडफाँड र हिनाबिना मनोमानी गर्ने कार्य भएको छ। यस्ता कार्य तत्काल रोक्न सबै निकाय सक्रिय हुनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: आगामी आर्थिक वर्ष 2083-84 को बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै सम्बन्धित मन्त्रीहरूले वैदेशिक रोजगार ऐन संशोधन, जैविक मल सम्बन्धी कार्यविधि बन्द, उद्योग पुनः सञ्चालन, हुलाक सेवाको आधुनिकीकरण लगायत विषयमा सरकारका योजना सार्वजनिक गरेका छन्। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले लामो समयदेखि विवाद र व्यथितिका को विषय बनेको वैदेशिक रोजगार क्षेत्र सुधारका लागि सरकारले नयाँ कानूनी व्यवस्था ल्याउन लागेको जानकारी दिनुभयो। उहाँका अनुसार वैदेशिक रोजगार ऐन संशोधनको मस्यौदा आगामी 7 दिनभित्र कानून मन्त्रालयमा पठाइने तयारी छ। मन्त्री यादवले हालको ऐनलाई लगाम बिनाको घोड़ा जस्तै भएको टिप्पणी गर्दै दर्शकोदेखि देखिएको समस्या समाधानका लागि नयाँ कानून अपरिहार्य रहेको बताउनुभयो।
6: हामी सबैको गोल एउटै हो, त्यसैले आन्तरिक रोजगारी प्रवर्धनको लागि आगामी दशकलाई डिकेड अफ द नेशनल इम्प्लॉयमेन्ट प्रमोशनका रूपमा घोषणा गरेर शुरूमा नीतिगत सुधारतिर उन्मुख छौं, किनकि अहिलेको हाम्रो रोजगारी नीति भनेको 2071 सालमा बनेको हो, जुन आउटडेटेड छ र समय सापेक्ष पनि छैन, र यो रोजगार नीति कार्यान्वयन गर्न न त ऐन छ न त कानून छ, त्यसैले हाम्रो आवश्यकता अनुसार यसलाई परिमार्जन गर्न जरूरी महसुस गरेका छौं।
5: त्यसै गरी कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले जैविक मलको उत्पादन, प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्न आवश्यक कार्यविधि निर्माण भइरहेको जानकारी दिनुभयो। उहाँले कृषि सम्बन्धी विधेयक पनि कानून मन्त्रालय पठाइसकेको बताउनुभयो। उहाँले रासायनिक मलको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
7: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्रांगारिक मलको उपयोग बढ़ाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्रांगारिक मलमा अनुदानका लागि संघमा 35 करोड़ र प्रदेशमा सशर्त अनुदान 11.24 करोड़ बजेट प्रस्ताव गरिएको छ। आगामी आर्थिक वर्ष 2083-84 मा रासायनिक मल आपूर्तिका लागि 32,46,000,000,000 रकम विनियोजन गरिएको छ। मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको मान्य सदस्यज्यूहरूलाई जानकारी गराउन चाहन्छु।
5: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले वर्षौंदेखि बन्द र रूग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनः संचालनमा ल्याएर उत्पादन र रोजगारी बढ़ाउने सरकारको योजना रहेको बताउनुभयो। उहाँका अनुसार हाल 7 सरकारी उद्योगको सम्पत्ति र दायित्व मूल्यांकनको काम भरिएको छ। अर्थ मन्त्रालयको अध्ययन प्रतिवेदनको आधारमा उपयुक्त मोडालिटी तय गरी उद्योग संचालन गरिने तयारी रहेको उहाँले संसदहरूलाई जानकारी गराउनुभयो।
8: नेपाल आयल निगमबाट सिलीगुड़ी चार अली र अमलेखगंज लोथर अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी कार्य अघि बढ़िरहेको छ। सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणको लागि जग्गा व्यवस्थापन भएको र अन्य प्रविधि कार्यहरू नेपाल आयल निगमबाट अघि बढ़िरहेको जानकारी गराउँदछु। औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कञ्चनपुर स्थित दैजी औद्योगिक क्षेत्रसम्म पहुँच सड़क स्तरोन्नति गरी औद्योगिक क्षेत्रको निर्माण गरी उद्योगीहरूलाई प्लट उपलब्ध गराउने कार्य अघि बढ़िरहेको छ।
5: यता संचार तथा सूचना प्रविधि राज्य मन्त्री डाक्टर विक्रम तिमिल्चनाले हुलाक सेवालाई आधुनिक छरितो र प्रविधि मन्त्री बनाउने अभियान अघि बढ़ाइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार 62 जिल्लाका हुलाक कार्यालय मार्फत घर दैलोमै सेवा दिन शुरू गरिएको छ भने आगामी आर्थिक वर्षमा थप 50 स्थानीय तहका हुलाक कार्यालयमा सूचना प्रविधि पूर्वाधार विस्तार गर्न 2,50,00,000 रूपियाँ विनियोजन गरिएको छ।
1: कुन संघ संस्थाको खारेजीको विषय उठाउनु भएको हो म प्रश्न हुन सकिन। यदि न्यूनतम पारिश्रमिकसँग सम्बन्धित संस्था खारेजीको कुरा गर्नु भएको हो भने त्यो संस्थाले गरेको कार्यको बारेमा पनि यहाँ जानकारै हुनुहुन्छ होला। न्यूनतम पारिश्रमिकसम्म सम्बन्धित काम गर्नको लागि कुनै नियमित चिर स्थायी संस्था नचाहिने र आवश्यकता अनुसार त्यस्ता त्यो विधिबाट व्यवस्था गरेर त्यो काम गर्न सकिने अवस्था रहेकोले कोही कसैलाई जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।
5: हाल राहदानी सवारी चालक अनुमति पत्र लालपूर्जा स्वास्थ्य सामग्री बैंकका एटीएम कार्ड लगायत महत्वपूर्ण कागजात डुवानीमा हुलाक सेवाको प्रयोग भइरहेको सरकारको दावी छ। तर संसदमा सरकारका योजना र प्रतिबद्धता सार्वजनिक भइरहेका बेला चापाको चिया उद्योग क्षेत्र भने गम्भीर संकटमा परेको छ। चिया उत्पादक संघले सरकार र भारत दुवै पक्षलाई समस्या समाधानका लागि प्रभावकारी पहल नभएको भन्दै असार 4 गतेदेखि चिया उद्योग र बगान बन्द गर्ने घोषणा गरेको संघले आज झापामा पत्रकार सम्मेलन गरेर इलामका 50 धेरै अर्थोडक्स चिया उद्योग भने असार 1 गतेदेखि बन्द भइसकेको जनाएको छ। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघका अध्यक्ष आदित्य पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
2: हामीले यहाँ उत्पादन तपाईँको यो मे 1 सुरु गरेको हो। मे 1 सुरु गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इन्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो। गएको चिया इन्डियाको गोदाममा छ, अरू उत्पादन भएको चिया गोदाम हाम्रै गोदाममा भएको कारणले गर्दाखेरि अब किसानको पत्तीको पैसा तिर्नु पर्यो, तपाईँको सबै खर्च छ, प्रोडक्सन कस्ट हामीले बियर गर्नु पर्यो, त्यसले गर्दाखेरि चाहिँ अब यो धान्न नसकेर उद्योग बन्द भएको। अब यसको विकल्प चाहिँ नेपाल सरकारले अविलम्ब जीटूजी कुरा गरेर निकाल्नु पर्यो र नेपाल सरकारले चाहिँ यो इन्डियाको मात्रै तपाईँको डिपेन्डेन्सी नगरेर थर्ड कन्ट्री एक्सपोर्टमा चाहिँ हामीले पहल गरेको छौँ। नेपाल गभर्मेन्टले इन बिट्विन बसेर नेपाल सरकारले चाहिँ यसलाई फेसिलिटेट गर्नुपर्छ भन्ने हाम्रो माग हो।
5: इजरायलले दक्षिणी लेबनानमा पुनः हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा इजरायलका सैन्य गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेकै बीच नयाँ आक्रमण भएको हो। इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया नदिए पनि यसअघि उसले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरिरहेको जनाएको थियो। अब खेल खबर फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो भिड्दैछन्। समूह के को यो खेल पौने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कंगो 45 स्थानमा छ। पोर्चुगलको टोली क्रिस्टियानो रोनाल्डोका कारण चर्चामा छ। आज राति पौने 2 बजे अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै भोलि बिहान पौने 5 बजे क्यानाडामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान पौने 8 बजे मेक्सिको समूह केका उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
0: सन्तोषी रावल कर्णाली र सुदूरमा विद्युत र इन्टरनेटको भर कम
9: विद्युत छैन। हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदै
0: इन्टरनेटमा समस्या झन थपिँदै सामग्रीसँगै रेबिज रोग र त्यसबाट बस्न खोपको अत्यावश्यकता लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
12: बिस्तारा कुरिरहेका छन् जसले पिँढी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ।
13: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
14: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
15: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
11: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
13: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
11: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले आगामी असारको 3रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू हुने बताउनु भएको छ। आज प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले सुकुम्बासीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनु भएको हो। विगत 30 वर्षमा 12 लाख निवेदन परे पनि 9,000 जनाले मात्र लाल पूर्जा पाएको उल्लेख गर्दै मन्त्री रावलले अघिल्ला आयोगहरू राजनैतिक भर्ती केन्द्र बन्दा राजनैतिक पूर्वाग्रहका साथ जमीन वितरण गरिएको पाएको बताउनुभयो। अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरी व्यवस्थापनको काम गरिने उहाँले बताउनुभयो। यस्तै सहकारी क्षेत्र बारेमा बोल्दै मन्त्री रावलले समस्याग्रस्त सहकारीमा बचतकर्ताको रकम फिर्ता गर्न राज्य कोषबाट 1 रूपियाँ पनि खर्च नभएको स्पष्ट पार्नुभयो। नेपाल भारत सीमा क्षेत्रमा सीमा स्तम्भको अवस्था अध्ययन अभिलेखीकरण तथा मर्म सम्हारका लागि सञ्चालन गरिएको 3 महिने स्थलगत सर्वेक्षण सम्पन्न भएको छ। सर्वेक्षणका क्रममा बाँके दाङ कपिलवस्तु र नवलपरासी क्षेत्रमा रहेका सीमा स्तम्भहरूको प्राविधिक अध्ययन गरिएको हो। द्विपक्षीय सहकार्यमा खटिएको प्राविधिक टोलीले हराएका तथा क्षतिग्रस्त सीमा स्तम्भको विवरण संकलन गर्दै अभिलेख अध्यावधि गरेको छ। नापी विभागका प्रमुख नापी अधिकृत खिम राणा का अनुसार सर्वेक्षण अवधिमा 42 नयाँ स्तम्भ निर्माण गरिएका छन् भने 109 स्तम्भको मर्मसम्हार सम्पन्न भएको छ। बाँके जिल्लामा मात्र 35 नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ। साथै नेपालतर्फ 49 र भारततर्फ 46 गरी 95 सीमा स्तम्भको मर्मसम्हार भएको उहाँले जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष प्रविधि मैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन हुने बताउनु भएको छ। उहाँले यसका लागि आवश्यक बजेट पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
16: नाम गुप्त राख्दै म एक संघीय शिक्षण सिकाई अनुदान अन्तर्गतको माध्यमिक तहको शिक्षक हुँ। एउटै योग्यता भएका र एउटै तहमा समान काम गर्ने शिक्षकहरूबीच यसरी पारिश्रमिक र सेवा सुविधामा विभेद गर्दा नेपालको संविधानले प्रत्याभूत गरेको समानताको हक र समान कामको समान ज्यालाको सिद्धान्त सरासर खोसिएको महसुस भएको छ र यो बढेको 10% न्यूनतम तलब अनुदान शिक्षकहरूले साउन महिनादेखि पाउँछन् कि पाउँदैनन्।
17: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ शिक्षा तथा खेलकुद मन्त्रालय योजना तथा बजेट शाखा अधिकारी शंकर अधिकारी।
18: प्रश्नका लागि धन्यवाद। उहाँले सोधेको चाहिँ माध्यमिक तहको शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकको तलब 83-84 का लागि बढ्यो कि बढेन भन्ने सन्दर्भमा रहेछ होइन। यो हाम्रो माध्यमिक तह आधारभूत तहको शिक्षण सिकाइ अनुदान भनेको शून्य दरबन्दी भएका विद्यालयहरूलाई कार्यक्रमका रूपमा हामीले दरबन्दी भन्दा पनि कार्यक्रम सिर्जना गरिएको विषय हो। त्यसकारणले यसलाई दरबन्दीमा काउन्ट गरिएको छैन। अब योग्यता बराबर छ, सबै कुरा बराबर छ र पनि बढेन भन्ने सन्दर्भमा चाहिँ के हो भने यो बजेट बनाउँदैखेरि चाहिँ बढिसकेको होइन, बजेट वक्तव्य आउँदाखेरि बढ्ने घोषणा भएको हो। अरू पदहरू जसलाई बढेको छ उहाँहरूको पनि बजेटमा बजेट पुस्तिकामा आएको बजेटमा समावेश भएको छैन। अस्ति संसदमा अर्थमन्त्रीज्यूले पनि जवाफ दिनुभएको छ यो पटकलाई सकिएन भनेर। अब अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको पदाधिकारीहरू मन्त्रीहरू बीच छलफल भइरहेछ। यो विषयमा बढ्यो भने उहाँहरूलाई जानकारी दिएर साउनदेखि नै बढिहाल्छ, सार्वजनिक रूपमै आउँछ। अब त्यो चाहिँ छलफलकै विषय भएर बढ्छ भन्ने ग्यारेन्टी भन्न सकिएन, बढ्दैन भनेर ठोकुवा पनि गर्न सकिएन। छलफलको क्रम जारी छ, अब यसमा वृद्धि भयो भने उहाँहरूलाई जानकारी हुन्छ।
19: नमस्कार, म गङ्गे अधिकारी दैलेखको डुङ्गेश्वर गाउँपालिका वार्ड नम्बर 3 यो छानामा रेक्चामा कल्चो डुङ्गामा अनि जरी राम्रीमा चाहिँ टावरले कामै गर्दैन, के भएको होला? बर्खा लागिसकेको झन् टावरले कामै गर्दैन, पढ्न विद्यार्थीलाई यही समस्या छ। एक त यहाँ विद्युत पुगेको छैन, त्यहीमा पनि नेट पनि चल्दैन, अनलाइन क्लासमा पढ्ने विद्यार्थीहरूलाई समस्या भइरहेको छ। हामी कहिलेसम्म यो अन्धकारमा बस्नुपर्ने हो?
17: तपाईँको प्रश्नको जवाफ दिँदै हुन्छ कर्णाली प्रादेशिक निर्देशनालयका प्राविधिक प्रमुख जीवन न्युपाने।
20: यस्तो छ, हाम्रो अब कर्णाली प्रदेशको समग्र समस्या नै हो कि हामी विद्युत छैन, हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदैन। पहिला बिजुली भएर चाहिँ साइट सञ्चालन भएको हुन्थ्यो भने चाहिँ अलिकति सहज हुन्थ्यो, चाहिँ बिजुली गएको बेला सोलरले दिन्थ्यो। अब सोलर मात्रै हुन्छ, सोलरले भनेको घाम लागे चल्ने हो, घाम नलाग्यो भने चाहिँ चल्दैन। एउटा समस्या चाहिँ यो रह्यो, अर्को चाहिँ नि अब अरू प्राविधिक समस्या छ भने चाहिँ त्यो मैले बुझ्नुपर्ने हुन्छ हाम्रो टेक्निकल टिमसँग, अनि उनीहरूसँग कोर्डिनेसनमा अरू गर्न सकिने कुराहरू चाहिँ हामी गर्छौँ।
17: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरोकारवाला निकायबाट जवाफ लिनेछौ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रेबिज रोग र त्यसबाट बस्न खोपको आवश्यकता,
21: नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ, साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति, त्यसले चाहिँ एउटा ठूलो प्राथमिक उपचार हो।
0: रेबिज रोक्न समयमै खोप लगाएर उपचार गर्नुको विकल्प नरहेको विशेषज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। समुदायमा रहेको कुकुरलाई रेबिज खोप लगाएमा त्यस्ता कुकुरले टोकेमा जोखिम कम हुने भएकाले कुकुरलाई खोप लगाउन अनिवार्य रहेको विशेषज्ञहरूले बताएका छन्। कुकुरले टोकेको मानिसलाई पनि तुरन्त रेबिजको खोप लगाउनु पर्दछ। रेबिजबाट बच्ने बारेमा साथी लील प्रकाशचन्दले डाक्टर अनुप बास्तोलासँग कुराकानी गर्नुभएको छ।
21: हाम्रो समुदायमा कुकुरले टोक्यो, त्यस्तो किसिमको कुनै जनावरको टोकाई भयो भने एउटा इन्फर्मेसन चाहिँ आम नागरिकलाई के छ भन्दाखेरि चाहिँ रेबिजको सुई लगाउन जानुपर्छ भन्ने इन्फर्मेसन भएको छ। पढे लेखेका मानिसहरूले पनि अब घरमै बसिरहेको कुरो अथवा चाँदै आइरहेको छ भनेर उनीहरूले टोक्दाखेरि चाहिँ हेल्थ क्र्याक गरेको, जसको कारणले गर्दाखेरि चाहिँ रेबिज रोगको संक्रमण भएर आएको देखिएको छ। विभिन्न ठाउँहरूमा चाहिँ खोप लगाइन्छ, ती खोपहरू चाहिँ कोल्ड चेनहरू मेन्टेन नगरेको कारणले, खोप त लगाए तर कोल्ड चेन राम्रोसँग कस्तो हुन्छ भन्दाखेरि हामीले यो खोपलाई जुन रेबिज विरुद्धको प्रयोग गरिने खोप छ, आम नागरिकहरूलाई ह्युमेनमा प्रयोग गरिने खोपलाई, त्यसलाई चाहिँ फ्रिजमा कोल्ड चेन मेन्टेन गरेर टेम्परेचर मेन्टेन गरेर हामीले राख्नुपर्ने हुन्छ। केदेखि भन्दाखेरि एउटा बिरामी हुनुहुन्थ्यो, उहाँ चाहिँ भूकम्पपछि चाहिँ तपाईँको बिजुली चाहिँ राम्रोसँग इन्टरप्टेड भएको बेलामा खोप लगाउँदाखेरि त्यो रेबिज डेभलप गरेर आएको केसहरू पनि देखेको छ। त्यो यसका धेरै फ्याक्टरहरू छन् जसको कारणले खोपको फेलियर पनि हुने सम्भावना हुन्छ। विभिन्न समुदायमा फरक किसिमको रेस्पोन्स हुने गर्दछ र तिनीहरूको उपचार पद्धति पनि फरक हुने गर्दछ। जस्तै भनौँ न, हामीले माइल न्युट्रिसन भएको मान्छेहरू, कुपोषण भएको मान्छेहरू अथवा एचआईभी संक्रमण अथवा अन्य इम्युनो कम्प्रोमाइज स्टेट भनेको रोग प्रतिरोधात्मक शक्ति घटेको व्यक्तिहरूमा खोपको डोजेजको विभिन्न किसिमको तरिकाहरू हुन्छ। अब ती व्यक्तिहरूमा फेल हुन सक्ने सम्भावना हुन्छ। लापरवाहीको कारणले गर्दाखेरि रेबिज संक्रमण भएको देखिएको छ र समुदायमा आम नागरिकहरूलाई नेपाल सरकारले उपलब्ध गराएको खोप होइन उहाँहरूको पहुँचमा पुर्याउँदा पुर्याउँदै पनि त्यो नेग्लिजेन्सको कारणले गर्दाखेरि चाहिँ देखिन्छ। अर्को एउटा समुदाय छ, तपाईँले विश्वव्यापी रूपमा हेर्नुभयो र हाम्रो यो साउथ एसिया रिजनमा हेर्नुभयो भने सबैभन्दा रेबिजको कारणले मृत्यु हुने पपुलेसन भनेको, यो जनसङ्ख्या भनेको चाहिँ 15 वर्ष मुनिका रेबिजको कारणले। अब त्यसमा धेरै कारणहरू छन्, मुख्य गरेर चाहिँ

0: माथि सर्दै गएर तपाईँको चाहिँ ब्रेनमा असर गर्ने भाइरस भएको कारणले गर्दा डाइरेक्टली चाहिँ नसाबाट जान सक्ने एउटा अवस्था बन्छ भने त्यो बच्चाहरू डराउँछ। अब यो कुकुरले टोक्यो भने सुई लगाइदिन्छ भन्ने किसिमले डराउने भएको र उनीहरूले त्यो कुरा खुलेर बाउ आमालाई भन्दैनन्। र त्यो एउटा नेग्लिजेन्सको कारणले गर्दाखेरि बच्चाहरूमा यो साउथ एसिया रिजनमा इभन अफ्रिकाहरूमा पनि 15 वर्षभन्दा कमका नागरिकहरूमा रेबिस संक्रमण देखिएको छ।
1: साथीसँग छरछिमेका साथीभाइसँग पठाइदियो, पछि आएपछि खानेकुरा के दियो, फेरि ल जाऊ घुम भनेर मलाई लाग्छ त्यसरी बाध्य पारिराखेको स्थिति छ अभिभावकले नै। अब बच्चालाई त्यसो भए अभिभावकलाई आएर भनेन, किनभने यो कुरा मैले भने मैले गाली पो पाउँछु, झन् झन् सुई लगाइदिन्छ भन्ने डर हुन्छ भने संकेतहरू के हुन सक्छ त? यदि अब उसले भनेन भने हामी कसरी थाहा
0: पाउँछ? यसमा के छ भन्दा रेबिस संक्रमणको लक्षण देखिसकेपछि देयर इज नो अप्सन, यो विकल्प बिन 100% फेटल डिजिज हो लक्षण देखिसकेपछि। तर लक्षणभन्दा अगाडि तपाईँको यथाशीघ्र चाहिँ घाउको प्रकृति हेरेर हामीले गर्ने उपचारमा लग्यौँ भने यसलाई बचाउन सकिन्छ, यसको ट्रिटमेन्ट नै हो। अब हामीले खोप लगाएर चाहिँ तपाईँको प्रिभेन्सन भने जस्तो यो चाहिँ रेबिस संक्रमणको चाहिँ जुन खोप र तपाईँको घाउको प्रकृति हेरेर हामीले तेस्रो दर्जाको जुन घाउ गहिरो घाउहरूलाई इम्युनोग्लोबुलिन पनि लगाउँछौँ, यो चाहिँ उपचार हो। हामीले समयमै उपचार गर्न सक्यो भने अहिले पनि नेपाल सरकारले अवलम्ब गरेको जुन खोप उपचारकै रूपमा हामीले प्रयोग गरिरहेको एउटा पिलर हो रेबिज रोगको जुन हामीले लक्ष्य प्राप्त गर्नको लागि त्यो खोप लगाउन ठाउँसम्म हामीले पुर्याउन सकेन र लक्षण देखियो भने इभन चिकित्सकीय पद्धतिबाट उहाँ
1: लक्षण देखिसकेको
0: हामीले
1: सो
0: यसमा चाहिँ दुई तिनवटा कुराहरू किन यो रेबिज रोगको चाहिँ जोखिम बच्चाहरूमा अथवा अन्य व्यक्तिहरूमा भइरहेको छ भन्ने कुरालाई एउटै मात्र भनेको कम्युनिकेसन, रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट सञ्चार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा, हाम्रो कम्युनिटीमा भएका कुकुरहरू र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो अन्य व्यक्तिहरूको संसर्गमा आयो भने हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
1: यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटै, जस्तो आज कसैलाई टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ?
0: एकदम ट्रिकी क्वेसन छ यसलाई। के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ, कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाइ भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि म यहाँ जोडिहाल्छु अहिले होइन, के छ भन्दाखेरि कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नुपर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ,
1: तत्कालै
0: तपाईँको समुदायका मान्छे बाउ आमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
1: जस्तो धुने पनि कतिपयले चाहिँ त्यहाँ त्यो पानी बग्नुपर्छ, पानी राख्दै गर्दा धुँदै गर्दा भन्ने पनि कतिपय ठाउँमा सुन्यो, अनि त्यो बगेन अथवा कुनै
0: बिल्कुलै के छ भन्दाखेरि भाइरसको चाहिँ अब यसको अब डिटेलमा नजाउँ, यसले हामीले के बुझाउनुपर्छ आम नागरिकलाई भन्दाखेरि चाहिँ साबुन पानीले धुँदाखेरि चाहिँ त्यो भाइरस चाहिँ डिसइन्टिग्रेट हुन्छ, त्यसको त्यो हुन्छ नि जुन स्ट्रक्चर हुन्छ त्यसलाई चाहिँ यसले पखाल्नलाई मद्दत गर्छ, त्यही भएर साबुन पानीले धोएर हुन्छ नि पखाल्नुपर्छ।
1: साबुन पानी यदि त्यहाँ भेटिएन, साबुन भेटिएन भने
0: कुनै पनि डिटर्जेन्ट कुनै पनि
1: त्यो भनेको
0: डिटर्जेन्ट तपाईँको अब भन्नु होला कपडा धुने साबुन छ त्यसले धुन मिल्छ कि मिल्दैन भने अब अहिले साबुनै नपाउने भन्ने स्थिति त त्यो अलिकति फरक किसिमको भयो। तर पनि त्यसमा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति, त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो।
2: आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले जैविक मलको उत्पादन प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भूमि व्यवस्था तथा सहकारी गरीबी निवारण मन्त्री प्रतिभा रावले आगामी असारको तेस्रो साताभित्र

सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री संस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समावेशी र प्रविधि मैत्री र व्यावहारिक बनाउने र पाठ्यक्रम परिवर्तन गर्ने बताउनु भएको छ। इजरायलले दक्षिण लेबनानमा पुनः हवाई आक्रमण गरेको छ र फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो भिड्दैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

तार विषयां गजी प्रसारण लसीमो संगीतैना सेनर बैता थिजी गदे पिले यो माया लमलो गजे बिनी थिदे बिले यो माया लमलो नीन सम्बन्ध वर्ष न्याउलो पुरतै खालो चा वर्ष न्याउलो नीन जीवन अरबे तै मद छ्या बदेर मेला आखा बदिन मोलो नी न्याउलो दिनायो पाले तासे टिमलो आफैन सुखा दुखा आफैन मोरे आफैन भविष्य आइन योजनामै बने टिमलो समय उइसो उइसो बर्दिसी याजे यी न सम्बन्धै बिनी छोगयो गैरो ततसी याजे नसै नोरङै मैरिमलो जीवन भट्टारा साथी बथो गजी थैखाजे थेना परिवार देबिनी नला छ्याब सम्बन्ध मुलो विशेष लैमरी थेन मादेबालो नला दिनायो फोनारी तातम्लो थेमे माझे बिनी नदेबालो थेन चमे पारेयो बेलेयो मायालम्लो खेमा खेमा थिदे बालोङा लेयो समय समा तासे टिरिम्लो थेना तारी व्यवहारी नदे लेयो आत्मीयता पारे हाम्लो छतैमरी नदे बिनी थिदे मात्र आतना थेन परिवार दे बिनी गैन परिवार पारेयो हाम्लो निजी भविष्य भए लेयो मोरे मोलो बालयो प्रभाव बालयो शोभा कृजी अर्को दे खेमै आपिबा बाजा ललो खेमा खेमा थि समस्यारी पर्दिबा बेलारी न थिदे बालो तम्लो खेमा खेमा न दुखी तब बेलारी थिजी नदे बालो सम्झेम्लो छतैमरी नदे खेमै बिनी नि न सम्बन्ध आछा बतमो तिनी बे मोरारी खमो बिरा खेमै आमैलो तर समय विवाह खेमै बिनी क्रियो आतमै सोधो सोधले थिएन व्यवहार फरक फरक ततसियाजे ओइसोबै पाले फोन लबै पिजी ओइसोबै पाले मेसेज रिप्लाई बिनी ढिलो ढिलो लम्लो नदे बालो पोबारे बिनी पोन आङ्ह पारेयो पोरिम्लो ओइसो ओइसो मिङजी थि व्यस्त मोहला बिमारी सेरी मै मरी टिरिम्लो तर दिन दिनायो थिएन व्यवहार परिवर्तन ततसी यही मरी नैन सेन होरी ले यो प्रश्नमै खबर सुरु तये दुसु थायोजी थी न वाथी मरी अर्को ते बालो पोबस्तुरु लमै सुता थायोई मरी न खैङाई होला सु संसार कायो फुरियाउ पारेयो नाजी सुदे बालो गजी ले यो माया ललो विश्वास ललो देर आफै न तायो समय पिङ्लो थियो सोधे सोधेले नदे बालो रिगो रेगो ततासियाजी नसे साथीरी नसे बिरेयो नलो लेयो मुइसारिङा क्रोक्रोसी टिजी क्रोक्रोसी याजी नला मुइसामै खैमा खैमाङ्गाजी आफै यो दोष पिङ्लो सायद नदेयो नै न माया रेनो तै न तै कमी पक्कै मुलो होला छतै मरे थि नदे आतौ होला तर समय दि बालो यो गजी कृता खोजी चोख माया लब मिजी चो न कमजोरी न कारण खेमै बिनी आपी सम्बन्धरी समस्या खमो तर माया देर विश्वास बलियो मो विषया समस्यामै समाधान लल खामो सम्बन्ध टुर्दिबा कारण सधैं क्रिल मात्र आता सम्बन्ध टुर्दिबा कारण खेमै बिनी क्रिल माता कमजोरी आता खेमा खेमा परिस्थिति खेमा खेमा मिमैना सोच देर खेमा खेमा फेरदिया बा प्राथमिकता जे बिनी सम्बन्ध रेगो रेगो तया मो तिनी बिनी चार दिनमै सम्झे मरी नसे बिलेयो न मो तले विषया बालो बालयो नेटै प्रभा तासिसी टिभा बालो बालयो लेयो मोरमै मैबा लेयो बाचा कसम मै लबा अझयो नसेरी चतामै खरी मो जीवन री तायो सम्बन्धमै थोनिल परिवर्षसम्म थोनिला आखाममै कोही सम्बन्धमै जीवन री लोभर खम विषया कोही सम्बन्ध माया सा सम्झना दिएर मेला आँखा भत्तमै तिनी बे दिनरे थिए नदे बालो आरे तर थिदे बालो टिबा बेलार बे तायो दिनमय पलमे नसेजे छल झरे खरी म साय गिहौलै न क्या फरक फरक मुलो होला थि आफै न जीवन दे वैसो बर देखाए होला मै बिनी बिस्तारयो आफै न गामै मिलेमले मरी वैसो बढ्दिदि म तर सेनोर भए क्री कुनारी वर्षङ्यौलो भए छ्याब सम्बन्धमय अझयो स्वेटरे म तले विषया कोही मिमे आफै न जीवन त क्या रेगो तले बिनी सम्झना विषया खैमै रेगो तला आँखामै थेमैजी वाथी यहाबा सैमै लोमीबा तामै पिबा मायामै जीवन भरियो बालो तरिममै
सो कार्यक्रम दी विषया मर्सिङदी नासपालिका तीन लमझुंगरी मुबा हर्सिङ कम्युनिटी क्याम्पसाइट जी प्रायोजन लै म केमे हर्सिङ कम्युनिटी क्याम्पसाइट घुमदिवर यही विषया सूरी केमेजी मनास्लु बौद्धा डाक्टर हर्का हिमालचुली लगायत पे ले हिम श्रृंखलामै चोलियो म सुदक्या केमेजी दुधपोखरी समवे पदयात्रा समेत ललखामु चुख्लो राष्ट्रिय विभूति भक्ति थापा कोलमेरी खमाख्यो हो चुख्लो री केमेजी अर्गानिक चबसेमे चलियो मो लोकल नगैसा लोकल पा पाते पैंगो पोलो सुगुडिस्या च्याउ तायो अर्गानिक चलियो मो चुख्लो री केमे तायो थुमे बालो तैमरी पिकनिके बिने यालखामो खर्सिङ याबै लागि बोलेर जीवैन सुविधा बिने मो चुरी फ्री वाईफाई बिने मो चिसो लला तायु क्युइन व्यवस्था बिनी म सूरी परिवारमै घुम्दिबर याबै लागि बिनी पारिवारिक वातावरण नै बिनी म

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला हेटौनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: Mania.
1: Extreme energy drink.
2: 아니, 쿠시, 게 칸죠? 아스칼타 전에 푸르티로 र स्वस्थ देख्छु त.
3: 칸이 다 खासै के होइन दिदी. 람중 애그로 비 컨센 द्वारा उत्पादित शुद्ध 람중 मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु.
2: 아니, मह चाहिँ शुद्ध र अर्गानिक नै होला र?
3: हो नि दिदी. 람중 मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्गानिक मह हो.
2: मह बाहेक अरु के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि.
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा. म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु.
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्. प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर. थप जानकारीको लागि 98611 39157.
3: महको सेवन स्वस्थ र दीर्घ जीवन.
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो. तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ. तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार.
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा.
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ.
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरंग तथा बहिरंग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ.
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066 40 21 23 40 21 24, मोबाइल 98 41 45 14 48.

0: Extreme energy drink.
1: बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त छुँदा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै विशेषताहरूको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74065
2: नोट फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: दिदी अलमलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: समिति चौदह के में बोधे लोटी पर दीरो बैंक ने विवरण पी भी है मुई खाता लिख खाई हमरो
5: खाई खाई बहु कोई लोटर भर दिल
6: आगे समी जो लोटी पर दी छाई को दी
5: भर दी आ भर दी लोटर खाली पर दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खाई बिसा खाई मई विश्वास आलन फोन खाले पनि आप विवरण खाई मई आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बने आरी
7: सतर्क
6: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।
9: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा एकै दिन प्रतिनिधि सभामा उपस्थित भएर आठ मन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ?
2: असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण गर्ने काम हामी चाहिँ शुरूआत गर्नेछौ भन्ने जानकारी गराउन चाहन्छु।
0: क्यान्सर उपचारका कतिपय औषधिको अभाव कहिलेदेखि हट्ला?
3: पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायहरूको केही इस्युहरू चाहिँ छन्
0: र तेहरानले आफ्नो दायित्व पूरा नगरे पुनः सैन्य कारवाही थाल्न आफू तयार रहेको ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेको खण्डमा पुनः सैन्य कार्यवाही गर्न आफू तयार रहेको चेतावनी दिएका छन्। इरान युद्ध स्थगित गर्न भएको सम्झौतामा स्विजरल्याण्डमा हस्ताक्षर हुनु दुई दिन अघि उनले उक्त सम्झौता अन्तिम नभएको बताए। G7 शिखर सम्मेलनको अंतिम दिन उनले भने, होइन यो अन्तिम होइन, यो समझदारी पत्र मात्रै हो। यदि मलाई मन परेन भने हामी उनीहरूमाथि फेरि हमला गर्न थाल्नेछौ, उनीहरूमाथि बम खसाल्नेछौ। मलाई मन परेन उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी उनीहरूको टाउकोमै बम खसाल्नेछौ, किनभने उनीहरूले 47 वर्षसम्म दुर्व्यवहार गरिसकेका छन्। राष्ट्रपति ट्रम्प ट्रम्पले त्यस्तो अभिव्यक्ति दिनुभन्दा केही घण्टा अघि दुई महिना यता पहिलो पटक तीनवटा इरानी तेल ट्याङ्कर अमेरिकी सामुद्रिक नाकाबन्दी पार गरेर अघि बढ़ेका छन्। होर्मुज जलमार्गमा झण्डै 600 पानी जहाज हाल फँसिरहेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा निकायले ओईसीडी आबद्ध मुलुकमा तेलको भण्डार सन् 1990 यताकै न्यून बिन्दुमा पुगेको जनाएको छ। इन्टरनेशनल इनर्जी एजेन्सीले मे महिनामा खाड़ी क्षेत्रको द्वन्दका कारण आपतकालीन रिजर्भका तेलहरूको खपतमा वृद्धि भएको उल्लेख गरेको छ। संयुक्त राज्य अमेरिका र इरान बीचको सम्झौताको प्रारूप कार्यान्वयन भएको खण्डमा होर्मुज जलमार्ग बन्द हुँदा प्रभावित भएको विश्व तेल बजार विस्तारै पुनर्स्थापित हुने उसले बताएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूले उत्तर किवु प्रान्तको एउटा उपचार केन्द्रबाट बाहिर लगिएकी इबोला संक्रमित 6 वर्षीय बालिकाको खोजी गरिरहेका छन्। उनीहरूका अनुसार ती बालिका र उनकी आमालाई अस्पतालबाट सशस्त्र व्यक्तिहरूले लिएर गएका थिए। स्वास्थ्य अधिकारीहरूले ती बालिकाको उपचार र संक्रमणको फैलावट रोक्न उनलाई फेला पार्नु अनिवार्य रहेको चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिका सहित औद्योगिक राष्ट्रहरूको समूह G7 प्रविधि कम्पनीहरूलाई उनीहरूका सेवा 18 वर्ष मुनिका बालबालिकाका लागि सुरक्षित रहेको सुनिश्चित गर्न आह्वान गरेका छन्। G7 डिफल्ट सेटिङ सहितका माध्यमले त्यस्ता सेवाहरूले बालबालिकाको गोपनीयता रक्षा गर्नुपर्ने, उमेरको उपयुक्तता ख्याल राख्नुपर्ने र सुरक्षित डिजाइन तयार पार्नुपर्ने बताएका हुन्। ब्राजिल, इजिप्ट, भारत, केनिया र दक्षिण कोरियाले पनि उक्त धारणामा समर्थन जनाएका छन्। श्रीलंकाको भ्रष्टाचार विरूद्धको आयोगले पूर्व राष्ट्रपति महिन्द राजपक्षका छोरा योसित राजपक्षलाई पक्राउ गरेका विवरण आएका छन्। उनी विरूद्ध सरकारको खर्चमा युकेमा 18 महिना तालिम गरेको आरोप छ। र प्यारिसको लुभ्र म्युजियमका नयाँ निर्देशकले उक्त संग्रहालयले आफ्नो सामर्थ्य गुमाउँदै गएको र पुराना संरचनाहरू अध्यावधिक गर्न संघर्ष गरिरहेको बताएका छन्। लुभ्रबाट शाही गहना चोरिएपछि फेब्रुअरीमा नियुक्त भएका क्रिस्टफ लुरिबोले सिनेट कमिटीमा बोल्दै आपतकालीन कामहरू बढ्दै गएका र त्यसका लागि चाहिने लगानीको ढोका बन्द भइरहेको बताए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सदनप्रति प्रधानमन्त्री सहित मन्त्रीहरूको जवाफदेहिताबारे सांसदहरूले निरन्तर प्रश्न उठाइरहेका बेला आज एकै दिन आठ मन्त्रीहरू संसद बैठकमा उपस्थित भएका छन्। उनीहरूले विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा तथा चासोका विषयमा जवाफ दिएका हुन्। जवाफमा चित्त नबुझाएका कतिपय सांसदहरूले मन्त्रीहरूलाई थप प्रश्न वा स्पष्टीकरण समेत सोधेका थिए। एक रिपोर्ट। बैठकको पूर्व निर्धारित कार्यसूची अनुसार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आफ्नो धारणा राख्दै सांसदहरूको जिज्ञासाको सम्बोधन गरेका हुन्। आठ मन्त्रालयसँग सम्बन्धित विनियोजन विषयको छलफलका क्रममा व्यापक विषयमा सवाल जवाफ भयो। सांसदहरूले सुकुम्बासी समस्या, चिया निर्यातमा देखिएको अवरोध, स्वास्थ्य बीमाको प्रभावकारिता, साना किसानहरूले भोगिरहेका चुनौती लगायत बजेटसँग सम्बन्धित तथा जनसरोकारका विभिन्न विषय उठाए। श्रम संस्कृति पार्टीका हर्कराज राईले भूमि व्यवस्था मन्त्री प्रतिभा रावल सामु सुकुम्बासी समस्याबारे प्रश्न गरे।
1: यो सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ? यो सुकुम्बासीहरूलाई जग्गा दिने भन्ने कुराहरू थुप्रै वर्षदेखि सुन्दै आएका छौं। उहाँहरूले कहिले पाउनुहुन्छ?
0: जवाफमा मन्त्री रावलले भनिन्,
2: अब हामीले काम शुरूआत गरिसकेका छौं। मन्त्रालयले अपेक्षा गरेको चाहिँ अब असारको तेस्रो हप्तादेखि हामीले चाहिँ लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ शुरूआत गर्नेछौ भन्ने कुरा मैले यहाँबाट जानकारी गराउन चाहन्छु। त्यसै गरिकन अरूको जुन चाहिँ प्रक्रियामा थिए, प्रक्रिया धनी पूर्जा प्राप्त गरेका कुराहरू यहाँ आए, त्यो कुरामा चाहिँ हामीले लिइसकेका निवेदनहरूको पनि हामी चेक जाँच गर्छौं र थप नयाँ लिने नछुटेका पनि हामी नयाँमा उहाँहरूलाई फेरि आह्वान गरेर अगाडि बढ्छौं।
0: त्यस्तै नेपाली कांग्रेसका निष्कल राईले केही साता यता नेपाली चियाको निर्यातमा देखिएको समस्याबारे सरकारको ध्यान आकर्षण गराए।
5: गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुण्ड्याएको करिब 3 दिन भयो। चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ। चिया टिप्ने र उद्योगमा काम गर्ने श्रमजीवीको रोजगार गुमेको छ। त्यसैले तत्काल सभामुख महोदय मार्फत सरकारसँग माग गर्दछु कि चिया निर्यात खुलाउन G2G पहल गरियोस्।
0: जवाफमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भनिन्,
6: मन्त्रालयले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको बेहोरा सम्मानित सदन समक्ष अवगत गराउन चाहन्छु। चिया तथा अलैची लगायत विभिन्न कृषि उपज हरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेको छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित पार्न खोजिरहेको बताए। वैदेशिक रोजगार ऐनलाई लगाम बिनाको घोडा भन्दै उनले त्यसलाई संशोधन गर्नु आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए।
7: यो ऐन टेकेर सरकारले वैदेशिक रोजगारले मर्यादित बनाउन चाहिँ सक्दैन, किनभने न रोजगारदातामाथि न त यो ऐन अनुसार नियन्त्रण छ, न व्यवसायलाई व्यवसाय गर्न रेगुलेसन गरिएको छ, न श्रमिकको प्र्याक्टिकल प्रोटेक्सन छ। यी समस्याहरूलाई पोलिसी डिपार्चर दिन जरूरी छ र त्यसका लागि मेरा दुई प्राथमिकता वैदेशिक रोजगार ऐन संशोधन र सम्पूर्ण माइग्रेसन इको सिस्टमलाई डिजिटलाइजेसन गर्नु हो र यी प्राथमिकताहरू सफल बनाउन मन्त्रालयले माइग्रेसन साइकललाई एउटा समग्र प्रणालीको रूपमा हेरेको छ र होलिस्टिक रिफर्म्स अगाडि बढ़ाइरहेको छ।
0: त्यस्तै कृषि क्षेत्रमा छुट्याइएको रकम ठूला किसानहरूलाई लक्षित भएको भनी उठेका प्रश्नमा मन्त्री गीता चौधरीले 75% भन्दा धेरै विनियोजनले साना किसानहरूलाई लाभ पुग्ने दावी गरिन्। बजेटमा सरकारले 2 करोड़ रूपियाँसम्म लगानी गर्ने कृषकलाई 40% ऋण दिने पायलट कार्यक्रम लागू गरिने उल्लेख थियो। त्यस्तै कतिपय सांसदहरूले स्वास्थ्य मन्त्रीसँग बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको बारे प्रश्न गरेका थिए। जवाफमा मन्त्री निशा मेहताले पहिले भन्दा धेरै 15 अर्ब रूपियाँ विनियोजन भएको र अन्य अल्पकालीन तथा दीर्घकालीन उपायहरूबारे पनि काम भइरहेको बताइन्।
8: हाम्रो मन्त्रालयले अल्पकालीन बीमा सुधार उपायहरू, सुविधा थैली परिमार्जन, निजी स्वास्थ्य संस्थाहरूमा नियमित बीमा सेवा स्थगत, प्रभावकारी अनुगमन, प्रविधि

0: केही सातादेखि देखिएको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव हल गर्न विभिन्न उपायहरूमाथि काम भइरहेको सम्बन्धित अधिकारीहरूको भनाईबीच कतिपय उपभोक्ताले आवश्यक औषधि अझै सहज रूपमा नपाइएको गुनासो गरेका छन्। विशेष गरी किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधि पर्याप्त मात्रामा नपाउँदा बिरामीहरू थप समस्यामा पर्दै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीलाई सम्पर्क गरी ती औषधिहरू किन अझै सहज रूपमा नपाइएको हो भनेर सोधेका छौं।
1: विविध कारणहरूले नेपाली बजारमा क्यान्सरको औषधिहरूमा अलिकति चुनौती भएको, अलिकति गाह्रो भएको अवस्था भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग र सम्बन्धित अरू निकायहरूसँग पनि सहजीकरण गरेर तत्कालको व्यवस्था गर्ने गरी औषधिहरू बजारमा उपलब्ध गराएको अवस्था हो। अलि अगाडि पनि हामीले दुई हप्ता जतिलाई व्यवस्था गरेका थियौँ भने अहिले पछिल्लो समय पनि जहाँ जहाँ क्यान्सरको उपचार हुन्छ, जहाँ त्यस्तो औषधि प्रिस्क्राइब हुन्छ, त्यहाँनिर ती सहरहरूमा ती अस्पतालहरूको वरिपरि चाहिँ औषधिहरू उपलब्ध हुने व्यवस्था भएको छ। यो तत्कालीन व्यवस्था हो।
0: तर तपाईँले अहिले तत्कालका लागि औषधिको व्यवस्थापन गरेका छौ भनेर भनिरहेकै बेला कतिपय उपभोक्ताले चाहिँ आफूले अभाव झेलिरहेको बताउनु भएको छ, उहाँहरूको समस्यालाई चाहिँ कसरी हल गर्नुहुन्छ?
1: त्यस्तो गुनासोहरू हामीले पाउँदाखेरि हामीले व्यवसायीहरूलाई पनि सहजीकरण गर्छौँ, सर्वसाधारणहरूलाई पनि औषधि ल्याउनको लागि व्यवसायीहरूसँग समन्वय गरेर चाँडो ल्याइदिनलाई अथवा उहाँहरूले नेपालभित्र औषधि ल्याउन कहीँ परेको अप्ठ्यारोहरू छ भने त्यसलाई पनि सहजता तुल्याउँछौँ। अहिले हामीलाई अस्पतालहरूबाट प्राप्त भएको जानकारीहरू अनुसार चाहिँ हामीले गएको एक हप्ता अगाडि मात्रै औषधि ल्याएको त्यो केही समयका लागि छ भन्ने जानकारी छ। त्यसपछिका लागि पनि हामीले कसरी उपलब्ध
0: केही समय भनेको चाहिँ एक दुई साता
1: केही साताका लागि अहिले औषधिहरू बजारमा उपलब्ध भएको छ।
0: यो पुरै सहज भएर जान चाहिँ कति समय लाग्छ तपाईँको हिसाबले?
1: यो पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायीहरूले केही इस्युहरू चाहिँ छन्, हामीले नीतिगत रूपमा केही प्रष्टता र केही सहजीकरण गरिदियौँ भने अलिक सहज हुन्छ, त्यसलाई चाहिँ सरकारले सहजीकरण गर्नुपर्छ भन्ने उहाँहरूको पनि छ। यी सबै पाटोहरूलाई हामीले सम्बोधन गर्दै अगाडि बढेर यो औषधिहरू चाहिँ निरन्तर रूपमा नेपाली बजारमा उपलब्ध हुने उपाय गर्नुपर्ने छ। हामी त्यो गर्छ।
0: स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता। अब एउटा प्रसंग संक्षेपमा। सड़क विभागले विभिन्न राजमार्गका 612 स्थानलाई आगामी बर्खायाममा अवरूद्ध हुन सक्ने जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ। विभागका अनुसार ती क्षेत्रमा हुन सक्ने अवरोध खुलाउन नजिकका डिभिजन सड़क कार्यालयहरूलाई डोजर र एक्सकभेटर सहितका उपकरणहरू बन्दोबस्ती गर्न भनिएको छ। गत चैतमा बनेको नयाँ सरकारले पहिलो पटक बर्खायामको सामना गर्न लाग्दा कुनै पनि राजमार्ग अवरूद्ध हुने अवस्था आउन नदिन मातहतका कार्यालयलाई निर्देशन दिइएको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले बताए। नेपालका प्रमुख सड़कहरूमा बर्खायामका बेला देखिन सक्ने सम्भावित जोखिमको अवस्थाबारे तयार पारिएको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अन्तिम नभएको भन्दै तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेका खण्डमा सैन्य कार्यवाही शुरू गर्न आफू तयार रहेको बताएका छन्। फ्रान्समा G7 को शिखर बैठकमा बोल्दै उनले अन्तिम सम्झौता आफूलाई मन नपरेको खण्डमा अमेरिकाले फेरि बम खसाल्ने बताए। स्विजरल्याण्डमा शुक्रबार अमेरिका र इरानले सम्झौताको प्रारूपमा हस्ताक्षर गर्ने भनिएको छ, तर त्यसको बुँदाहरू सार्वजनिक गरिएका छैनन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
2: इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँगको भेटपछि उनले भने यदि मलाई मन परेन भने उनीहरूमाथि फेरि आक्रमण गर्नेछौ, टाउकोमा बम खसालिदिनेछौ। ट्रम्पले अमेरिकाले इरानमा लगानी नगर्ने पनि बताए। अन्तिम सम्झौताका लागि तेहरान तयार भएको बदलामा लगानी सम्बन्धी कोषलाई सहमति दिन अमेरिका तयार रहेको विवरणहरू आएका थिए। कतारका अमीरसँगको शिखर बैठकपछि ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुको आलोचना गरेका थिए र लेबनानको हकमा उनी थप जिम्मेवार बन्नुपर्ने बताएका थिए। उनले इजरायलले हिजबुल्लासँग अति लामो युद्ध गर्दै आएको र धेरै मानिसहरू मारिएको बताएका थिए। आइतबार राति अमेरिका र इरानले सहमति भएको घोषणा गरे पनि इजरायल र हिजबुल्ला दुवैले एकअर्कामाथि आक्रमण गरिरहेका छन्। राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौता अन्तिम नभएको बताउनु अघि G7 देशहरूले अझ मजबूत थप सम्झौताका लागि आह्वान गरेका थिए। अमेरिका, क्यानाडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली र जापान सम्मिलित G7 देशहरूले मध्य पूर्वमा हासिल भएको उपलब्धिलाई आत्मसात गरेको भन्दै उक्त सम्झौता कार्यान्वयनमा सहयोग गर्न तयार रहेको बताएका थिए। यसैबीच ईरानको नेतृत्वले सम्झौताको प्रारूपलाई अमेरिकाको जीत नभई आफ्नो प्रतिरोधको परिणाम

0: विजयका रूपमा प्रस्तुत गरिरहेको छ। देशभित्र र बाहिर रहेका कैयौं इरानीहरूले अहिलेको संकटलाई सत्ता परिवर्तन गर्ने अवसरका रूपमा हेरिरहेका थिए।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841454448।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: समीचो 14 के में बोदे लोटी पर दी रो बहले ने विवरण पी भी जा मुई खातर खई हमरो
1: खई खई बहु कोई लोटरी भर दिलवा
2: आंगी समीजो लोटरी पर दिम छाताई गुदी
1: भर दी आ भर दिवा लोटरी खले पर दिम बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खाई बिसा खाई मै विश्वास आनन फोनै खले पनि आफै विवरण खाई मै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खाई मै आरी सुमी बैंक आफै बने आरी
3: सिद्धार्थ बैंक क्यारे जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सधैं भरिलाई
5: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
6: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
7: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
5: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: California. Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9542-13236 र 9540-58261।

0: औठीलाई दिने
1: अह म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू

0: Extreme energy drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
5: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
4: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
6: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
7: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
6: हरे दाई पनि हाम्रै बेसीसरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खानुहोस् है सँगै जाने नि
7: ल भइहाल्छ नि नानी
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
9: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
8: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेनथान चोक फोन 066-520-120 मोबाइल 98460-77-745
4: लमजुङका लागि सामसङ कोनका गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर
10: ए साइली घर बनाएर त लगभग 17-18 सौ त
11: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
10: हाम्रै बेसीसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
12: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
4: 3-स्टार आल्मुनियम फेब्रिकेटर बेसीसर नगरपालिका साथ

0: युनिभर्सल चोक लमजुङ प्रोभाइडर मदन सुना। थप जानकारीको लागि सम्पर्क 98664-51901।
1: एक्सट्रिम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
2: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौं। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।